0: यो अवस्था छैन हामी कहाँ, होइन जातको आधारमा छुवा छ, यस्तो छ मान्छे हो होइन, यो त प्राकृतिक नियम होला नि त, मेन्सुरेसन हुन्छ पर गोठ बनाइकन घरभन्दा होइन, त्यसपछि 50 मिटर पर होइन 200 मिटर पर गोठ बनाइकन राख्नुपर्ने स्थिति, जो 5 दिनसम्म महिनावारी बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ क्या, त्यो त्यो सामाजिक नियम आज पनि यति दह्रो ढंगले चलिराखेको छ होइन, त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौ हामी र चाहन्थ्यौं।
1: अहिले विगतको देखे अहिलेसम्मको समीक्षा गर्दाखेरि यसमा कति कति त्यसको सकारात्मक नतिजा निस्क्यो, अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ?
0: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अलि हटेको छ, विभेद बढेको छ अहिले होइन, यो सुती घटना जस्ता घटनाहरू विभेदकै कारण भएका हुन्, छुवाछुतको कारण चाहिँ भएका होइन, छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसम्मको चलिरहेको थियो नि त, त्यसले गर्दाखेरि यो विभेदका कारण घटेका देशैभरका उनीहरूले त्यो विभेद एक्सेप्टै गर्न सकेको राखेका छैनन् के। अस्ति भने मैले सदनमा केही कुरा बोलेका थिएँ, तीनटा कुरा बोलेको थिएँ, दुनियाँ मान्छेहरूले मलाई यति गाली गर्यो कि ओहो कुरै छोड्नुहोस् छैन, त्यो भीम उपाध्यायबाट सुरु भयो, म उहाँलाई चिन्दिनँ होइन, व्यक्तिगत हिसाबले चिन्दिनँ, उहाँको स्टाटस हेरेका थिएँ, उहाँबाट सुरु भएको लहर सहित शिवसेना र हिन्दू महासंघ भन्नेहरूसम्म पनि गइकन जोडियो, उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाउ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर, त्यो सम्मको भन्नुपर्ने चाहिँ स्थिति सिर्जना भयो भनेपछि समाज त कति विकराल अवस्था छ, म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि। अहिले पनि सरकारमा म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको होइन, मैले त्यहाँ पनि एउटा काम शुरूआत गरेको थिएँ, सायद त्यसले यति धेरै राम्रो सन्देश थियो, पहिलो गाछमै ढुङ्गा भन्या जस्तै गरिकन सुती घटना हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो होइन, त्यो त्यस्तो घटनाको जो ह्यान्डल कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु भाइ, कोही मान्छे त्यति पीड़ित हुन नपरोन् तर म लगाई सिंह जाजरकोटीले त्यो सामना गर्यौं कि त्यो पीड़ा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो, त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नरेन्द्र शाह भन्ने नगेन्द्र शाह भन्ने जाजरकोटी राज खानदानको एउटा सदस्य हो कि उहाँ होइन, त्यो आन्दोलनको संयोजक उहाँ हुनुहुन्थ्यो, उहाँलाई बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि, तपाईँ दलित कम्युनिटीको कुन थरको मान्छे हो भनेर भन्दो रहेछ, अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो यस्तो भन्छु नि सन्ता भनेर भन्नुहुन्थ्यो कि मलाई, त्यो त राम्रो विषय हो त दाइ भनेर भने मलाई पनि खुसी लागेको छ भनेर भन्नुहुन्थ्यो कि, स्वभावली उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले होइन, यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ, त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातका आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सहित दलित कम्युनिटीको त रोदन मात्रै हो नि हो त होइन, दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो, तर जो वर्गबाट होइन त्यो पीड़ा भइराखेको छ पीड़ितहरू नै यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि।
1: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रवि लामिछानेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढंगबाट केही गर्छौ भनेर कुरा उठाउनु भयो र त्यो सबैले देख्यो सुन्यो होइन, यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप केही गर्नुपर्नेछ संसदबाट र सरकारबाट?
0: सरकार र संसद भनेको यो देशको सर्वोच्च अङ्ग हो होइन, सरकारले त्यतिले पुग्दैन, सरकारले गर्ने साना कामले पनि नागरिकहरूसँग धेरै ठूलो प्रभाव पार्छ होइन, नपार्ने भन्ने कुरा रहँदैन, तर त्यो माफी चाहिँ दलित समुदायसँग माफी मागेको सरकारले होइन कि, सत्तारूढ पार्टीका सभापतिले हो, सभापतिले चाहिँ माफी माग्नुभयो, त्यो माफी सरकारले
1: भन्दाखेरि सरकारको तर्फबाट पनि म भनेर त्यसरी उहाँले उच्चारण गर्नुभयो,
0: त्यस्तो त्यो हुँदैन नि, कहाँ हुन्छ, सरकार प्रमुख आफै आएर भन्नु पर्यो नि,
1: सत्तारूढ दलको तर्फबाट त्यो माफी माग्नुलाई कतिको सकारात्मक अथवा कसरी,
0: त्यो त राम्रो पक्ष हो, सत्तारूढ दलको प्रमुखले माफी माग्ने कुरा त्यो राम्रो पक्ष हो होइन, यो विश्वमा पनि कहीँ त्यस्ता प्र्याक्टिसहरू रहेछन् होइन, त्यसले गर्दाखेरि त्यो राम्रो पक्ष हो, म त राम्रोलाई राम्रै भन्छु,
1: अब त्यसो भए सरकारले र सरकार मात्रका अरू विभिन्न अङ्गहरूले अब गर्नुपर्ने चाहिँ के हो त, त्यसो भए अर्को फेरि 10 वर्षपछि चाहिँ यही खालको विभेदको एउटा कथा कहानी हामीले सुनाउन नपर्ने गरी अथवा अनुभव त्यो अनुभूत गर्न नपर्ने गरी चाहिँ के भइदियो भने चाहिँ साँच्चैकै राम्रो हुन्छ अब भविष्यमा।
0: अब यो सुन्दा त फेरि मलाई गाली गर्नेको लहरै हुन्छ होइन, हाम्रो राज्य सत्ताको संरचना बेस छ कस्तो भन्नुहुन्छ भने अलिकता हिन्दू राज्यमा स्थापित बेस छ होइन, त्यसपछि गएर मुख्य छुवाछुतको जननी भनेको हिन्दू धर्म हो, अहिले अन्य धर्ममा पनि होला तर त्यो खासै देखेको छैन, हिन्दू धर्मभित्रका केही विकृतिहरूलाई अन्त्य गर्ने हो भने हिन्दू धर्मावलम्बी अभियन्ताहरू नै अगाडि बढ्नुपर्छ, यो संविधान त च्यान्जो हुन्छ भने यो पनि सामाजिक ऐन हो होइन, सामाजिक कानून जसरी बनाए पहिलाका पुर्खाहरूले, म सम्मान गर्छु धेरै कानूनहरू अहिले पनि यो समाजमा लागू गर्न लायक छन्, नैतिकताको कुरा छ होइन, त्यसपछि गएर अन्य प्रसङ्गहरू छन्, तिमी यो समाजमा अहिले पनि, अहिले समाजमा जसरी अराजकताहरू भट्किराखेको छ अहिले पनि लागू गर्न लायक छन्, तर कहाँ हो भने त्यो भित्रका केही गलत चिजहरूको त अन्त्य गर्न पर्यो नि। जातका आधारमा गरिने छुवाछुत कुन बेसबाट आयो भन्ने हुन्छ कि, मैले त्यो ब्याकग्राउन्ड हेर्दाखेरि सही त्योबाट आएको छ, त्यसले गर्दाखेरि मैले भनेको छु तपाईँहरू हामीलाई हिन्दू धर्म बेठिक भयो भने भनेर गाली मात्रै नगर्नुहोस्, त्यो भित्र भएका विकृतिलाई सफा गर्नेतिर लाग्नु नि त, हामी पनि लाग्छौ भनेर मैले चाहिँ निरन्तर रूपमा भन्छु र अहिले पनि भनिराखेको छु। अस्ति मात्रै मैले सभामुखसँग कुरा गरेँ, छलफल गरेँ होइन, यसको अन्त्य कम्तीमा यो देशमा तपाईँले कसरी हुन्छ, सबै मान्छेलाई राज्य सत्ताको बनेको कानूनलाई मात्र कार्यान्वयन गर्दैन न, काफी हुन्छ नि बनेको कानूनलाई कार्यान्वयन गरिदिने भने, अनि त्यसपछि गएर मान्छेलाई एउटा हुन्छ नि धार्मिक सहिष्णुता सहितको अभियान चलाइदिनुहोस्। अहिले पनि तपाईँ हेर्नुहुन्छ भने उता सुनसरीको घटना होइन, यस्तो स्थिति चाहिँ सिर्जना भएको छ, त्यसले गर्दाखेरि त्यो अभियान चलाइदिनुहोस् जहाँ कि नेपालमा बस्ने सबै नेपाली होइन, त्यसपछि गएर यहाँ बस्ने मान्छेहरूले विविध प्रकारको धर्म आस्थाका आधारमा धर्म मान्न पाउनुपर्छ, यो हाम्रो नेपालीहरूको नैसर्गिक अधिकार हो भन्ने वातावरणको सिर्जना गराइदिनुहोस् भनेर मैले सभामुखसँग पनि कुरा गरेको छु।
1: सरकारले र सरकार मात्र त्यो अरू मन्त्रालय अथवा अरू अङ्गहरूले जस्तो बनेको कानूनलाई कार्यान्वयन गर्ने एउटा कुरा भयो, त्यो बाहेक अरू गर्न सक्ने कुरा
0: अहिले थुप्रै कुराहरू छन् नि, जस्तो कहाँ हो भने शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि, होइन शिक्षामा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ, हामी कहाँ छौं भन्ने छ, विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो, त्यसले गर्दाखेरि त्यो मध्येका पनि छुवाछुत अब, अनि त्यसपछि पहिलो कुरा त कहाँ भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ क्या, यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्। तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ, गैर दलितहरूसँग त्यो हामी शासकौं भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु यो मैले सरकारलाई, मेरो आग्रह यसो सरकारले त्यो गर्नु पनि पर्छ, यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न।
1: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी लिनुभयो?
0: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट सुच्या जस्तो त लाग्छ मलाई होइन, कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले होइन, त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, त्यति हो, अरू त खासै केही छैन, अरू नियमित कार्यक्रमहरू पहिला पनि थिए अहिले पनि छन् त नि।
1: अब तपाईँको चाहिँ चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय इकाईको कमिटीको रूपमा तपाईँले यात्रा सुरु गर्नुभयो, राजनीति यात्रा होइन, अनि 58 सालमा भूमिगत हुनुभयो, सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रिय रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ रहनुभयो होइन, जुन खालको तपाईँको एउटा आरोहण जस्तो देखिन्छ यो सरस्वती हेर्दाखेरि, त्यसको आफ्नै दुःख र पीड़ा, तपाईँको अभाव, तपाईँले भोग्नु भएको समस्या एकातिर त हो, यो ठाउँमा अथवा यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा सम्सु कुरोमा तपाईँलाई लाग्छ अहिले?
0: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन, मेरो गाउँ गएर जस्तो इतिहास हेर्नका लागि, तर कहाँ हो भन्नुहुन्छ भने राजनीतिक सशक्तिकरण मात्र होइन होइन, एउटा म त म अहिले पनि आफूलाई दावी गर्छु जनयुद्धले उत्पादन गरेको एउटा पात्र हो भन्छु म होइन, त्यो जिम्मा मैले लिने अवसर नपाएको भए साइडमा यति आफूलाई जहाँ जुनसुकै क्षेत्रमा पनि आफूलाई यति कन्फिडेन्सका साथ अगाडि बढाउने आत्मासँग हुन्नथे, मलाई अहिले कुनै कुराको पनि डाउट छैन कि म सक्दिनँ भन्ने कुरा होइन, म सक्छु, तर त्यो कन्फिडेन्स मलाई जनयुद्धले दिएको हो, मैले त्यो लिन चाहिँ सुरु मैले मेरो जो बाल्य अवस्थादेखि नै गरेँ कि, यहाँसम्म आउँदाखेरि अहिले सचेतकको भूमिकामा रहँदा, एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ, तर कहाँ हो भन्नुहुन्छ भने अब अहिले त हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन होइन, त्यसैले पनि म यो विगत सम्झने हो भने दलित कम्युनिटीसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, महिलाहरूसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, हजारौं तिनी टोते बोली बोल्ने बालबालिकाहरूसँग केन्द्रित हुन मन लाग्छ मलाई। तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला? म पनि त्यही एउटा बच्चा थिएँ होइन, जहाँ जनयुद्धको शुरूआत भएको थियो त्यो भूमिमा जन्मे, कि अन्यायका आवाजहरूले मेरो जो चेतनामा झकझगायो अनि त्यसपछि म अगाडि बढ्नुपर्छ भनेर लागे। अहिले पनि त्यो पीड़ामा रहेका थुप्रै बालबालिकाहरू छन्, तिनीहरूलाई कसरी ल्याउन सकिन्छ एउटा स्तरमा भन्ने लाग्छ। थुप्रै एकदम वृद्धाहरू हुनुहुन्छ होइन, उहाँहरूको कसरी यो देशप्रति कसरी पोजिटिभ धारणा बनाउने होइन, उहाँहरूलाई कसरी छ, हामीलाई राज्यले केही गरेको छ, हामीले यो राज्यका लागि केही गर्छौं भन्ने कसरी वातावरण सिर्जना गर्ने जस्तो मलाई लाग्छ होइन। थुप्रै मान्छेहरू अहिले पनि युवाहरू बेरोजगार भएर होइन दैनिक एयरपोर्टमा लाइन लागेर दैनिक हाम्रा सीमाहरूमा इन्डिया गएर कमाउनु परिराखेको छ, उहाँहरूलाई कसरी उहाँको त्यो क्षमतालाई यो देशमा कसरी कार्यान्वयन गर्न सकिन्छ, मलाई धेरै कुरा गर्न लाग्छ।
1: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष।
0: राजनीति महत्वपूर्ण विषय हो होइन, अहिले अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भने राजनीति हो। तर राजनीति अहिले कस्तो लाग्छ भने कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढ़िराखेको छ कि, यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो, यो नहुन पर्थ्यो।
1: अनि विकास निर्माण हुन त सांसदले विकास निर्माणको काम होइन कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त त्यो भयो, तर चुनावको बेलामा हामी घर घरमा गएर बाटो पुल पुलेसा बिजुली खानेपानीको कुरा गरेनौ भने भोट दिन्छन् कि दिन्नन् भन्नेमा सायद 100% शंकाको विषय हुन्छ होला उम्मेद्वारको रूपमा नेताको रूपमा। जिल्लाको लागि म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेका छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
0: संसदले विकास नगरे कसले विकास गर्ने रहेछ भन्छु कि मैले।
1: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू,
0: सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त, सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि। सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन थियो होला। कन्डिसन यस्तो छ सर, तपाईँ आफै थाहा पाउनुहुन्छ कि सांसदले आफूले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेका हुन्छ क्या,
1: भनेको प्रणालीमा सुधारको लागि थुप्रै काम गर्नुपर्ने,
0: थुप्रै प्रणालीमा सुधार यति धेरै गाह्रो विषय छ। अस्ति म एकजना सचिवसँग कुरा सहसचिवसँग कुरा गरेको होइन, उहाँले के भन्नुहुन्छ भने प्रधानमन्त्रीको यतिवटा योजना, मन्त्रीको यतिवटा योजना, त्यसपछि गएर फलानु उसको यतिवटा योजना, सांसदको यतिवटा योजना, कुन तपाईँको त लिस्टमा आएन छ भनेर भन्नुहुन्छ। यस्तो प्रणालीले विकास हुन्छ देशमा? अनि संसदलाई कानून बनाउने हुन् भनेर माथि तम्त्याइदिने, बोल्न नदिने, तपाईँहरू काम कानून बनाउने हो भन्ने, त्यसपछि गएर तल के गर्नुहुन्छ भने मन परि गर्नु, यसले त विकास होइन नि त, विनाश गराउँछ। हामी विनाशतिर नजाओस् भन्न चाहन्छौँ, विनाशतिर जान दिनु पनि हुँदैन। आज सिस्टमले काम गरेको भए प्रहरले गोली चलाउनु पर्ने स्थिति सिर्जना हुन्थ्यो भने होइन, त्यो हुँदैन थियो नि त। सुनसरीको घटना आज यति पीडादायक अवस्था सिर्जना भएको छ, त्यो कसरी सम्हाल्छ सरकारले भने? अहिले त्यो राज्यले जसरी जिम्मा लिनुपर्ने हो, त्यसलाई छिटो नियन्त्रण गर्नुपर्ने हो, आन्दोलनको मोड फरक खाली ढंगले अगाडि बढ़िराखेको छ। यसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्नु लिनुपर्ने त, यसलाई सजिलो बनाउनु पर्ने त सरकारले हो नि त।
1: अब जस्तो तपाईँले आफ्नो जिल्लाको लागि यदि तपाईँले मेलोमेसो पाउनुभयो भने त्यहाँ अब अस्पताल पनि त्यही छ, सड़कको कुरा छ, सड़क सिधै तपाईँ मानौ न रिम्नादेखि तल्लोपट्टि जाँदाखेरि पारिपट्टि मध्यपहाडी राजमार्गको सड़कदेखि हरेक कुराहरू राम्रै हुने, तर बीचको त्यो जुन खोलामा पुल राख्ने कुरा वर्षौंसम्म त्यो जुन
0: जागरकोटको हकमा त यस्तो विकासको एउटा अवधारणा नभनेको होइन होइन, हामी शान्ति प्रक्रियामा आउँदा जागरकोटमा एउटा ट्र्याक्टर गएको थियो होइन, एकजना मन्त्री गएर उद्घाटन गर्नुभएको थियो। त्यो हेर्ने हो भने जागरकोट अहिले धेरै विकास भएको, तर त्यसको फिनिसिङ छ नि होइन, त्यसको सजी सजावट गर्ने कुरा चाहिँ भइराखेको छैन।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धन्यवाद छ मानेजी।
0: धन्यवाद तपाईँलाई पनि।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले जाजरकोटका सांसद पार्वती विकसँग कुराकानी गर्यौं, विशेष त संसदमा प्रवेश र जुन खालको समाज परिवर्तनको लागि बनाइएका विचार धारणाहरू र अनुभवको बारेमा, पार्टीले पछिल्लो समयमा चालेका विभिन्न कदमहरूको बारेमा, विकास निर्माणदेखि सुशासनको विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दिथाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो। अहिले बिहानको ठिक छ बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: निर्वाह भत्तामा फेरि विवाद हिम पहिरोमा फसे कृतिमाने निम्स दाई सहित 10 आरोही
2: ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ सक्रिय करदाता संख्या 79 लाख तातोपानी नाका नचल्दा राजस्व संकलन प्रभावित
1: पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा 34 जना मजदूरको मृत्यु जलमार्गबाट आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न 13 राष्ट्र सहमत हमासले हतियार त्याग्ने राष्ट्रपति ट्रम्पको घोषणा
2: र सुदूरपश्चिम पहिलो पटक राष्ट्रिय स्तरको पावर लिफ्टिङ च्याम्पियनशीप हुने पुरूष र महिला गरी 12 विधामा प्रतिस्पर्धा काठमाडौँमा नाथम इन्डोर क्रिकेट च्याम्पियन हुने
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको सबैभन्दा शुरूमा सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गरेको प्रसंग
1: सरकार विपक्षी दल नागरिक समाज विभिन्न धर्मका गुरू संघ संस्था र जिल्ला स्थित स्थानीय समुदाय बीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीचमा तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ सुनसरी सिरा सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाइएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसमा उच्च अधिकारीहरूलाई नै खटाएको छ केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति साम्य हुँदै गएको बताउनुभयो
4: सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षाको अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रहरी जनशक्तिहरू खटाइएको छ केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको ड्रोनसम्मले सुरक्षा व्यवस्थाको मनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ सुरक्षा व्यवस्थापन
1: गृहमन्त्री सुदन गुरूङले सुनसरी र सिरामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति समेत गरेपछि माहौल शान्त बन्दै गएको छ गृहमन्त्री गुरूङले बिहिबार राति नै पीड़ित पक्षलाई भेटेर सहमति गर्नुभएको थियो तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनैतिक दलका नेताहरूसँग संवाद गर्नुभएको छ यसैबीच 10 साउनको राति सुनसरीमा भएको साम्प्रदायिक तनाव मधेस प्रदेशका जिल्लामा पनि फैलिँदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रपा सभापति रवि लामिछानेले एकपछि अर्को राजनैतिक संवाद र भेटघाटलाई सक्रिय पार्नु भएको छ समानान्तर रूपमा एक भाइ जस्तै देखिने ती भेटवार्ता र संवादको समय रेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछानेले अघिअघि देखिनुहुन्थ्यो भने प्रधानमन्त्री शाहले पनि सोही शैलीमा अर्को छलफल आयोजना गर्दै आउनु भएको छ
2: नेपाली कांग्रेसका सभापति गगन थापाले पनि द्विपक्षीय तथा बहुपक्षीय छलफललाई तीव्रता दिनुभएको छ उहाँले ओडा स्तरसम्मै छलफल अगाडि बढ़ाएको बताउनुभयो भने हिजो विभिन्न पार्टी पंक्तिका नेताहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पनि साम्प्रदायिक सद्भाव कायम गर्ने बारेमा छलफल अगाडि बढ़ाउनु भएको छ धार्मिक अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न संयुक्त रूपमा अपील गरेका छन् राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेसँग हिजो छलफल गरेपछि अगुवाहरूले धार्मिक हिंसा भट्कन नदी सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् सभापति लामिछानेले धार्मिक हिंसा रोकी सामाजिक सद्भाव कायम राख्न देखाएको गम्भीरताबाट आफूहरू प्रभावित भएको धार्मिक अगुवाहरूको भनाइ छ सुनसरी हुँदै तराई मधेसमा धार्मिक हिंसा एवं सामाजिक सद्भाव नभड्काउन विश्व हिन्दू महासंघ नेपालले नेपालका महासचिव रामचन्द्र तिवारी जमीअत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी विश्व हिन्दू महासंघ नेपालका सदस्य राजु राज भुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन पलाहीले संयुक्त रूपमा अपील पनि गर्नुभएको छ पछिल्ला केही दिन यता तराई मधेसका जिल्लामा बढ़दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर 5 जना एआईजीलाई पनि स्थलगत रूपमा पठाइएको नेपाल प्रहरीले जानकारी दिएको छ प्रदर्शन साम्य पार्नको लागि गृहमन्त्री आफै पनि खट्नुभएको छ जमीअत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी विश्व हिन्दू महासंघ नेपालका सदस्य राजु राज भुयाल र अल सलाम सोसाइटीका अध्यक्ष

0: सक्रिय गृहमन्त्री सुदन गुरूङ घटना भएको मुख्य स्थान तथा मधेस प्रदेशमा केन्द्रित हुनुभएको छ र विभिन्न सम्झौताहरू पनि उहाँले पीड़ित परिवारसँग गर्दै आउनु भएको छ। त्यसैगरी आज देशका विभिन्न स्थानमा सद्भाव कायम गर्नको लागि सद्भाव रयालीको आयोजना गरिँदैछ। शान्ति सद्भाव सामाजिक एकता र राष्ट्रिय भ्रातृत्व कायम रहोस् भन्ने कामना सहित विश्व सम्पदा सूचीमा सूचीकृत भगवान बुद्धको जन्मस्थल लुम्बिनी स्थित ऐतिहासिक मायादेवी मन्दिर परिसरमा हिजो विशेष प्रार्थना तथा पूजा आजा गरिएको छ। लुम्बिनी विकास कोषको आयोजनामा सम्पन्न विशेष प्रार्थना सभामा पछिल्लो समय देशमा देखिएका अन्यल सामाजिक विभाजन र अशान्ति अन्त्य भई आपसी सद्भाव सहिष्णुता र मेलमिलापको वातावरण सुदृढ़ होस् भन्ने उद्देश्य साथ सामूहिक प्रार्थना गरिएको आयोजकहरूले बताएका छन्। बाँके स्थित सरोकारवालाको संयुक्त बैठकले जिल्लामा शान्ति सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको बाँकेका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्ला प्रशासन कार्यालयमा हिजो आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको छ। शान्ति र सद्भावको वातावरण सुदृढ़ बनाउन आज बिहान सद्भाव र्यालीको आयोजना गर्ने सहमति बनेको छ। सुनसरी लगायतका स्थानमा भएका घटनाका दोषीमाथि कानूनी कार्यवाही गर्न माग गर्ने, डीजे प्रयोग पूर्ण प्रतिबन्ध लगाउने तथा कुनै पनि धार्मिक वा सामाजिक कार्यक्रममा हात हतियार प्रदर्शन गर्न नदिने निर्णय पनि सर्वसम्मत रूपमा त्यहाँ हिजो भएको छ। प्रदेशको सुरक्षा अवस्थाको बारेमा समीक्षा गरिएको छ। बागमती प्रदेशमा सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखी बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठक हिजो आकस्मिक रूपमा बस्यो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा बसेको बैठकमा सुनसरी घटनापछि कोशी र मधेस प्रदेशमा विकसित सुरक्षा स्थितिसँगै बागमती प्रदेशको समग्र सुरक्षा अवस्थाको बारेमा पनि समीक्षा गरिएको बैठकमा सहभागीहरूले बताएका छन्। देशमा शान्ति र सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ़ गराउनको लागि अरू सरोकारवाला निकायहरूले पनि आफ्नो ठाउँबाट पहल कदमी लिएको भन्दै विभिन्न सन्देशहरू सार्वजनिक गरेका छन्। सामाजिक सद्भाव भाइचारा र शान्ति कायम राख्ने उद्देश्यले हिजो विराटनगरमा सद्भाव र्यालीको आयोजना गरियो। इनरूवामा पनि कप्तानगंज घटनापछि उत्पन्न असहज अवस्था, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक सुरक्षालाई दृष्टिगत गर्दै संयमताका लागि सामूहिक रूपमा त्यहाँबाट पनि अपील गरिएको छ।
1: आवासीय र इन्टर्न चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। डाक्टर गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सीट तत्काल नबढ़ाउने सहमतिपछि आवासीय लिँदै आएको निर्वाह भत्ता गरिने दिइने कलेज सञ्चालकको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद बढ़ेको हो। डाक्टर केसी र सरकारबीच सोमबार 7 बजे सहमति भएको थियो। सरकारले गत वर्षदेखि आवश्यक चिकित्सकलाई मासिक स्वास्थ्य सेवाको 8 तहको बराबर 48,500 निर्वाह भत्ता दिने निर्णय गरेको थियो। यस वर्षदेखि तलबमा 21% वृद्धि भएर करिब 49,000 पुगेको छ। एमडीएमएस तहमा गत वर्षदेखि आवश्यक चिकित्सकलाई 8 तह बराबरको निर्वाह भत्ता दिने निर्णय आयोगले गरेको थियो।
0: सरकार र आन्दोलनरत लघु वित्त पीड़ितहरूबीच 5 बजे सहमति भएसँगै आन्दोलनका कार्यक्रम पनि फिर्ता लिएको छ। अर्थ मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोली र लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति बीच सहमति पत्रमा हस्ताक्षर भएसँगै पीड़ितहरूले देशभर जारी राखेका सम्पूर्ण आन्दोलन र अनशनका कार्यक्रमहरू तत्कालका लागि पूर्ण रूपमा फिर्ता लिएका छन्। पीड़ितहरूले माइतीघर मञ्जलमा आएर आन्दोलन थालेपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मन्त्रालयका सहसचिव महेश आचार्यको समझकत्वमा 5 सदस्यीय टोली गठन गर्नुभएको थियो। समितिमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य र अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहनु भएको थियो। सहमतिमा लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 22 साउन 2081 प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिश गर्ने, समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरूत्थानका लागि पुनस्थापना कार्यक्रम संचालन एवं कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदन सिफारिश गर्ने, घ वर्गका इजाजत पत्र प्राप्त लघु वित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको संचालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र सोको नेपाल राष्ट्र बैंकले कडाईका साथ अनुगमन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। लघु वित्त वित्तीय संस्थाले ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरे

0: सम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने लगायतका कानून विपरीतका कार्यहरू उप प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गर्ने र संघर्ष समितिको तर्फबाट देशभर जारी रहेका सबै आन्दोलन तथा अनशनका कार्यक्रम हिजैका मितिदेखि पूर्ण रूपमा अन्त्य गर्ने पनि सहमति बनेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पहिरोको जोखिमका बारेमा सूचना र जानकारी लिने ठाउँ,
2: जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यो क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ।
0: कीर्तिमानी निम्स दाई सहित 10 आरोही हिम पहिरोमा फसे, ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ, सक्रिय करदाताको संख्या 79 लाख, तातोपानी नाका नचल्दा राजस्व संकलन प्रभावित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका 2 सातादेखि बन्द छ। 12 बजे तातोपानी सड़कमा पहिरोले आवागमन अवरूद्ध हुँदा करोड़ौंका सामान बोकेका कन्टेनर अल्पत्र परेका छन्। कन्टेनरमा रहेका स्याउ, लसुन लगायतका कुहिन थालेका छन् भने मन्त्रीहरूले अनुगमन गरे पनि सड़क खुलाउने काम शुरू नभएको व्यवसायीहरू भने असन्तुष्ट छन्।
9: 12 बजे तातोपानी सड़कको 26 किलोमिटर खण्डमा डाकलाङ, घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतेदेखि सड़क अवरूद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटानका कारण पन्थलीका 42 घरदूरी र इको क्षेत्रका 65-70 घरदूरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी।
10: बाटो बिग्रिन्छ, काठमाडौँदेखिको
11: एक नजिकको नाक हो, त्यसलाई नै आमदानी हुने यति ठूलो नाका अहिले तपाईँको चाहिँ 56 छ।
9: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सोभिता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढ़ाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरूद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने:
10: यो पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि चाहिँ पहिरो जान थालेको, यो लामो समय चाहिँ धेरै दुःख बियर रहेको हो हामी व्यवसायीहरूले। यहाँ राज्यले के गरिरहेछ भन्दाखेरि हुँदाभरि चाहिँ सुत दिने, बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित झाल्दा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
9: सड़क मर्मतका लागि गत आर्थिक वर्षमै 48.49 करोड रुपियाँको ठेक्का लागेर काम शुरू भएको थियो, तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54 लाख रुपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
12: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरूद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बर्सातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा पर्या हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यो अनुसार सड़क विभागले टीम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
9: तातोपानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14.52 अर्ब रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25 अर्ब रूपियाँ उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1.80 अर्ब रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चो।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर: नागरिक दैनिकमा वित्तीय अपराधमा व्यवसायी, मुद्दा फितौलो कि पहुँचको खेल शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको छ। धितो पत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा पक्राउ गरी मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट, शेखर गोल्छा, शंकर ग्रुपसँग जोड़िएको अग्रवाल परिवार, विभिन्न कार्पोरेट घरानाका सजदारहरू अदालतको आदेशमा धरोटीमा थुनामुक्त भइरहेका छन्। आरोपित थुनामुक्त हुँदा कमजोर मुद्दा हुने हो कि पहुन्ने पनि कतिपयलाई चिन्ता छ भने पहुँचको खेल भन्ने पनि प्रश्न उठ्न थालेको छ। अर्कोतर्फ आवश्यक प्रमाण नजुटाइकन हतारमा काम देखाउन सीआईबी सम्पत्ति शोधिकरण अनुसन्धान विभाग र सरकारी वकिलको कार्यालयले व्यवसायीमाथि मुद्दा लगाएको टिप्पणी पनि भइरहेको छ। अनलाइनको निशानामा बालिका शीर्षकमा अमर खड्का र चुमन बस्नेतले इटहरीबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा रूस नै फर्कन चाहन्छन् युक्रेनमा बन्दी रहेका नेपाली शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छ। रूसी सेनामा भर्ती भएका 9 जना नेपाली युवा वर्षौंदेखि युक्रेनको नियन्त्रणमा छन्, तर उनीहरूको एउटै भनाई छ, युद्ध सकिएपछि रूसमै फर्किने, आफूहरू स्वेच्छाले रूस पुगेको, स्वेच्छाले नै रूसको सेनामा भर्ती भएको र अहिलेको अवस्थाको जिम्मेवारी पनि रूसले नै लिनुपर्ने उनीहरूको भनाई रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा बगैँचामा लटरममा पाकिस्तानी कागती शीर्षकमा जे पाण्डेले एलगाउँ बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ भने साम्प्रदायिक द्वन्दबारे निजी क्षेत्र तनाव लम्बिन दिन नहुने उनीहरूको भनाईबारेको खबर छापिएको छ। नौबिसे मुगलिन सड़कमा पोल र बिटुमिन अभावले प्रगति प्रभावित भएको बारेमा विकास रौनियारले धादिङबाट लेख्नु भएको छ। किन डुबिरहन्छ माइतीघर शीर्षकमा निमा योन्जनले लेख्नु भएको खबर पनि छापिएको छ। नयाँ पत्रिका दैनिकमा ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ शीर्षकमा खबर छापिएको छ। अजित अधिकारी लेख्नुहुन्छ, प्रधानमन्त्री बालिन शाह र कृषि मन्त्री गीता चौधरीले ब्राण्ड प्रवर्धन गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको व्यापारमा वृद्धि भएको हो। बजार विस्तार भएको छ, किसानको बक्यौता घटाउने अभियान चलाइएको छ, नयाँ बिक्री केन्द्र संचालन गरिएको छ, अनलाइन सेवाको शुरूआत र घिउ निर्यातको तयारीले डीडीसीलाई पुनः प्रतिस्पर्धी र भरोसा योग्य संस्था बनाउने अवसर मिलेको उल्लेख गरिएको छ। भित्री पन्नामा त्रिनगरबाट 29 अर्बको आयात 1.25 अर्बको निर्यात शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ भने 79 लाख पुगे सक्रिय करदाता शीर्षकमा अर्को खबर छ। राजस्व प्रशासनले बढ़ाएको प्रविधि करदाता दर्ता प्रक्रियामा सरकारी सहजीकरणले गर्दा प्रत्येक वर्ष करदाताको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। शेयर बजारमा तरलता बढ़ाउन नयाँ उपकरण ल्याउँदै सेबोन शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर पनि छापिएको छ।
1: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा हिम पहिरोमा फसे कृतिमानी निम्स दाई सहित 10 आरोही शीर्षकमा सूरज कुमारले खबर लेख्नु भएको छ। पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिम पहिरोमा फसेका 10 आरोही मध्ये हेलिकप्टरबाट 3 वटा शव उठाइएको छ भने 7 जनाको अवस्था अझै अज्ञात छ। त्यस्तै आकाशमै कर्मथलो रिजाल परिवारको 75,000 घण्टाको उड़ान शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै बिस्कुटदेखि चाउमिनका परिकार पस्किँदै कोदो शीर्षकमा पनि भित्र पृष्ठमा खबर प्रकाशित छ।
0: साझा खबरमा अब विदेशको खबर। दक्षिणी पाकिस्तानको बलुचिस्तान प्रान्त स्थित कोइला खानीमा मिथेन ग्यास विस्फोट हुँदा कम्तीमा 34 जना खानी मजदूरको मृत्यु भएको छ। प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका अनुसार खानीमा मिथेन ग्यास विस्फोट भएको थियो। विस्फोटपछि खानीभित्र ठूलो क्षति पुगेको र उद्धार टोलीले रातभर खोज तथा उद्धार अभियान सञ्चालन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। साउदी अरेबिया लगायतका अन्य 13 वटा राष्ट्रहरूले विभिन्न जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षा नौसेना स्थापना गर्न सहमत भएको घोषणा गरेका छन्। साउदी अरेबिया विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको समयको बीचमा यो घोषणा आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने गाजा स्थित हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण सम्बन्धी सम्झौता भएको दावी गर्नुभएको छ। ट्रम्पले आफ्नो बोर्ड अफ पीसले हमास तथा अन्य सशस्त्र समूहसँग हतियार त्याग्ने सहमति गरेको पनि घोषणा गर्नुभएको छ। सहमति भएको पुष्टि गर्दै यसबारे चाँडै आधिकारिक वक्तव्य सार्वजनिक गर्ने पनि उल्लेख गरिएको छ।
1: साझा खबरमा अब खेल खबर। भियतनाममा छनौट प्रतियोगिता पार गरेर थाई बनाएको स्थान बनाएको नेपाली पब्जी टोलीले 20 औं एसियाली खेलकुद प्रतियोगिता गुमाउने भएको छ। आगामी 2 असोजमा जापानको नागोया र आइचीमा एसियाड हुँदैछ। नेपालले भियतनाममा भएको छनौट प्रतियोगिताको शीर्ष 6 स्थान रक्षा गर्दै एसियाडमा स्थान बनाउन सफल भएको हो। घरेलु टोली नेदरल्याण्डलाई 6 विकेटले हराउँदै नामिबियाले हिजो आईसीसी विश्वकप लीग 2 को 5 औं स्थान बलियो बनाएको छ, जससँगै नामिबियाले 32 खेलबाट 28 अंक जोड़ेको हो। त्यस्तै सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप धनगढ़ीमा हुने भएको छ। ब्याक स्ट्रोङ फिटनेस धनगढ़ीको आयोजनामा 17 असोजमा प्रतियोगिता शुरू हुने बताइएको हो।
0: पहिरोको पूर्व सूचना र संकेत कस्ता हुन्छन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब पहिरोबाट बस्ने उपाय र पाइने संकेत अनि सूचनाको कुरा। बर्खाको बेलामा लगातार पानी पर्दा होस् वा पानी नपरेको बेलामा पनि सुक्खा पहिरोको जोखिम भूगोल र परिस्थिति अनुसार कम बेसी हुन्छ। पहिरोको जोखिम र अध्ययन अनुसन्धानको अभ्यासका बारेमा हामीले पहिरो विज्ञ वसन्त अधिकारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
2: जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रूखहरू ढल्किने, पोलहरू ढल्किने, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ भनौँ न अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो अलिकति खाल्डो परे जस्तो अलिकति सरे जस्तो त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
14: अङ्कितै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा
2: हो यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन् जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ विज्ञान छ त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ त्यसको लागि अध्ययन गर्न सकिन्छ जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु पुल्चोकमा त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ त पहिरोको अध्ययन गर्छौँ जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
14: ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ।
2: मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिन उहाँहरूले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत
14: उहाँहरूको फेसबुक छ होइन
2: अनि अघिल्लोचोटि हाम्रो एकजना सर पनि आउनुभएको थियो मौसमको होइन उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ कसैको घर नजिकै अथवा चाहिँ पुल नजिकै अथवा बाटो नजिकै पहिरो जान्छ कि जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ तर सूचना चाहिँ छैन तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन् होइन ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले।
14: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिन्छ त यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना त महत्वपूर्ण हुने भयो हाम्रो लागि।
2: एक्ज्याक्टली यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ विपद प्राधिकरण एनडीआरआरएमए छ उहाँहरूले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ।
0: पहिरो विज्ञ बसन्तराज अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: धनुषा बाँकी लगायतका जिल्लामा आज सद्भाव र्याली निकालिँदै धार्मिक सहिष्णुता कायम गर्न धर्मगुरूहरूको अपील। 5 एआईजी तराई मधेशका जिल्लामा सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै
0: लघुवित्त पीड़ित संघ सरकारको सहमति कार्ययोजना सहित प्रतिवेदन कार्यान्वयन गरिने आवासीय र इन्टर्न चिकित्सक निर्वाह भत्तामा फेरि विवाद हिम पहिरोमा फँसे कृतिमानी निम्स दाई सहित 10 आरोही
1: ब्राण्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ सक्रिय करदाताको संख्या 79 लाख तातोपानी भन्सा नचल्दा राजस्व संकलन प्रभावित
0: पाकिस्तानमा कोइला खाने विस्फोट हुँदा 34 जना मजदूरको मृत्यु जलमार्गबाट आवागमन गर्ने व्यावसायिक जहाजको सुरक्षा गर्न 13 राष्ट्र सहमत हमासले हतियार त्याग्ने राष्ट्रपति ट्रम्पको घोषणा
1: र सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको पावर लिफ्टिङ च्याम्पियनशीप हुने पुरूष र महिला गरी 12 विधामा प्रतिस्पर्धा काठमाडौँमा नामथन इन्डोर क्रिकेट च्याम्पियनशीप हुने
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ। पछिल्लो समयमा कन्टेन्ट क्रिएटर इन्फ्लुएन्सर जो आफूलाई सृजनशील व्यक्ति भन्छन् तर उनीहरू कुनै पनि विपद वा अप्ठ्यारोको समयमा थप सहजीकरण होइन कि झन त्यो परिस्थितिलाई उछाल पछाल गर्नको लागि सक्रिय भएको तर्फ संकेत गर्न खोजिएको छ। यहाँ एकजना व्यक्ति छन् जसको मोबाइल कानमा छ कसैसँग कुराकानी गर्दैछन् अगाडिपट्टि क्यामेरा छ र एउटा दाहिने हातमा भने पेट्रोलको जर्किन छ जर्किनमा पेट्रोल बोकिराखेको जस्तो देखाइएको छ उनी कसैसँग कुराकानी गरिराखेका छन् माथि यस्तो लिएको छ आगो लाग्यो रे आहा कहानी
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज छैटौं भाग। आजको भागमा हामी महिलाको आर्थिक सशक्तिकरण, वित्तीय पहुँच, उद्यमशीलता र आफ्नै आमदानी माथिको निर्णय अधिकारका विषयमा छलफल गर्नेछौ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रममा हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: आर्थिक रूपमा सक्षम महिलाले केवल आफ्नै जीवन मात्रै परिवर्तन गर्दैनन्, उहाँको परिवार, समुदाय र समाजलाई पनि परिवर्तन गर्न सक्छिन्। जब महिलाको आफ्नै आमदानी हुन्छ तब महिलाको आत्मविश्वास बढ्छ, परिवारको निर्णय प्रक्रियामा उहाँको भूमिका बलियो बन्छ, आफ्ना आवश्यकता पूरा गर्न अरूमाथि निर्भर रहनु पर्दैन।
0: नेपालको कृषि क्षेत्रमा महिलाको योगदान अत्यन्त ठूलो छ। खेतबारीमा रोपाईदेखि कटानीसम्म, पशुपालनदेखि तरकारी उत्पादनसम्म, खाद्य सुरक्षादेखि परिवारको हेरचाहसम्म महिलाको भूमिका अग्रस्थानमा छ। तर उहाँहरूको श्रम जति ठूलो छ त्यसको आर्थिक मूल्य र निर्णय गर्ने अधिकार भने अझै समान रूपमा स्थापित हुन सकेको छैन।
1: धेरै महिलाले आमदानी त गर्छन् तर त्यो आमदानी कहाँ खर्च गर्ने भन्ने निर्णय आफै गर्न पाउँदैनन्। कतिपय महिलाको आफ्नै बैंक खाता छैन, बचत गर्ने अवसर छैन, ऋण लिन कठिनाई छ र व्यवसाय विस्तार गर्न आवश्यक जानकारी तथा पहुँचको अभाव छ।
0: तर अहिले अवस्था विस्तारै परिवर्तन हुँदैछ। सहकारी, लघु वित्त संस्था, बैंक तथा स्थानीय सरकारका कार्यक्रम मार्फत धेरै महिलाले आफ्नै व्यवसाय शुरू गरेका छन्। उनीहरू उद्यमी बनेका छन्, रोजगारी सृजना गरेका छन् र परिवारको आर्थिक मेरुदण्ड बनेका छन्।
1: आज हामी त्यही परिवर्तनका कथा र सम्भावना बारे कुरा गर्दैछौ।
0: सफल महिलाका कथाले अरू महिलालाई पनि आत्मनिर्भर बन्न प्रेरणा दिइरहेका छन्।
1: आजको कार्यक्रममा शुरूमा यस्तै एक सफल महिला उद्यमीको कथा प्रस्तुत गर्दैछौ।
0: यदि कुनै महिलाले व्यवसाय शुरू गर्न चाहनुहुन्छ भने कहाँ जाने, कुन सरकारी सेवा उपलब्ध छन्, सहयोग कसरी लिने, बजार कसरी खोज्ने, यी सबै विषयमा जानकारी दिन हामीसँग हुनुहुन्छ सफल व्यवसायिक महिला किसान देवी माया।

0: धन्यवाद। मेरो नाम देवी माया राई, म यस लगलगे पाहा सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्ष हो।
1: अहिले त बिरुवाले रुन मन लाग्छ त?
0: अब पहिले पहिले चाहिँ लाग्थ्यो, अहिले चाहिँ घाँस दाउरा बाहेक हामीले अरू पनि गर्न थालिसकेका छौँ होइन महिलाहरूले। अब यो गीत पछि पहिले यो गीत अब जुन लेखकले जुन गीतकारले जुन गायकले गाउनुभयो अब यो गीत पनि एकदम मार्मिक छ र यो गीत गाउँदै हामीले ल अब हामी बिरुवाले रुनु भन्दा पनि हामी चाहिँ जब बर्खा लाग्छ
1: मेहनतले हाँसौँ
0: जस्तै बर्खा लाग्छ होइन। बर्खा लागेपछि त अब जमिन भिज्छ, अब हामी खनजोत गर्नलाई सजिलो हुन्छ, अब हामी बिरुवा होइन हामी रमाउने अब खुसी हुने अब हाँस्ने कम्बर कस्ने होइन गर्ने दिदी बहिनी सबै सल्लाह गर्ने होइन एउटा सामूहिक रूपमा भए पनि गरौँ अथवा आफूले जाने कुरा सेयर गरौँ साटौँ।
1: तपाईँले कम्मर कसेर व्यावसायिक खेती गर्नुभएको त लामो समय भइसक्यो नि होइन, अहिले के के गरिरहनु भएको छ?
0: लगभग मैले अब हामी यहाँनिर हामीले सुरु गरेको 69 सालबाट हो। सुरुमा हामीले हाँस पालनबाट सुरु गर्यौँ होइन, हाँस पालन अनि हाँस पालन पनि एकदमै राम्रो व्यवसाय मैले बुझेँ अनि त्यस पछाडि माछा पालन अत्यन्तै राम्रो माछा पालन आमदामीको हिसाबले माछा पालन पनि एकदमै राम्रो हाम्रो यो यो यो ठाउँमा जुन हामी अहिले यहाँ म बसिरहेछु है यो चन्द्रगिरी नगरपालिका वडा 3 छौँ। यहाँनेरि माछा पालन एकदमै राम्रो हुन्छ, माछा पालनबाट पनि एकदम आमदानी हामीले प्राप्त गरेछौँ होइन, एकदमै धेरै फाइदा हुन्छ माछाबाट। हजुर
1: अहिले चाहिँ के गर्नु भएको छ?
0: अब अहिले चाहिँ माछा पालनलाई अलिकति स्थगित राखेर अब माछा त्यो खालको माछा अहिले खानु हुँदैन के भन्छ यहाँ
1: बजारमा,
0: त्यो माछा मात्रै हुन्छ फेरि यहाँ त्यो माछा अब छैन भन्छ बजारमा पनि। हामीले चाहिँ छोडेको 2-3 जस्तो अगाडि भयो, आजभोलि यो माछा यहाँ बजारमा पनि पाउँदैन अब किन हो होइन, तर त्यो माछा एकदम राम्रो हुन्छ र यहाँ हामीले अब गाउँमा पनि उहाँहरूले पनि अब पाहुनापात आउनुभयो भने पनि हाम्रोमा आउने अनि हामीले ताजा माछा दिने है लगेर पाहुनालाई उहाँहरूले स्वागत गर्नुहुन्थ्यो, तुरुन्तै उहाँहरूलाई पनि सजिलो हामीलाई झन् काहीँ लानु नपर्ने पोखरीबाटै तुरुन्तै मारेर उहाँहरूकै अगाडि ताजा ताजा माछा यसरी गरेर उहाँहरू खुसी हुन्थ्यो, खुसी उहाँ गाउँको पनि खुसी हुनुभन्थ्यो, हामीलाई पनि फाइदा राम्रो थियो। तर अहिले त्यो माछा पाल्दैन यहाँनेरि, अब त्यो माछा बजारमा पनि पाउँदैन होइन, तर मैले किन भनेर त्यसको
1: बिक्री वितरणमा अलिकति रोग पनि लगाएपछि चाहिँ 2 अगाडि
0: के भयो त्यो चाहिँ मलाई थाहा छैन, तर हामीले चाहिँ त्यस्तो भएर बन्द गरेको होइन, हामी अरू कारणले गर्दा अथवा त्यो ठाउँ चाहिँ हामीले त्यो ठाउँबाट हामी सर्नु पर्ने भयो र त्यस्तो मिल्ने माछा पाल्ने खालको जमिन नपाएको कारणले गर्दाखेरि
1: अहिले चाहिँ के छ व्यवसाय?
0: अहिले चाहिँ तरकारी
1: खेती गर्नु भएको
0: छ, तरकारी खेती नै अहिले चाहिँ
1: गरेर
0: तरकारी खेतीमा अब मैले चाहिँ यो पारम्परिक रूपमा जाने कि भनेर अहिले अर्ग्यानिक सकभर सकिन्छ भने अलिकति विषादी त प्रयोग गर्दै नगर्ने, विषादी गरे पनि यो
1: जैविक विषादी
0: प्रयोग गर्ने अनि यो अरू रासायनिक विषादीहरू चाहिँ प्रयोग नगर्ने कि भन्ने तरिकाले मैले चाहिँ पारम्परिकलाई चाहिँ दिएको छु होइन। अब अलिअलि सबै तरकारी भयो, बन्दा पनि भएको थियो होइन, फर्सीको मुन्टाहरू अहिले भइरहेछ अनि अलिअलि अरू तरकारीहरू जस्तै फर्सी त्यो सानो सानैमा फल्ने सानोमा फल्ने फर्सी हरियो फर्सी हुन्छ त्यो पाक्दैन रहेछ होइन, त्यो चाहिँ फल्ने अनि त्यो दानाहरू छिट्टो फल्छ त्यसबाट आमदानी मजाले हुने रहेछ यो साल मैले त्यो
1: कति क्षेत्रफलमा छ यहाँको अहिले?
0: मेरो अहिले थोरै नै छ, अब जनशक्ति नभएको कारणले गर्दाखेरि मैले चाहिँ अब सकभर आफू बढी खट्ने अनि साथीभाइ पायो भने लाउने अब
1: आफैले
0: गर्ने भनेर मेरो थोरै एरिया छ, लगभग 1 रोपनी 1.5 रोपनी जति होला,
1: 1.5 रोपनीलाई थोरै एरिया भन्छन् त त्यो पनि धेरै नै
0: भयो तुलनामा अब थोरै गर्दाखेरि
1: 1 रोपनीमा
0: त साग अब हिउँदोमा रायो सागहरू प्रशस्तै मात्रा उत्पादन गर्न सकिन्छ गरे पनि अनि रायो गुन्द्रुक पनि बनाएको थियो होइन, गुन्द्रुकहरू पनि मैले उत्पादन राम्रो गरे थिएँ।
1: कति हुन्छ वार्षिक आमदानी चाहिँ यहाँले तरकारी खेतीबाट?
0: अब मेरो आमदानी त अब अर्ग्यानिक भएकोले गर्दाखेरि त्यति धेरै उत्पादन हुँदैन होइन, अब अर्ग्यानिक धेरै राम्रो पनि हुँदैन, अर्ग्यानिक भनेको
1: अलिअलि सप्रिँदैन
0: अनि त्यसलाई बिक्री गर्नु पनि अलिकति गाह्रो हुन्छ, अनि सानो स्केलमा भएकोले गर्दाखेरि त्यो ग्रासलाई सधैँ दिनु पनि नसकेर पसलले त सधैँ खोज्छ कि अब पसललाई दिन थाल्यो भने सधैँ ल्याउनेलाई मात्रै उहाँहरूले चाहिँ रोज्नुहुन्छ कि अब हामीले भनेको हुँदाखेरि लाने हो त्यही भएर आम्दानी चाहिँ अब ठ्याक्कै भन्नु पर्दा त अलि मैले पनि हिसाब गरेको छैन जे होस् अब आफूलाई किनेर खाने जति लाग्थ्यो नि त्यो सबै बचेको छ कि त्यो बचेर अब अलिअलि बचत पनि भएको छ लगानी थोरै छ
1: कति लगानी गरेर सुरु गर्नुभएको थियो
0: लगानी त एकदमै थोरै 10,000
1: 10,000 लगानी सुरु गर्नुभयो अहिले कति पुगिसक्यो
0: होइन त्यति नै हो त्यसमा अलि 2-4 एक कि 2,000 थप्ने हो नत्र खासै धेरै छैन लगानी
1: त्यति लगानीमा अहिले तपाईँले व्यवसाय गर्दै गर्दाखेरि कसैसँग हात फैलाउनु परेको
0: छैन छैन तरकारीलाई त अब साथीभाइलाई ओरतिर पर्थ्यो त त्यतिकै पनि बाँडेर खाइन्छ होइन बजारमा भए त्यही अब
1: एक दुई पैसा चलाउनलाई
0: चलाउनलाई आफूलाई खाँचो छैन एकदम म चाहिँ के खुसी छु भने श्रीमानलाई चाहिँ अब ल तरकारी किन्ने पैसा दिनु पर्यो भनेर उहाँलाई भन्नु पर्दैन उहाँले कमाएको पैसाले अब अरू खर्च हुन्छ तर तरकारीमा चाहिँ खासै मैले उहाँलाई पैसा माग्नु परेको छैन
1: आफूलाई चाहिने खर्चहरू
0: आफूलाई चाहिने खर्च पनि खासै म त्यस्तो उहाँसँग धेरै अब माग्नु पर्दैन किनभने अब आफ्नो आफूसँग भएपछि आफूलाई खुसी पनि हुँदो रहेछ भनेको बेलामा होइन नभए त्यो अरूको भर पर्नु चाहिँ धेरै गाह्रो हुन्छ नि
1: व्यावसायिक बन्दाखेरि चाहिँ महिलाहरूको आर्थिक सशक्तिकरण हुन्छ नि एउटा आफ्नो लागि आफै गर्न सक्ने त्यो विश्वास चाहिँ कतिको बढ्दो रहेछ
0: एकदम एकदम अझ हजुरले चाहिँ अब तरकारी खेती लाउन सुरु गर्नुभयो र आफै बजारीकरण मार्केटिङ भन्छ नि बजारीकरण पनि आफै गर्नुभयो भने त पैसा आफ्नै हातमा हुन्छ
1: सिधै आयो
0: अब श्रीमानलाई अब सिधा तरिकाले सबै दियो भने आफ्नो हात खाली हुन्छ अब आफूले अलिकति राखेर आफूलाई चाहिने कुरा राखेर उपरि
1: मैले पनि गर्न सक्छु हिम्मत गरेर अघि बढ्नु पर्यो
0: एकदमै हात खाली हुँदैन कि यो कृषि गर्यो भने हात खाली हुँदैन जे गर्नुहोस् तपाईँ कुखुरा पालनै गर्नुहोस् बाख्रा पालनै गर्नुहोस् अरू
1: धेरै ठाउँमा अब कुखुरा पालन गर्ने बाख्रा पाल्ने खेतीपातीमा काम गर्ने अन्न उब्जाउने काममा प्राय महिला नै खटिनुहुन्छ होइन
0: एकदम महिला बेगर त मैले के चाहिँ अनुभव गरेँ भने यो कृषिको काममा त महिला बेगर त त्यो पुरुषलाई मात्रै धेरै असम्भव हुन्छ
1: तर त्यहाँबाट भएको आमदानी चाहिँ पुरुषले धेरै प्रयोग गर्छ भन्ने त रिसर्चले पनि देखाएको छ कि
0: उहाँहरूको हातमा पर्यो भने त यता महिलामा आउनु त धेरै नै गाह्रो हुन्छ त्यही भनेर मैले मार्केटिङमा पनि अगाडि बढ्नु
1: आफै जानु पर्छ
0: आफै जाने हो अनि आफूलाई चाहिने जति आफूले अलिकति राखेर मात्रै पुरै ल मैले 1,000 बेचेँ भनेर उहाँलाई 1,000 दिनु पर्दैन नि उहाँले पनि 1,000 ले त भन्दैन होला होइन आफूलाई पनि राखेर अलिकति आफ्नो लागि होइन आफू चाहिन्छ नि त होइन हामीलाई पनि हरेक खर्च झन् धेरै चाहिन्छ हामीलाई घरको अब खा मर मसलादेखि तेल नुनदेखि लिएर होइन हरेक कुरा अब चामल 1 बोरा उहाँले ल्याइदिएला चामल मात्रै ल्याइदिएपछि उहाँले सक्यो भन्नुहुन्छ कि अब खर्च छैन भन्नुहुन्छ तर त्यो भित्रको सानो सानो खर्च
1: नुन तेल बुटुर मर मसला कति थर चाहिन्छ दाल चाहियो अचार चाहियो
0: अनि त्यस्तो त्यसले गर्दा त्यो आफूले आफू बजारमा गएर बेच्नुहुन्छ भने त्यो सबै सामानको लागि आफूले छुट्याएर ल यति भयो भनेर दिनुभए पनि उहाँले पुरै खोजेर गर्नुहुन्न नि त त्यसरी अलिकति गर्दै जाँदा यो कस्तो हुन्छ नि सिक्दै गयो भने गर्दै गयो भने यो एकदम सिकिन्छ जानिन्छ बानी पनि पर्छ यसो गर्नुपर्ने रहेछ ज्ञान बुद्धि आउँछ त्यो
1: नगरेपछि पछिको पछि
0: नगरेपछि र श्रीमानको भर पर्ने अथवा सासू ससुराको भर पर्यो भने अनि एकदम गाह्रो हुन्छ क्या आफूलाई अनि
1: तर यसमा अब कतिपयले चाहिँ ल म गर्छु भनेर व्यावसायिक रूपमा गर्छु भनेर अघि बढ्नुहुन्छ तर बजारसम्म पुग्न सकिँदैन अनि बजारसम्म पुग्न नसक्दाखेरि चाहिँ अब पछि छोड्नु परेको सक्दिनँ कि भनेर लत्त छाडेको त्यस्तो पनि छ नि त बजारसम्म चाहिँ पुग्नको लागि के गर्नु पर्दो रहेछ तपाईँको अनुभवमा
0: अब
1: महिलाले
0: बजारसम्म पुग्नलाई अब के गर्ने भने अब पहिले त अब यहाँ यही स्थानबाट त राति 3 बजे उठेर डोकोमा सामान तरकारी बोकेर जाने त महिलाहरू पानी झरर परिरहेको छ 3 बजे छ राति अब डोकोमा पुरा बोरामा होइन कसेर भारीको भारी लगेर जाने महिलाहरू हो अब अहिले चाहिँ गाडीको सुविधा अलिकति आएको छ र अलिकति ठुलो स्केलमा व्यावसायिक गरेको छ भने गाडी नै आएर घरबाट गाडीले नै लगिदिन्छ होइन अब आफूले नै बोकेर गयो भने त आफ्नै हातमा पैसा भयो अब व्यावसायिक रूपमा गरेको छ र गाडीले लग्छ भने त्यो पैसा आउँदाखेरि अब श्रीमानले नै गएर त्यहाँ ठाउँबाट ल्याउनुहुन्छ भने पनि अलिकति आफूलाई लिने के मलाई यो कामको लागि छ भनेर लिने अब धेरैवटा काम देखायो भने रिसाउनुहुन्छ यो कामलाई लिने भन्ने अनि सबै पैसा चाहिँ अलिकति यति चाहिने अड्कल गरेर लिने र अनि सबैतिर पुर्याउने अलिकति
1: बजारमा जस्तो आफ्नो उत्पादनको बजार खोज्नको लागि चाहिँ के गर्नु पर्दो रहेछ भन्ने प्रश्न
0: बजार खोज्नलाई त अब अहिले त धेरै सजिलो छ होइन अहिले अब अहिले यहाँनिर यसरी सामान उत्पादन गरेको सामानलाई उठाउने यहाँनिर कम्पनी नै छ
1: आउँछ
0: यहाँनिर छ
1: त्यो भाषामा चाहिँ कसरी पुग्ने त यो कम्पनीले उठाउँछ अथवा यो मान्छेले उठाउँछ यो मान्छेले चाहिँ मलाई सहयोग गर्न सक्छ भनेर चाहिँ कसरी थाहा पाउने त
0: त्यो अब भर्खर अब आजबाट सुरु गर्ने हो भने अब उत्पादन भइसकेपछि पहिले आजभन्दा अगाडि गरिरहनु भएको हुन्छ नि साथीहरू छिमेकी हुन्छ यहाँ त धेरै छ त्यस्तो व्यवसाय गर्नेहरू होइन अब उहाँहरूलाई गएर तपाईँले कसलाई दिइरहनु भएको छ तरकारी सामानहरू भन्ने सोध्ने होइन अब अनि उहाँले त्यो नम्बरहरू दिनुहुन्छ उहाँ अनि उहाँ फोनसोन गरेर उहाँहरू आएपछि गर्ने अब अर्को साथीलाई सोध्ने अर्को साथीले अर्कैसँग गरेको हुन्छ यहाँ धेरैवटा त्यस्तो व्यक्तिहरू हुन्छ अरूले उत्पादन गरेको लिएर बजारमा पुर्याउने त्यस्तो हुन्छ अनि त्यसरी सजिलो छ अहिले उत्पादन मात्रै गर्नु
1: सोधी खोजी गरेपछि मात्रै थाहा हुन्छ चुलाएर बस्नु चाहिँ
0: अनि अब अहिले त अब इन्टरनेटको जमाना छ होइन हामीले मोबाइलमै नै उहाँहरूले पनि हालेको हुन्छ नि मोबाइलमा यसरी हामी यसरी लिन्छौँ तपाईँहरूले उत्पादन गर्नुहोस् न लिन्छौँ भने हुन्छ त्यसरी खोजे पनि भयो अहिले चाहिँ अब धेरै सजिलो छ अहिले गर्नु चाहिँ गर्नुहोस् अब प्राङ्गारिक खेतीलाई बढी जोड दिनुहोस् होइन वस्तुको मल गाई वस्तुको मल हामीले यो सामुदायिक हाम्रो जङ्गलबाट मल उत्पादन गरेर गाई वस्तुसँग मिलाएर कम्पोस्ट मल तयार गर्नुहोस् कम्पोस्ट मल प्रयोग गरेपछि मात्रै त्यो रासायनिक मल लाग्छ म चाहिँ त्यसो भन्छु किनभने कम्पोस्ट मल भनेको हामीले यो वर्ष लगायौँ भने त्यो अर्को वर्षसम्मलाई पनि त्यो रहन्छ त्यहाँनिर त्यो
1: सुरुमा उत्पादन केही नराम्रो भए पनि पछिको लागि चाहिँ त्यो राम्रो भयो भन्ने भयो प्राङ्गारिक खेती गर्दाखेरि होइन अलिकति अब यो व्यवसायको कुरा गर्दाखेरि चाहिँ अब व्यवसाय नै चाहिँ कसरी सुरुवात गर्ने भनेर चाहिँ कसरी थाहा पाउने कि कहाँ कहाँनिर चाहिँ यसो सहयोगको लागि भन्न सकिने रहेछ कहाँ कहाँ चाहिँ हामी पुग्न सक्ने रहेछौँ महिलाहरूले व्यवसाय सुरु गर्ने यदि नयाँ सोच बनाइरहनु भएको छ भनेदेखि तपाईँको अनुभव
0: अब अहिले त सबै पहिले चाहिँ हामी नगरपालिकामा जान्थ्यौँ नगरपालिकामा एउटा कृषि विभाग हुन्थ्यो अहिले चाहिँ सबै कुरा नगरपालिकामा पनि छ तर अहिले ओडाले नै पनि सहयोग गर्ने एकदम अहिले ओडाले नै गर्छ भनेको छ अब बजेट आयो भने पनि ओडामा आउँछ बिउ बिजन आयो भने ओडामै आउँछ र केही हामीलाई सहयोग चाहियो तालिम चाहियो भने पनि ओडामै आउँछ भनेको छ कि नगरपालिकाले अब हामी सुरुमा ओडामा जाने अनि ओडाले गर्ने सक्ने सहयोग ओडाले गर्नुहुन्छ ओडाले सकेन भने अनि नगरपालिका गाउँपालिकाहरूमा जाने भन्ने एउटा छ अब सिधै तपाईँ नगरपालिकै जानुभयो गाउँपालिकै जानुभयो भने पनि अब त्यहाँ पनि धेरै जानकारीहरू दिनुहुन्छ होइन अब बजेट छ भने बजेट दिनुहुन्छ अनुदान छ भने अनुदान दिनुहुन्छ होइन अब आफ्नो फर्म दर्ता गरेर चलाउने हो भने त्यो सबै उहाँहरूले नै यस्तो यस्तो गर्नुपर्छ भन्नुहुन्छ अब सबै कुराहरू त्यहाँनिर यस्तो तपाईँ के गर्न चाहनुहुन्छ भन्नुहुन्छ भन्छ होइन अनि
1: हुन्छ
0: एकदम तपाईँहरूले चाहिँ अब गर्छु भनेर घरमा बस्नुभन्दा पनि अलिकति चाहिँ दुःख चाहिँ गर्नुपर्छ
1: तपाईँको अब महिला किसान जसले चाहिँ व्यावसायिक रूपमा खेती सुरुवात नै गर्नु भएको छैन गर्ने सोच बनाइरहनु भएको छ भने सुझाव के हुन्छ त्यतातिर
0: अब सोच मात्रै गर्नु भएको छ भने अब त्यो सोच भनेकै एकदमै सकारात्मक तपाईँको एउटा तयारी हो तपाईँ सुरु गरिहाल्नुहोस् म चाहिँ के भन्छु भने सम्पूर्ण दिदी बहिनी दाजुभाइहरू सम्पूर्णलाई के भन्छु भने तपाईँले अब सोच गर्नुभएको छ भने सोच्नु ठिक छ एकदमै राम्रो गर्नुभएको छ तपाईँ यो भनेको सकारात्मक एउटा तपाईँले योजना सुरु गर्नुभएको अब तपाईँले सम्बन्धित निकायमा गएर म यस्तो गर्नु सोच गरिरहेछु मैले गरेको के छ तपाईँले चाहिँ मलाई यो दिनुहोस् जान के भन्छ सहयोग गर्नुहोस् होइन मैले सोचेको ठिक छ कि छैन मेरो म यो गरिरहेछु यसमा के गर्नुपर्छ तपाईँले प्राविधिक रूपमा सहयोग गर्नुहोस् होइन आर्थिक रूपमा गर्नुहोस् किनभने नेपाल सरकारकै सम्बन्धित कार्यालयहरू हो उहाँहरूले अब बजेट छुट्टी नै हाल्छ होइन कृषिमा बजेट हुन्छ नै त्यो बजेटबाट कतिसम्म सहयोग पाइन्छ मसँग यति छ तर यतिको गर्न विचार छ यस्तो गर्ने विचार छ भनेर तपाईँले त्यो सम्बन्धित निकायमा गएर सल्लाह लिनुहोस् अनि सहयोग पनि गर्नुहोस् भन्ने सहयोग माग्ने अनि केही बीचबीचमा पनि सुरु गरिसकेपछि पनि बीचबीचमा तपाईँलाई समस्या पर्यो भने पनि उहाँहरूसँग चाहिँ सधैँभरि सम्पर्क रहिरहनुहोस् फोनबाटै पनि यस्तो यस्तो भनेर गर्न सकिन्छ आएर भेटेर पनि सकिन्छ होइन एकदमै सजिलो छ अहिले, पहिले भन्दा धेरै सजिलो छ अहिले। अब गाउँ गाउँमा धेरै नेपालको विकट ठाउँमा पनि चाहनुहुनेले अहिले अब गाउँपालिका भनेको धेरै सुविधा युक्त संस्था बनाएर अहिले नेपाल सरकारले बनाएको छ, तपाईँहरूलाई धेरै सजिलो हुन्छ र अगाडि बढ्नुहोस् होइन। अब घर धन्दा मात्रैले अहिले सीमित छैन, किनभने हाम्रो यो 21औं शताब्दी भन्छ अहिले धेरै अगाडि बढिसकेको छ हाम्रो देश पनि र हामी पनि। अब भाँडाकुँडा माझ्ने र भात पकाउने मात्रै नराखेर र अन्न बाली मात्रै लाउने भन्दा पनि हामीले चाहिँ यो नगदे बालीपट्टि लाग्नुपर्छ र हामीले बढीभन्दा बढी आमदानी लिनेपट्टि लाग्नुपर्छ भन्ने चाहिँ मलाई लागेको छ र म यहाँहरूलाई पनि एउटा सल्लाह यही दिन चाहन्छु होइन। तपाईँहरू सोच्नु भएको छ भने सुरु गरिहाल्नुहोस्, जति छ तपाईँसँग मसँग थोरै पैसा छ नभन्नु होला, सुरु गर्नुहोस् होइन। जस्तै तपाईँले एउटा जस्तै गाई पाल्ने विचार गर्नुभएको छ भने म 10 गाई पाल्छु भन्ने विचार गर्नुभए पनि ठिक छ, तर एउटा गाई किन्ने पैसा छ भने किनिहाल्नुहोस्, अनि अरू थप्ने भनेको तपाईँले अब कमाउने थप्ने, अब कुनै अनुदान पायो भने अनुदानबाट थप्ने, ऋण पायो भने ऋणबाट थपेर अनि त्यसलाई बिस्तारी बिस्तारी होइन बढाउँदै लाने, ऋण घटाउँदै लाने, अनुदान भनेको अनुदानै भइहाल्यो। तर सुरु चाहिँ गर्नुहोस्, म यहाँहरूसँग यही अनुरोध गर्न चाहन्छु, आफूले सोचेको कुरा चाहिँ सुरु गर्नुहोस् र धेरै नै अब तपाईँहरूलाई ज्ञान बुद्धि बढ्छ होइन, आर्थिक लाभ पनि हुन्छ, ज्ञान पनि बढ्छ, धेरै राम्रो हुन्छ।
2: शुरूमा सानो लगानी भए पनि मेहनत, सीप र उचित व्यवस्थापन भए महिलाले राम्रो आमदानी गर्न सक्ने उहाँको कथाले देखाएको छ।
3: यदि तपाईँ पनि व्यवसाय शुरू गर्न चाहनुहुन्छ भने आफ्नो पालिका, कृषि शाखा, सहकारी र बैंकबाट उपलब्ध सेवा तथा कार्यक्रम बारे जानकारी लिन नबिर्सनुहोला है, किनकि व्यावसायिक रूपमा अघि बढ़ेका अधिकांश किसान महिलाको आफ्नै आमदानीले परिवारमा सम्मान, आत्मविश्वास र निर्णय गर्ने क्षमता बढ़ने बताएका छन्।
2: महिलाको आर्थिक सशक्तिकरण भनेको केवल आमदानी बढ़ाउनु मात्रै भने होइन, आफ्नो कमाईमाथि निर्णय गर्ने अधिकार, बचत गर्ने बानी, बैंक तथा सहकारीसँग पहुँच, सीपको विकास र उद्यम सञ्चालन गर्ने क्षमता विकास गर्नु पनि हो।
3: जब महिलाको आर्थिक अवस्था बलियो हुन्छ, परिवारको जीवनस्तर सुधारिन्छ, बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सकारात्मक प्रभाव पर्छ, महिलाले गर्ने घरायसी काममा समानता होस् वा नेतृत्वमा आउन गरिने प्रयासमा अहिले पनि परिवारको साथ सहयोग अपरिहार्य छ।
2: यसका लागि महिला किसानले व्यावसायिक बन्न के गर्ने कार्यक्रममा अब सुनौ अर्का व्यावसायिक महिला किसानको सफलताको कथा।
4: नमस्ते, म सुशीला आले, चन्दागिरी नगरपालिका वडा नम्बर 3, म माटी खेलमा बस्छु। म चाहिँ यहाँ अहिले फलफूल खेती र बाख्रा पालन गरेर बसिराखेको छु।
2: फलफूल खेती यहाँले सुरुवात गर्नुभएको चाहिँ कति भयो?
4: फलफूल खेती गरेको चाहिँ लगभग हाम्रो 10 माथि भयो। अब अहिले चाहिँ हामीसँग पहिला चाहिँ एउटा पकेट क्षेत्रको रूपमा सबैजनासँग थियो, अहिले चाहिँ प्लटिङको उसले गर्दाखेरि धेरैजनाको मासियो, त्यसमा चाहिँ अब थोरै
2: मात्र गरिरहनु भएको छ। कति क्षेत्रफलमा छ यहाँको फलफूल व्यवसाय, फलफूल खेती?
4: 1.5 रोपनी जतिमा छ,
2: 1.5 रोपनीमा
4: रोपनी
2: जति। कतिवटा बोटहरू छ
4: त्यसमा? अब सानो ठुलो गरेर अहिले 15-20 बोटहरू छ त्यसमा। मसँग अहिले हल्लबेत बेच्ने हिसाबले हल्लबेत, अम्बा अनि केरा, त्यसपछि अरू कागती, कागतीहरू चाहिँ फलेको छैन, भर लगाएको छ, अनि अम्बा हल्लबेतहरू चाहिँ अहिले बेच्ने हिसाब। अब यो फलफुल पनि यस्तो हुँदो रहेछ, 1 वर्ष राम्रो फल्ने, अर्को वर्ष कम फल्ने हुन्छ होइन। राम्रो फलेको बेलामा 1.5 लाख हुन्छ, अब कम फलेको बेलामा, एक सिजनमा कम फलेको बेलामा पनि 60-70 हजार यस्तो हुन्छ
2: वर्षमा।
4: फलफुल 1.5 लाख
2: यहाँले कमाइरहनु भएको छ
4: हजुर,
2: त्यो कमाई चाहिँ तपाईँको आफै प्रयोग गर्नुहुन्छ अथवा के हुन्छ त्यो कमाईमा? चाहिँ कसको अधिकार हुन्छ? अब
4: त्यो त यस्तो हुन्छ, अब परिवारभित्र अब सबैजनाको आफ्नो कमाइ छ होइन, त्यसमा परिवारभित्रको खर्च सबैजना मिलेर गर्छौँ कि त्यो चाहिँ। अब मसँग
2: यस्तो हुन्छ, अब कतिपयको चाहिँ अब खेतीपाती गर्ने गर्ने नेपालमा चाहिँ महिला किसान एकदमै धेरै, तर त्यो महिला किसानले उत्पादन गरेको पछि बिक्री गरेको आय आर्जनमा चाहिँ अधिकारै नहुने, आफ्नो घरको श्रीमानलाई सोध्नुपर्ने, ससुरालाई सोध्नुपर्ने, अथवा घरको को छ मुली
1: केटा मान्छेलाई सोधेर मात्रै खर्च गर्न पाउने भन्ने खालको उनीहरू के धेरैमा हजुरकोमा चाहिँ के छ अब त्यस्तै हो अथवा होइन म चाहिएको ठाउँमा खर्च गर्न सक्छु
4: त्यस्तो चाहिँ हाम्रो बिल्कुलै छैन हाम्रो घरमा चाहिँ त्यस्तो छैन हाम्रो चाहिँ हामीले लिएको आम्दानीमा हाम्रो केटा मान्छेहरू घरको जोस् केटा मान्छेहरूको कुनै पनि आफ्नै हातमा आउँछ र कहाँ खर्च गर्ने भने आफ्नै निर्णय हो
1: आफैले गर्न कस्तो लाग्छ त्यति बेला चाहिँ
4: एकदम रमाइलो लाग्छ
1: आफैले खर्च गर्न पाउँदा आफ्नो आम्दानी
4: यो चाहिँ मेरै कमाइ हो भन्ने एकदम गर्व लाग्छ क्या मलाई त्यसलाई स्याहार सुसार गर्ने पनि मै हो त्यसबाट भएको आम्दानी लिने पनि आफै हो कि
1: यसमा अब नेपालमा एउटा तथ्याङ्कले नै भन्छ करिब 80% किसान चाहिँ महिला छन् एकदमै नेपालको कृषि क्षेत्रलाई धान्ने भनेकै महिला हो भनेर भनिरहँदाखेरि तर व्यावसायिक रूपमा खेतीपाती गर्ने महिलाको संख्या चाहिँ एकदमै धेरै कम छ यहाँले व्यावसायिक रूपमा कृषि गरिरहनु भएको छ फलफुल खेती गरिरहनु भएको छ त्यो व्यावसायिक रूपमा काम गर्ने सोच चाहिँ कसरी आयो
4: त्यो एउटा कस्तो भने अब हामीलाई हामीले अब यो मकै अरू बालीहरू लगाउँदाखेरि हामीलाई वर्षभरिमा त्यो बारीमा अहिले जुन मैले फलफुल लगाएको छ त्यो बारीमा वर्षभरिको हाम्रो मकै हिसाब गर्यो भने त्यसमा अब 15-20 साथी आउनु पनि गाह्रो हुन्छ रुपियाँमा भन्दाखेरि 15-20 साथी मकैको अब अहिलेको भावमा गर्दा त 200 अब 200 पाथी आयो भने पनि 200 त्यहाँ 4,000 मकै हुने भयो होइन तर अहिले फलफुलको हिसाब गर्यो भने त मेरो त एउटा बोटबाट केही नभए 10,000 आउँछ कि राम्रो फल्यो भने 10,000 आउँछ कि
1: 4,000 कमाइ हुन्छ मैले 1.5 लाख वर्षको कमाइ
4: कति कति फरक त्यसमा अझ त्यसमा फलफुलसँग फलफुल लगाएर अरू केही लाउन नमिल्ने होइन त्यसमा खाली ठाउँमा मैले मकै पनि लाएको छु तरकारी लाउन मिल्छ भटमा सिमी हिउँदामा भने लसुन प्याज सबै रोप्न मिल्छ कि हिउँदामा किनभने पात झरेर दाङ्गो हुन्छ त्यसले कुनै असर गर्दैन कि त्यसको फेदमा सागहरू भयो धनियाँ लसुन सबै लगाउन मिल्छ कि त्यो एउटै सिजनमा त्यो बोटको वरिपरि एउटा मकै लाउने सिजनमा चाहिँ त्यो मकै एउटा चाहिँ लाउन मिल्दैन किनभने त्यस्तो त्यति बेला पात टन्न हुन्छ र मकै
1: जान्ने हो भनेदेखि सानो ठाउँबाट पनि धेरै उत्पादन लिन सकिने रहेछ भन्ने हो
4: वर्षभरि खाने तरकारी हामीले कुनै आफ्नो बारीमा फल्दैन भने मात्र किन्ने हो नत्र कुनै तरकारी किन्न पर्दैन त्यही बारीबाट पुग्छ तरकारी चाहिँ
1: व्यावसायिक हुनुभन्दा अगाडिको जीवन र तपाईँ व्यावसायिक भइसकेपछि आमदानी गर्न थालिसकेपछिको जीवनमा चाहिँ के फरक छ
4: एकदम फरक त्यो त आफू व्यावसायिक भइसकेपछि आफूसँग बखालीमा पैसा टुट्दैन आफू पनि एउटा आत्मनिर्भर भएको जस्तो होइन कोहीसँग पनि 1,000-1,500 पैसा अब घरमा मसँग छैन भन्न पर्दैन होइन त्यो पैसा आफूले सेभ गर्न पाइयो आफूले चाहिएको ठाउँमा खर्च गर्न पाइयो आफ्नो आफूलाई र आफ्नो परिवारलाई खुवाउन लाउन मन लागेको चिज चाहिँ हामीले त्यहीबाट किन्न सक्यो कति अब देखेर अरूलाई देखेर त्यस्तो चिज म पनि गर्न पाए हुन्थ्यो भन्दाखेरि चाहिँ त्यो पैसा टक्क निकालेर गर्न सकियो एकदम फरक हुन्छ
1: व्यावसायिक बन्न चाहिँ के गर्नु पर्दो रहेछ
4: व्यावसायिक बन्न त अब हामीले कुन चाहिँ बाली लाउँदाखेरि हामीलाई त्यहाँबाट फाइदा हुन्छ बढी पैसा आउँछ त्यो चाहिँ हामीले चुन्न सक्नुपर्छ
1: सरसल्लाह गर्नु भएको थियो अथवा होइन म चाहिँ फलफुल खेती नै गर्छु भनेर सुरुवात गर्नुभयो
4: होइन पहिला हामीले एउटा कृषि जस्तो के भन्छ त्यो कृषि सेवा केन्द्र भन्ने चाहिँ हाम्रो एउटा संस्था थियो त्यसले चाहिँ जाइका भन्ने एउटा जापानिज संस्थाबाट चाहिँ यो ठाउँ चाहिँ फलफुलको लागि एकदम सुइटेबल छ भनेर चाहिँ एउटा संस्था आएको थियो उहाँले नै त्यो बिरुवा ल्याएर होइन यहाँ पुरै एरियामा चाहिँ त्यो बिरुवालाई लगाएर अनि उहाँले नै बेच्ने ठाउँहरू बजारहरू देखाइदिएर गरिदिनु भएको हो अनि जापानिजहरू पनि बसेर हामीलाई हेल्प गरेको हो हामीले चाहिँ पहिला सुरु सुरुमा हामी नेपालीहरूको बजारमा त्यो झलबेत बिक्री नहुँदाखेरि हामीले जापानिज रेस्टुरेन्ट जापानिज होटल जापानिज स्कुल यस्तोहरूमा चाहिँ हामीले त्यो बोकेर लगेर त्यहाँ उहाँहरूलाई चाहिँ खाकी आयो खाकी भनेर उहाँ जापानिज भाषा खाकी भन्छ है हलबेतलाई खाकी है खाकी भन्दै हामीले त्यसरी बेच्छौँ के अब अहिले चाहिँ त्यस्तो समस्या छैन अहिले त बेला भयो कि भएन भनेर तारतार फोन आइसक्यो अहिले नै
3: कहिलेकाहीँ एउटा सानो अवसरले मानिसको जीवन बदलिदिन्छ कसैका लागि त्यो अवसर सिपमूलकको तालिम हुन्छ कसैका लागि सहकारीको ऋण कसैका लागि कुनै संस्थाले गरेको सहयोग होला त कसैका लागि परिवारको साथ हामीले अहिले सुनेको कथा त्यही साहस मेहनत र आत्मविश्वासको कथा हो
2: महिलाले आर्थिक रूपमा सक्षम बन्नका लागि ठूलो पुँजी मात्रै आवश्यक हुँदैन सही योजना, सिप बजारको जानकारी, बचत गर्ने बानी र परिवारको साथ भए सानो लगानीबाट पनि सफल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण पनि हो। सबैभन्दा महत्वपूर्ण कुरा भनेको महिलाले आफ्ना सपनामाथि विश्वास गर्नु हो।
3: यो सँगै आजलाई कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। त्यसका लागि हाम्रो इमेल ठेगाना साझा खबर @gmail.com, आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन खबरमा पनि मेन्सन गर्न सक्नुहुनेछ।
2: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौ। तबसम्मका लागि प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबै बिदा हुन्छौ।
3: नमस्कार।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरूको अहिले?
1: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं। किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सकिने कन्डिसन चाहिँ यो मौसमले थिएन।
0: गएँ
1: तर फर्के।
0: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
1: तयारी त पुग्छ नि, किन नपुग्नु होइन। फिल्ड गइन्छ, अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन। त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा के, एक दुई तिन अब कसरी गइजाने भनेर होइन। त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने, जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सके।
0: म यो विषयहरू यसरी उठाउँछु भने
1: पुग्छ नि, किन नपुग्नु होइन। फिल्ड गइन्छ, अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्के

0: अहिले हजुर
1: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन, त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्, जाजरपुरमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ, यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदनमा।
0: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो, र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
1: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तरमा केमा लागिरहेछ भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिश गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्, यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बनाउ सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अवधिलाई उठाइराखेका छौं र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहलकदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
0: हुनुहुन्छ
1: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
0: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
1: आशा त चाँडै होला भन्नै सकिँदैन, किनकि 4-5 जना कर्मचारी जोस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ, त्यो 4-5 जना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिनु पर्यो, किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो, त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले, त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौं।
0: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि त्यो दौड़धुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
1: हामी त गरि नै रहेछौ, हाम्रो कामै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन। धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाई भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाई भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाई भइरहेछ होइन, गृहमन्त्रीसँग आफै पनि बसिरहेछौ, छलफल गरिरहेछौ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
0: के हो यो डिडिए भनेको?
1: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंशभण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंशभण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंशभण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंशभण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन, त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
0: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्न भनेर संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
1: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो, म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो, त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
0: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेको छ सांसदको रूपमा?
1: म आफै भोगिरहेको छु होइन, म आफै पीड़ित हो, लगायतका मान्छेले अब सांसदको रूपमा नसुन्ने, उहाँहरूको पनि एउटै माग के हो भने हामी चुनावमा जाँदै गर्दा पनि मैले धेरै

0: त जानु पैन जिल्लामा त जिल्लाभरि नै गएको थिएँ। त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो के। सो आम नागरिकको त्यस्तो थियो, हाम्रो प्रतिबद्धता पनि हामी तपाईँहरूको घर बनाउनेमा सके जति हाम्रो सबै तागत लगाएर लाग्नेछौँ भन्ने नै थियो।
1: अनि त्यस अनुसार कि दिनदिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई?
0: मान्छेहरू त घर टौराले जस्तो अस्ति हावाहुरी थियो टौरा उडाए, आज त्यसपछि गएर यो वर्षा शुरू भएको छ अनि बाढी पहिरो आउँछ, पहिरोले घर पुर्छ, अब दिनदिनै त भनिहाल्छ नि, अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन, त्यसले गर्दाखेरि हामीलाई भन्नुहुन्छ उहाँहरूले।
1: तपाईँ के भनेर जवाब दिनुहुन्छ?
0: अब यो भइरहेछ भन्छ अनि हामीले कुरा उठाइरहेछौँ होइन, उहाँहरूले सुन्नु पनि हुन्छ, फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ, जे प्रयास गर्नुभएको छ, यो असाध्यै राम्रो हो, यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि, नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो, हामीले गरेको काम तपाईँले केही गरेको छैन भन्दै भन्नुहुन्न नि उहाँहरू।
1: अनि तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढ़ाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने कुरो हो कि, अथवा गृहमन्त्रीले यसरी अगाडि बढ़ाइदिए हुन्थ्यो भन्ने लागेको हो कि, अथवा अरू कुनै मन्त्रालयको बीचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ़न सक्छ, त्यो गति लिन सक्छ?
0: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु, हाम्रो एउटै माग कहाँ हो भने डीडीएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू टन्नै होइन जति आवश्यकता छ कम्तीमा 50-60 जना त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ, हिजो पनि थियो र भोलि पनि रहन्छ।
1: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई त्यो पुर्याउनको लागि त्यो पनि समन्वय बराबर उत्तिकै भइरहेको छ कि कस्तो छ?
0: त्यो एकदम अहिले कस्तो छ भने प्राय सबै सरकारी अफिसहरू भन्नु न जो भूकम्पबाट क्षतिग्रस्त छन् तिनी पुनर्निर्माणका लागि भनेर केही रकम छुट्याएको छ। मेरो अपेक्षा छ छिटो कार्यान्वयन भइदियोस् होइन, कार्यान्वयन भएन भने त फेरि त्यो रकम छुट्याएर मात्रै पनि अर्थ रहँदैन, त्यसले गर्दाखेरि छिटो कार्यान्वयन भइदियोस्। अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन किनकि सबै त्यो त्यहाँको भरि संघले हेर्ने भन्ने छ, अब संघले कति भ्याउने हो त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले, त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि। जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले, सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन, मालपोतमा आउने मान्छेले अहिले पनि तिनी कागजात रहराइराखेका छन् होइन, त्यस्तो कन्डिसन छ, त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख पाइराख्नु भएको छ।
1: अनि चुनावको समयमा यहाँले अलिक बढी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि न्याय एउटा दलित समुदायमाथि अथवा अरू जो जुन खालको पीड़ा अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छु भन्नुभयो, त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसो संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वय गरिराखेको यहाँले?
0: चुनाव मात्र भएन, मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढंगले उम्मेद्वार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै होइन, त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरूमा पनि एउटा जो होस् मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा जो सबैको अपेक्षा के गर्छु भने चुनावको बेला जाजरकोट केन्द्रित र भोलि पनि जाजरकोटको समस्या समाधान भए त भएका छैनन्, विशेष गरी कर्णाली केन्द्रित होइन, कर्णालीका समस्या समाधान भए त भएका छैनन्, अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ, त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्र देशैभरिको त्यस्तो स्थिति होला। सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएको छु नि त, जुन ठाउँमा जन्मेको छु नि, त्यो पीड़ा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या, त्यसले गर्दाखेरि मैले त्यो जो यो समाज मान्छेलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्ष अब एजदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु भने यो अन्तिमसम्म।
1: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नुभयो, चाहे त्यो सोटी घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीड़ा भोगिराख्नु पर्ने त्यो त एकातर्फ छ नि, त्यसमा कर्णाली भनेर फेरि अर्को ढंगबाट विभेद अर्को ढंगको फरक त्यपनाको महसुस गर्नु परिराखेको अवस्थामा, चाहे संघीय सरकारमा होस् चाहे प्रदेश सरकारमा, तपाईँको पार्टी त कुनै न कुनै ढंगबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ, सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ होइन, तत्कालीन माओवादी अहिले नेकपा, त्यसमा हालचालै त कर्णाली प्रदेशमा तपाईँकै पार्टीबाट मुख्यमन्त्री हुनुभयो, विगतमा कति काम भयो त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ?
0: सामाजिक सुधारका काम सायद जनयुद्ध शुरू भएदेखि नै भएका हुन्, जसले जे सुकै भनोस् म दावाका साथ भन्छु यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्याएको, त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो। म यसरी आइराखेको छु, एउटा के हो मजदूर परिवारमा जन्मेको एउटा मजदूरको छोरी भूमि मान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई होइन, त्यसले गर्दाखेरि म जस्ता त कति छन् कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू आज हेर्नुहुन्छ भने दुईटा वडा सदस्य मध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने होइन त्यसपछि दलितहरूले 60 वर्ष पुग्न बित्तिकै भत्ता पाउनुपर्ने त्यसपछि श्रीमान बिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनुपर्ने यावत समावेशी सिद्धान्तका कुराहरू आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने प्रधानमन्त्री महिला हुनुपर्ने होइन यो देशको राष्ट्र प्रमुख राष्ट्रपति महिला हुनुपर्ने यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध शुरूआत भयो त्यहाँदेखि नै भएको होइन त्यसपछि यता आउँदाखेरि पार्टी यो प्रवृत्तिसँग जोडिँदो रहेछ कि पार्टी कहाँनिर आयो त्यसपछि गएर पार्टी सरकारमा रह्यो कि रहेन सरकारले केही गर्न सक्यो कि सकेन होइन मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि होइन त्यो उहाँले के भन्नुभएको थियो भने सही धाटाउको हाम्रै हुन्छ संरचना सबै अरूहरूले चलाउनेछन् है शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि त्यो प्रचण्डको हकमा मात्र होइन सबैको हकमा त्यो लागू भइराखेको छ
1: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ पीड़ा छ प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था आउनु सुखद हो कि दुःखद हो
0: मैले त अहिले त्यही कुरा गर्दैछु म त अहिले पनि भन्छु यदि दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जातीय छुवाछुत जातको आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि कति विडम्बना मान्छेलाई आखिर मान्छे भनिन्छ मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने जो अवस्था छैन हामी कहाँ होइन जातको आधारमा छुवाछुत यस्तो छ मान्छे हो होइन यो त प्राकृतिक नियम होला नि त मेन्सुरेसन हुन्छ पर गोठ बनाइकन घरभन्दा होइन त्यसपछि 50 मिटर पर होइन 200 मिटर पर गोठ बनाइकन राख्नुपर्ने स्थिति जो 5 दिनसम्म महिनावारी बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ क्या त्यो त्यो सामाजिक नियम अझ पनि यति दह्रो ढुङ्गाले चलिराखेको छ होइन त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौँ हामी र
1: चाहन्थ्यौँ समीक्षा गर्दाखेरि यसमा कति कति त्यसको सकारात्मक नतिजा निस्क्यो अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ
0: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अहिले हटेको छ विभेद बढेको छ अहिले होइन यो सुती घटना जस्ता घटनाहरू विभेदकै कारण भएका हुन् छुवाछुतको कारण चाहिँ भएका होइन छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसम्मको चलिरहेको थियो नि त त्यसले गर्दाखेरि यो विभेदका कारण घटेका देशैभरका उनीहरूले त्यो विभेद एक्सेप्टै गर्न सकेको राखेका छैनन् के अस्ति भने मैले सदनमा केही कुरा बोलेका थिएँ दुई तीनटा कुरा बोलेको थिएँ दुनियाँ मान्छेहरूले मलाई यति गाली गर्यो कि ओहो कुरै छोड्नुहोस् होइन त्यो भीम उपाध्यायबाट सुरु भयो म उहाँलाई चिन्दिनँ होइन व्यक्तिगत हिसाबले चिन्दिनँ उहाँको स्टाटस हेरेको थिएँ उहाँबाट सुरु भएको लहर सहित शिवसेना र हिन्दू महासंघ भन्नेहरूसम्म पनि गइकन जोडिएर उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाऊ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर त्योसम्मको भन्नुपर्ने चाहिँ स्थिति सिर्जना भयो भनेपछि समाज त कति विकराल अवस्था छ म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि अहिले पनि सरकारमा म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको होइन मैले त्यहाँ पनि एउटा काम शुरूआत गरेको थिएँ साहित्यले यति धेरै राम्रो सन्देश दियो पहिलो गाँसमै ढुङ्गा भन्ने जस्तै गरिकन सुती घटना हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो होइन त्यो त्यस्तो घटनाको जो ह्यान्डल कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु होइन कोही मान्छे त्यति पीडित हुन नपरो तर म लगाई सिंह जाजरकोटीले त्यो सामना गर्यौं कि त्यो पीड़ा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नरेन्द्र शाह भन्ने नगेन्द्र शाह भन्ने जाजरकोटी राज खानदानको एउटा सदस्य हो कि उहाँ होइन त्यो आन्दोलनको संयोजक उहाँ हुनुहुन्थ्यो उहाँलाई बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि तपाईँ दलित कम्युनिटीको कुन थरको मान्छे हो भनेर भन्दो रहेछ अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो यस्तो भन्छ नि शान्ता भनेर भन्नुहुन्थ्यो कि मलाई त्यो त राम्रो विषय हो त दाई भनेर भने मलाई पनि खुसी लागेको छ भनेर भन्नुहुन्थ्यो कि स्वभावले उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले होइन यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातका आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सहित दलित कम्युनिटीको त रोदन मात्रै हो नि हो त होइन दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो तर जो वर्गबाट होइन त्यो पीड़ा भइराखेको छ पीड़ितहरू नै यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि
1: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रवि लामिछानेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढङ्गबाट केही गर्छौ भनेर कुरा उठाउनु भयो र त्यो सबैले देख्यो सुन्यो होइन, यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन, अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप केही गर्नुपर्नेछ संसदबाट र सरकारबाट?
0: सरकार र संसद भनेको यो देशको सर्वोच्च अङ्ग हो होइन, सरकारले त्यतिले पुग्दैन, सरकारले गर्ने साना कामले पनि नागरिकहरूसँग धेरै ठूलो प्रभाव पार्छ होइन, नपार्ने भन्ने कुरा रहँदैन। तर त्यो माफी चाहिँ दलित समुदायसँग माफी मागेको सरकारले होइन कि, सत्तारूढ पार्टीका सभापतिले हो, सभापतिले चाहिँ माफी माग्नुभयो, त्यो माफी सरकारले माग्यो
1: भन्दाखेरि चाहिँ सरकारको तर्फबाट पनि म भनेर त्यसरी उहाँले उच्चारण गर्नुभयो,
0: त्यस्तो त्यो हुँदैन नि, कहाँ हुन्छ, सरकार प्रमुख आफै आएर भन्नु पर्यो नि,
1: सत्तारूढ दलको तर्फबाट त्यो माफी माग्नुलाई कतिको सकारात्मक अथवा कसरी?
0: त्यो त राम्रो पक्ष हो, सत्तारूढ दलको प्रमुखले माफी माग्ने कुरा त्यो राम्रो पक्ष हो होइन, यो विश्वमा पनि कहीँ त्यस्ता प्र्याक्टिसहरू रहेछन् होइन, त्यसले गर्दाखेरि त्यो राम्रो पक्ष हो, म त राम्रोलाई राम्रै भन्छु।
1: अब त्यसो भए सरकारले र सरकार मात्रका अरू विभिन्न अङ्गहरूले अब गर्नुपर्ने चाहिँ के हो त त्यसो भए? अर्को फेरि 10 वर्षपछि चाहिँ यही खालको विभेदको एउटा कथा कहानी हामीले सुनाउन नपर्ने गरी अथवा अनुभव त्यो अनुभूत गर्न नपर्ने गरी चाहिँ के भइदियो भने चाहिँ साँच्चै राम्रो हुन्छ अब भविष्यमा।
0: अब यो सुन्दा त फेरि मलाई गाली गर्नेको लहरै हुन्छ होइन, हाम्रो राज्य सत्ताको संरचना बेस छ कस्तो भन्नुहुन्छ भने अलिकता हिन्दू राज्यमा जो स्थापित बेस छ होइन, त्यसपछि गएर मुख्य छुवाछुतको जननी भनेको हिन्दू धर्म हो, अहिले अन्य धर्ममा पनि होला तर त्यो खासै देखेको छैन। हिन्दू धर्मभित्रका केही विकृतिहरूलाई अन्त्य गर्ने हो भने हिन्दू धर्मावलम्बी अभियन्ताहरू नै अगाडि बढ्नुपर्छ। यो संविधान त च्यान्ज हुन्छ भने यो पनि सामाजिक ऐन हो होइन, सामाजिक कानून जसरी बनाए पहिलाका पुर्खाहरूले, म सम्मान गर्छु धेरै कानूनहरू अहिले पनि यो समाजमा लागू गर्न लायक छन्, नैतिकताको कुरा छ होइन, त्यसपछि गएर अन्य प्रसङ्गहरू छन् तिनी यो समाजमा अहिले पनि, अहिले समाजमा जसरी अराजकताहरू भट्किराखेको छ अहिले पनि लागू गर्न लायक छन्। तर कहाँ हो भने त्यो भित्रका केही गलत चिजहरूको त अन्त्य गर्न पर्यो नि, जातका आधारमा गरिने छुवाछुत कुन बेसबाट आयो भन्ने हुन्छ कि, मैले त्यो ब्याकग्राउण्ड हेर्दाखेरि सही त्योबाट आएको छ, त्यसले गर्दाखेरि मैले भनेको छु तपाईँहरू हामीलाई हिन्दू धर्म बेठिक भयो भने भनेर गाली मात्रै नगर्नुहोस्, त्यो भित्र भएका विकृतिलाई सफा गर्नेतिर लाग्नु नि त, हामी पनि लाग्छौ भनेर मैले चाहिँ निरन्तर रूपमा भन्छु र अहिले पनि भनिराखेको छु। अस्ति मात्रै मैले सभामुखसँग कुरा गरेँ, छलफल गरेँ होइन, यसको अन्त्य कम्तीमा यो देशमा तपाईँहरूले कसरी हुन्छ, सबै मान्छेलाई राज्य सत्ताको बनेको कानूनलाई मात्र कार्यान्वयन गर्दैन न, काफी हुन्छ नि बनेको कानूनलाई कार्यान्वयन गरिदिने भने, अनि त्यसपछि गएर मान्छेलाई एउटा हुन्छ नि धार्मिक सहिष्णुता सहितको अभियान चलाइदिनुहोस्। अहिले पनि तपाईँ हेर्नुहुन्छ भने उता सुनसरीको घटना होइन, यस्तो स्थिति चाहिँ सिर्जना भएको छ, त्यसले गर्दाखेरि त्यो अभियान चलाइदिनुहोस् जहाँ कि नेपालमा बस्ने सबै नेपाली होइन, त्यसपछि गएर यहाँ बस्ने मान्छेहरूले विविध प्रकारको धर्म आस्थाका आधारमा धर्म मान्न पाउनुपर्छ, यो हाम्रो नेपालीहरूको नैसर्गिक अधिकार हो भन्ने वातावरणको सिर्जना गराइदिनुहोस् भनेर मैले सभामुखसँग पनि कुरा गरेको छु।
1: सरकारले र सरकार मात्रका अरू मन्त्रालय अथवा अरू अङ्गहरूले जस्तो बनेको कानूनलाई कार्यान्वयन गर्ने एउटा कुरा भयो, त्यो बाहेक अरू गर्न सक्ने कुरा
0: अहिले थुप्रै कुराहरू छन् नि, जस्तो कहाँ हो भने शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि होइन, शिक्षामा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ, हामी कहाँ छौं भन्ने छ, विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो, त्यसले गर्दाखेरि त्यो मध्येका पनि छुवाछुत अब अनि त्यसपछि पहिलो कुरा त कहाँ हो भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ क्या, यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्, तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ, गैर दलितहरूसँग त्यो हामी शासकको भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु। यो मैले सरकारलाई मेरो आग्रह यसो, सरकारले त्यो गर्नु पनि पर्छ, यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्नुपर्छ।
1: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी?
0: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट सुच्या जस्तो त लाग्छ मलाई होइन, कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले होइन, त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, त्यति हो, अरू त खासै केही छैन, अरू नियमित कार्यक्रमहरू पहिला पनि थिए अहिले पनि छन् त नि।
1: अब तपाईँको चाहिँ 4 कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय इकाइको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो, राजनीति यात्रा होइन, अनि 58 सालमा भूमिगत हुनुभयो, सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संक्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ रहनुभयो होइन जुन खालको तपाईँको एउटा आरोहण जस्तो देखिन्छ यो सरसर्ती हेर्दाखेरि त्यसमा आफ्नै दुःख र पीड़ा तपाईँको अभाव तपाईँले भोग्नु भएको समस्या एकातिर त हो यो ठाउँमा अथवा यो यात्रामा सबै महिलाहरू सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा सांसद रूपमा तपाईँलाई लाग्छ अहिले
0: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन मेरो गाउँ गएर जस्तो इतिहास हेर्नका लागि तर कहाँ हुनुहुन्छ भने राजनीतिक सशक्तिकरण मात्र होइन होइन एउटा म अहिले पनि आफूलाई दावी गर्छु जनयुद्धले उत्पादन गरेको एउटा पात्र हो भन्छु म होइन त्यो जिम्मा मैले लिने अवसर नपाएको भए साइडमा यति आफूलाई जहाँ जुनसुकै क्षेत्रमा पनि आफूलाई यति कन्फिडेन्सको साथ अगाडि बढाउने आत्मासँग हुन्न थिए मलाई अहिले कुनै कुराको पनि डाउट छैन कि म सक्दिनँ भन्ने कुरा होइन म सक्छु तर त्यो कन्फिडेन्स मलाई जनयुद्धले दिएको हो मैले त्यो लिन चाहिँ सुरु मैले मेरो जो बाल्य अवस्थादेखि नै गरेँ कि यहाँसम्म आउँदाखेरि अहिले सचेतकको भूमिकामा रहँदा एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ तर कहाँ हुनुहुन्छ भने अब अहिले त हामी प्रतिपक्षको भूमिकामा छौँ जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन होइन त्यसैले पनि म यो विगत सम्झने हो भने दलित कम्युनिटीसँग मात्रै केन्द्रित हुन मन लाग्दैन महिलाहरूसँग मात्रै केन्द्रित हुन मन लाग्दैन हजारौं तिनी टोते बोली बोल्ने बालबालिकाहरूसँग केन्द्रित हुन मन लाग्छ मलाई तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला म पनि त्यही एउटा बच्चा थिएँ होइन जहाँ जनयुद्धको सुरुवात भएको थियो त्यो भूमिमा जन्मे कि अन्यायका आवाजहरूले मेरो जो चेतनामा झकझगायो अनि त्यसपछि म अगाडि बढ्नुपर्छ भनेर लागे अहिले पनि त्यो पीड़ामा रहेका थुप्रै बालबालिकाहरू छन् तिनीहरूलाई कसरी ल्याउन सकिन्छ एउटा स्तरमा भन्ने लाग्छ थुप्रै एकदम वृद्धहरू हुनुहुन्छ होइन उहाँहरूको कसरी यो देशप्रति कसरी पोजिटिभ धारणा बनाउने होइन उहाँहरूलाई कसरी हामीलाई राज्यले केही गरेको छ हामीले यो राज्यका लागि केही गर्छौं भन्ने कसरी वातावरण सिर्जना गर्ने जस्तो मलाई लाग्छ होइन थुप्रै मान्छेहरू अहिले पनि युवाहरू बेरोजगार भएर होइन दैनिक एयरपोर्टमा लाइन लागेको छ दैनिक हाम्रा सीमाहरूमा इन्डिया गएर कमाउनु परिराखेको छ उहाँहरूलाई कसरी उहाँको त्यो क्षमतालाई यो देशमा कसरी कार्यान्वयन गर्न सकिन्छ मलाई धेरै कुरा गर्न लाग्छ
1: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष
0: राजनीति महत्वपूर्ण विषय हो होइन अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भन्ने राजनीति हो तर राजनीति अहिले कस्तो लाग्छ भने कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ कि यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो यो नहुन पर्थ्यो
1: अनि विकास निर्माण हुन त सांसदले विकास निर्माणको काम होइन कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त त्यो भयो तर चुनावको बेलामा हामी घर घरमा गएर बाटो पुल पुलेसा बिजुली खानेपानीको कुरा गरेनौँ भने भोट दिन्छन् कि दिन्नन् भन्नेमा सायद 100% शंकाको विषय हुन्छ होला उम्मेद्वारको रूपमा नेताको रूपमा जिल्लाको लागि म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट
0: संसदले विकास नगरे कसले विकास गर्ने रहेछ भन्छु कि मैले
1: सरकार छ सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू
0: सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन होला कन्डिसन यस्तो छ सर तपाईँ आफै थाहा पाउनुहुन्छ कि सांसदले आफूले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेका हुन्छ क्या
1: भनेको प्रणालीमा सुधारको लागि थुप्रै काम गर्नुपर्ने
0: थुप्रै प्रणालीमा सुधार यति धेरै गाह्रो विषय छ अस्ति म एकजना सचिवसँग कुरा सहसचिवसँग कुरा गरेको होइन उहाँले के भन्नुहुन्छ भने प्रधानमन्त्रीको यतिवटा योजना मन्त्रीको यतिवटा योजना त्यसपछि गएर फलानु उसको यतिवटा योजना सांसदको यतिवटा योजना कुन तपाईँको त लिस्टमा आएन छ भनेर भन्नुहुन्छ यस्तो प्रणालीले विकास हुन्छ देशमा अनि संसदलाई कानून बनाउने हुन् भनेर माटो तम्चाइदिने बोल्न नदिने तपाईँहरू काम कानून बनाउने हो भन्ने त्यसपछि गएर तल के गर्नुहुन्छ भने मन परिगर्नु यसले त विकास होइन नि त विनाश गराउँछ हामी विनाशतिर नजाओस् भन्न चाहन्छौँ विनाशतिर जान दिनु पनि हुँदैन आज सिस्टमले काम गरेको भए प्रहरले गोली चलाउनु पर्ने स्थिति सिर्जना हुन्थ्यो भने होइन त्यो हुँदैन थियो नि त सुनसरीको घटना आज यति पीडादायक अवस्था सिर्जना भएको छ त्यो कसरी सम्हाल्छ सरकारले भने अहिले त्यो राज्यले जसरी जिम्मा लिनुपर्ने हो त्यसलाई छिटो नियन्त्रण गर्नुपर्ने हो आन्दोलनको मोड फरक खाली ढंगले अगाडि बढ़िराखेको छ। यसलाई छिटो भन्दा छिटो नियन्त्रण गर्न लिनुपर्ने त, यसलाई सजिलो बनाउनु पर्ने त सरकारले हो नि त।
1: अब जस्तो तपाईँले आफ्नो जिल्लाको लागि यदि तपाईँले मेलोमेसो पाउनुभयो भने त्यहाँ अब अस्पताल पनि त्यही छ, सड़कको कुरा छ, सड़क सिधै तपाईँ मानौ न रिम्नादेखि तल्लोपट्टि जाँदाखेरि पारिपट्टि मध्यपहाडी राजमार्गको सड़कदेखि हरेक कुराहरू राम्रै हुने, तर बीचको त्यो जुन खोलामा पुल राख्ने कुरा वर्षौंसम्म त्यो जुन
0: जाजरकोटको हकमा त यस्तो विकासको एउटा अवधारणा नभनेको होइन, होइन हामी शान्ति प्रक्रियामा आउँदा जाजरकोटमा एउटा ट्र्याक्टर गएको थियो, होइन एकजना मन्त्री गएर उद्घाटन गर्नुभएको थियो। त्यो हेर्ने हो भने जाजरकोट अहिले धेरै विकास भएको, तर त्यसको फिनिसिङ छ नि होइन, त्यसको सजी सजावट गर्ने कुरा चाहिँ भइराखेको छैन।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धन्यवाद छ मानेजी।
0: धन्यवाद तपाईँलाई पनि।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले जाजरकोटका सांसद पार्वती विकसँग कुराकानी गर्यौं। विशेषतः संसदमा प्रवेश र जुन खालको समाज परिवर्तनको लागि बनाइएका विचार धारणाहरू र अनुभवको बारेमा, पार्टीले पछिल्लो समयमा चालेका विभिन्न कदमहरूको बारेमा, विकास निर्माणदेखि सुशासनको विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 9 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सिराहामा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग 8 बजे सहमति। सुनसरीमा 6 दिनपछि जारी कर्फ्यू हट्यो।
0: पाकिस्तानको हिमालमा हराएका मध्ये थप 1 जनाको शव भेटियो। निर्मल पूर्जा सहित 7 जनाको अवस्था अझै अज्ञात।
1: अविरल वर्षा तथा पहिरोले विभिन्न राजमार्ग अवरूद्ध। बीपी राजमार्ग र कान्ति पथमा रातिको समयमा सवारी चलाउन निषेध।
0: स्पेन पस्ने क्रममा भागदौड़ र अव्यवस्था हुँदा 57 आप्रवासीको मृत्यु। 48,000 आप्रवासी मोरक्कोतिरै फर्किएको अधिकारीहरूको दावी।
1: र विश्व फुटबलमा बाह्य लगानीकर्ता भित्र्याउने फिफाको प्रस्ताव फिर्ता।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सिराहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच 8 बुँदे सहमति भएको छ। परिवारले अघि सारेका 5 बुँदे माघमा सरकारका तर्फबाट थप 3 बुँदा समावेश गर्दै 8 बुँदे सहमति गरिएको गृहमन्त्री सुदन गुरूङले जानकारी दिनुभयो। सहमति अनुसार घटनाको सत्य तथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ़ाइने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाई र बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर आजै दाह संस्कार गरिने सहमति भएको छ। दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने सहमति भएको छ। बिहिबार आन्दोलनका क्रममा गोली लागेर औरही गाउँपालिका 2 तुलसीआईका 15 वर्षीय यादवको मृत्यु भएको थियो। सुनसरीको देवानगंजमा भएको झडपका क्रममा गोली लागेर मृत्यु भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको हिजो राति अन्त्येष्टि गरिएको छ।
1: सुनसरीमा 4 दिनपछि कर्फ्यू हटेको छ। 10 वटै पालिकामा लगाएको कर्फ्यू आज बिहान 8:30 बजेदेखि साँझ 5 बजेसम्म हटाइएको हो। यो अवधिमा निषेधाज्ञा भने जारी रहने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। 2 समुदायबीच तनाव बढ़ेपछि साउन 12 गते राति 9 बजेदेखि त्यहाँ कर्फ्यू जारी गरिएको थियो। यसैबीच धनुषाको जनकपुरमा लगाएको कर्फ्यू आज केही घण्टाका लागि आंशिक रूपमा खुकुलो पारिएको छ। बिहान 5 बजेदेखि 10 बजेसम्म सर्वसाधारणको दैनिकीलाई सहज बनाउन कर्फ्यू खुकुलो बनाइएको हो। आज सद्भाव र्याली निकालेर कर्फ्यू हटाउने बारे थप छलफल गर्ने तयारी छ। सिराहामा बिहान 10 बजे र सप्तरीमा बिहान 9 बजेसम्म अत्यावश्यक सामग्री खरीद गर्नका लागि कर्फ्यू खुकुलो बनाइएको छ। सबै जिल्लामा सर्वपक्षीय संवाद मार्फत शान्ति स्थापनाको प्रयास भइरहेको छ। विगतको तुलनामा तराई मधेसको अवस्था सामान्य बन्दै गएको छ, यद्यपि पूर्ण रूपमा त्रासदी भने हट्न सकेको छैन।
0: बागमती प्रदेशको राजधानी तथा मकवानपुर जिल्लाको सदरमुकाम हेटौडामा आज वृहत सद्भाव र्याली गरिने भएको छ। सुनसरी, सिराह सहित तराई मधेसका जिल्लामा भएका घटना र त्यसपश्चात भइरहेका प्रदर्शनका कारण प्रतिकूल अवस्था सृजना हुन नदिन र सम्पूर्ण समुदायबीच आपसी सद्भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्न हेटौडामा वृहत सामाजिक सद्भाव र्याली गर्न लागि हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरका तर्फबाट सहायक प्रमुख जिल्लाधिकारी मोहनराज जोशीले सद्भाव र्यालीमा सहभागिताका लागि सबैलाई आह्वान गर्नुभयो। दिउँसो 4 बजे हेटौडा उपमहानगरपालिका 4 उपरा चौरमा जम्मा भई वृहत सामाजिक सद्भाव र्याली गर्न लागि जनाउँदै उहाँले सहभागिताका लागि अपील गर्नुभएको हो।
1: अविरल वर्षा, पहिरो तथा बाढ़ीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान 5 बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका र केही सड़कमा राति सवारी साधन संचालनमा रोक लगाइएको जनाएको छ। काभ्रे प्लाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन संचालनमा रोक लगाइएको छ। यसै गरी कान्ति लोकपथमा पनि बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षाका कारण सड़क इलाम्य भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित अरणीको राजमार्गका जिरुकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित लामा साँगु रामेछाप सड़क खण्डमा सामाकोशी खोलाको बहावले सड़क कटान गरेपछि उक्त सड़क पनि अवरूद्ध बनेको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित पासाङ लामो सड़क खण्डमा त्रिशुली नदीले कटान गरेपछि उक्त सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ।
0: पाकिस्तानको ब्रक पीक हिम पहिरोमा हराइरहेका मध्ये थप एकजनाको शव पहिचान भएको छ।
1: दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित लामा साँगु रामेछाप सड़क खण्डमा सामाकोशी खोलाको बहावले सड़क कटान गरेपछि उक्त सड़क पनि अवरूद्ध बनेको छ। रसुवाको उत्तर गया गाउँपालिका

0: ग्रेसको शव भेटिएको जनाइएको छ। कार्यक्रम हिम श्रृंखला अन्तर्गत पर्ने ब्रडपिक हिमालयारोहणका क्रममा हिम पहिरो खस्दा विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जासहित 10 जना सम्पर्कविहीन भएका थिए। शुक्रबार हिजो अमेरिकी नागरिक म्यालोरी ग्रेसको शव भेटिएपछि विपत्ता मध्ये 3 जनाको विवरण खुलेको हो। यसअघि हिजो नै ओमानकी नादिरा अहमद अब्दुल्ला अल हार्थी र नेपालका पूर्वबहादुर गुरूङको शव पनि भेटिएको थियो। अल्पाइन क्लब अफ पाकिस्तानले शुक्रबार ब्रड पिकमा 4 वटा शव फेला परेको बताए पनि पछि उसले आफ्नो भनाइ सच्याउँदै 2 वटा शव र 1 वटा मानव शरीरको अंग फेला परेको बताएको थियो। स्थानीय क्षेत्र गिलगिट बाल्टिस्तानको सूचना विभागका अनुसार पहिचान सम्बन्धी कानूनी प्रक्रिया पूरा गर्न 3 जनाको शव हेलिकप्टर मार्फत अस्पताल लगिएको छ।
1: प्रत्येक वर्ष अगस्तको पहिलो सातामा मनाइने विश्व स्तनपान सप्ताह आज शुरू भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, राष्ट्रसंघीय बाल कुपोषण युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा यो दिवस मनाइँदै आएको छ। यस वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाउन लागि छ। अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। डब्ल्यूएचओका अनुसार विश्वका विभिन्न मुलुकमा अझै पनि धेरै आमा र परिवारले स्तनपानलाई सहज बनाउने आवश्यक स्वास्थ्य सेवा, परामर्श र सहयोग प्राप्त गर्न सकेका छैनन्। यद्यपि स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपायमध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। स्तनपानले आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण लाभ पुर्याउने डब्ल्यूएचओले जनाएको छ। नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप 2 मधुमेह जस्ता नसर्ने रोगको जोखिम घटाउन सहयोग पुग्ने उल्लेख गरिएको छ। डब्ल्यूएचओले सन् 2018 विश्व स्वास्थ्य सभाले विश्व स्तनपान सप्ताहलाई स्वास्थ्य प्रवर्धनको महत्वपूर्ण रणनीतिका रूपमा अनुमोदन गरेको स्मरण गराउँदै प्रत्येक बालबालिकाले जीवनको उत्कृष्ट शुरूआत पाउने र प्रत्येक आमाले आवश्यक सहयोग तथा सेवा प्राप्त गर्ने वातावरण निर्माणका लागि सरकार, स्वास्थ्य संस्था, रोजगारदाता, समुदाय र परिवारको साझा प्रतिबद्धता आवश्यक रहेको पनि जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पर म्याम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सरकारले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहनुभएका कृषि मन्त्री गीता चौधरीले बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलका क्रममा कार्यदल गठन गर्ने निर्णय गर्नुभएको हो। बैठकमा नेपाल चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवर्धनका लागि आवश्यक नीतिगत तथा संरचनागत सुधारका विषयमा समेत छलफल भएको थियो। मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी तथा किसान मैत्री बनाउने दिशामा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तथा राष्ट्रिय चिया तथा कफीको विकास बोर्डको पुनर्संरचनाको मोडालिटीलाई अन्तिम रूप दिई 2 हप्ताभित्र प्रतिवेदन पेश गर्न मन्त्री चौधरीले निर्देशन दिनुभएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। स्पेनको सिउटा क्षेत्रमा मोरक्कोबाट ठूलो संख्यामा आप्रवासीहरू प्रवेश गर्ने क्रममा भएको भागदौड़ र अव्यवस्थाका कारण 57 जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यमका अनुसार यस क्रममा करिब 60,000 आप्रवासीले सीमा पार गर्ने प्रयास गरेका थिए, जसका कारण अवस्था नियन्त्रण बाहिर पुगेको थियो। घटनापछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस घटनाका लागि मानव तस्करीमा संलग्न गिरोहहरू जिम्मेवार भएको आरोप लगाउनु भएको छ। सान्चेजले यो घटना स्पेनको क्षेत्रीय अखण्डताको उल्लंघन भएको बताउनु भएको छ। उता स्पेनका अधिकारीहरूका अनुसार हिजो साँझसम्म 48,000 भन्दा बढ़ी आप्रवासी स्वेच्छाले मोरक्को फर्किसकेका छन्। स्पेनको सर्वोच्च अदालतले सिउटा र मेलिला पुग्ने प्रयासका क्रममा समुद्रमा पक्राउ परेका आप्रवासीहरूलाई कानूनी प्रक्रिया पूरा नगरी सीधै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको केही समयमै मोरक्कोबाट हजारौं आप्रवासी स्पेन प्रवेश गरेका हुन्। फर्किरहेका एक आप्रवासीले समाचार संस्था रोइटर्ससँगको कुराकानीमा मानिसहरू मरिरहेको भन्दै यस्तो बाटो

0: अफ्रिकाबाट स्पेन नपस्न आग्रह गरेका छन्। उत्तर अफ्रिकाको तटमा अवस्थित स्युटा स्पेनको एउटा सानो भूभाग हो। राम्रो जीवनको खोजीमा युरोप पुग्न चाहने आप्रवासीहरूका लागि यो क्षेत्र लामो समयदेखि प्रमुख प्रवेश मार्गका रूपमा परिचित रहँदै आएको छ।
1: अब खेल समाचार। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक संरचनाको एउटा हिस्सा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव फिर्ता लिएको छ। सदस्य राष्ट्रका फुटबल संघहरूबाट तीव्र विरोध भएपछि फिफाले यो विवादास्पद योजना अघि नबढ़ाउने निर्णय गरेको हो। फिफाले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताहरू संचालन गर्ने नयाँ कम्पनीमा करिब 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरेको थियो। उक्त योजना अनुसार नयाँ कम्पनीहरूको मूल्यांकन करिब 20 अर्ब डलर हुने अनुमान गरिएको थियो। तर प्रस्ताव सार्वजनिक भए लगत्तै युरोपेली फुटबल महासंघ यूईएफएले कड़ा विरोध जनाएको थियो। यूईएफएले यसलाई गोप्य रूपमा तयार पारिएको गैर जिम्मेवार र अस्वीकार्य प्रस्ताव भन्दै फिफालाई बहिष्कार गर्ने निर्णय समेत गरेको थियो। यूईएफएले जारी गरेको विज्ञप्तिमा फिफाले फुटबलको आत्मा नै बिक्री गर्न खोजेको आरोप लागेको थियो। विरोध चर्किएपछि फिफा अध्यक्ष जियामी इन्फान्टिनोले गैराती विज्ञप्ति जारी गर्दै प्रस्ताव फिर्ता लिएको घोषणा गरेका छन्।
0: अब मौसम। मनसुनी वायुको प्रभावले आज पनि देशभर बादल लागेको छ। हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशका हिमाली र पहाड़ी भूभागका केही तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाड़ी र तराई भूभाग, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। काठमाडौँ उपत्यकामा आज दिनभर जसो बादल लाग्ने र दिउँसोतिर पानी पर्ने सम्भावना छ। पछिल्लो 12 घण्टामा लमजुङको कुन्छामा सबैभन्दा धेरै 119.8 मिलिमिटर पानी परेको छ। सुनसरीको धरानमा 89.8, कास्कीको रिभानमा 72.2, गोर्खामा 71.4 र लमजुङकै भोलेटारमा 68.4 मिलिमिटर पानी परेको छ। बिहान 8 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सिराहामा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग 8 बुँदे सहमति। सुनसरीमा 6 दिनदेखि जारी कर्फ्यू हट्यो।
0: पाकिस्तानमा हिमालय आरोहणका क्रममा विपत्ता भएकाहरूको खोजी जारी। थप 1 अमेरिकी आरोहीको शव भेटियो। निर्मल पूर्जा सहितको अवस्था अज्ञात।
1: अविरल वर्षा तथा पहिरोले विभिन्न राजमार्ग अवरूद्ध। बीपी राजमार्ग र कान्ति पथमा रातिको समयमा सवारी चलाउन निषेध।
0: स्पेन पस्ने क्रममा भागदौड़ र अव्यवस्था हुँदा 57 आप्रवासीको मृत्यु। 48,000 आप्रवासी मोरक्कोतिरै फर्किएको अधिकारीहरूको दावी।
1: र विश्व फुटबलमा बाह्य लगानीकर्ता भित्र्याउने फिफाको प्रस्ताव फिर्ता।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: मसँग बिर्सी दिनको नाटक गर्ने
1: यो सब नाटक मैले तिम्रो माया पाउनुको लागि मात्र गरेको
0: तिमी दृष्टि दिन हो भनेर मैले माया गरेको मसँग दृष्टि दिनको नाटक गर्नुपर्छ

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: कति भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 11 बज्यो।

मा अबको प्रस्तुति मनको साथी आवाज विहीन को आवाज।

0: यो त साइड जब दाई यो चाहिँ मेन जाउँ न
1: यो मेरो छोरा विदेशबाट आको नयाँ घर बनाएको पाइप किन्न आएको
0: सामान राम्रो छ ढुक्क हुनुहोस्
1: थाहा छ त्यसैले त यही लिन आएको
2: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
0: मार्बल
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
1: सुरक्षा घरको
0: जीवन
3: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
4: समाचार अब विस्तारमा अवस्था सामान्य बन्न थालेपछि सुनसरी तथा मधेसका विभिन्न जिल्लामा जारी कर्फ्यू हटाइएको छ सुनसरीका दशवटै पालिकामा लगाइएको कर्फ्यू आज बिहान 8:30 बजेदेखि साँझ 5 बजेसम्मका लागि हटाइएको यो अवधिमा निषेधाज्ञा भने जारी रहनेछ दुई समुदाय बीच तनाव बढ़ेपछि साउन 12 गते राति 9 बजेदेखि कर्फ्यू लगाइएको थियो यस्तै धनुषाको जनकपुरमा लगाइएको कर्फ्यू पनि हटाइएको छ आज बिहान सद्भाव र्याली निकालेपछि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ यस्तै सिराको लहानमा जारी कर्फ्यू पनि हटाइएको छ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा कर्फ्यू हटाइएको हो गोलबजार क्षेत्रको कर्फ्यू भने यथावत छ यसअघि तनाव बढ़ेका सबै जिल्लामा सर्वदलीय सम्वाद मार्फत शान्ति स्थापनाको प्रयास भइरहेको छ यसैबीच सिराको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच 8 मुद्दे सहमति भएको छ परिवारले अघि सारेका 5 मुद्दे मागमा सरकारका तर्फबाट थप 3 मुद्दा समावेश गर्दै 8 मुद्दे सहमति गरिएको गृहमन्त्री सुदन गुरूङले जानकारी दिनुभयो सहमति अनुसार घटनाको सत्य तथ्य छानबिन गरिने गणेशलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ़ाइने परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने मृतकका दाई र बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने गणेशको नाममा पार्क निर्माण गरिने उनका बुबा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर दाह संस्कार गर्ने सहमति भएको छ दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने सहमति भएको छ बिहिबार आन्दोलनका क्रममा गोली लागेर औरही गाउँपालिका 2 तुलसीआईका 15 वर्षीय यादवको मृत्यु भएको थियो सुनसरीको देवानगंजमा भएको झडपका क्रममा गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको हिजो अन्त्येष्टि गरिएको छ
5: अविरल वर्षा पहिरो तथा बाढ़ीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ नेपाल प्रहरीले आज बिहानसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क पूर्ण रूपमा अवरूद्ध भएका र केही सड़कमा राति सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी बेलुका 6 बजे देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ यसैगरी कान्ति लोकपथमा पनि बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षाका कारण सड़क हिलाम्य भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका स्थित अरणीको राजमार्गको 0 किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित लामा साँगो रामेछाप सड़क खण्डमा सामाकोशी खोलाको बहावले सड़क कटान गरेपछि उक्त सड़क पनि अवरूद्ध भएको छ रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित पासङ लामो सड़क खण्डमा त्रिशुली नदीले कटान गरेकाले उक्त सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ
4: प्रत्येक वर्ष अगस्तको पहिलो सातामा मनाइने विश्व स्तनपान सप्ताह आज शुरू भएको छ विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ राष्ट्रसंघीय बालकोष युनिसेफ विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा यो दिवस मनाइँदै आएको छ यस वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ़ बनाऊ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाउन लागि हो अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली समुदाय कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ डब्ल्यूएचओका अनुसार विश्वका विभिन्न मुलुकमा अझै पनि धेरै आमा र परिवारले स्तनपानलाई सहज बनाउने आवश्यक स्वास्थ्य सेवा परामर्श र सहयोग प्राप्त गर्न सकेका छैनन् यद्यपि स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपाय मध्ये एक हो यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउने काम गर्छ स्तनपानले

0: आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण लाभ पुर्याउने डब्ल्यूएचओको भनाइ छ। नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप 2 मधुमेह जस्ता नसर्ने रोगको जोखिम घटाउन सहयोग पुग्ने उल्लेख गरिएको छ। डब्ल्यूएचओले सन् 2018 विश्व स्वास्थ्य सभाले विश्व स्तनपान सप्ताहलाई स्वास्थ्य प्रवर्धनको महत्वपूर्ण रणनीतिका रूपमा अनुमोदन गरेको स्मरण गराउँदै प्रत्येक बालबालिकाले जीवनको उत्कृष्ट शुरूआत पाउने र प्रत्येक आमाले आवश्यक सहयोग तथा सेवा प्राप्त गर्ने वातावरण निर्माणका लागि सरकार, स्वास्थ्य संस्था, रोजगारदाता, समुदाय र परिवारको साझा प्रतिबद्धता आवश्यक रहेको जनाएको छ।
1: नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको छ। बजारमा ग्यास अभाव भन्ने उपभोक्ताको गुनासोपछि निगमले आज विज्ञप्ति जारी गरेर ग्यास उद्योगीहरूलाई बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको हो। आयल निगमले विक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित रूपमा ग्यासको बिक्री वितरण गर्न पनि अनुरोध गरेको छ। इन्धन अभावसँगै आयल निगमले फागुन अन्तिमदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न निर्देश गरेको थियो। असार अन्तिमदेखि भरि सिलिण्डर वितरण हुँदा उपभोक्ताबाट माग बढ़ी हुन थालेपछि साउन पहिलो हप्तादेखि बजारमा ग्यास पाउन कठिनाई भएको हो।

0: को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781171 4780724 व himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाह खबर अनलाइनमा थाह संचार र थाह खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। सरकारले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहनुभएका कृषि मन्त्री गीता चौधरीले बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलका क्रममा कार्यदल गठन गर्ने निर्णय गर्नुभएको हो। बैठकमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन प्रशोधन बजारीकरण तथा समग्र प्रवर्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा छलफल भएको थियो। मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी व्यवसायमुखी तथा किसान मैत्री बनाउने दिशामा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनर्संरचनाको मोडालिटीलाई अन्तिम रूप दिई दुई हप्ताभित्र प्रतिवेदन पेश गर्न मन्त्री चौधरीले निर्देशन दिनुभएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। स्पेनको सिउटा क्षेत्रमा मोरक्कोबाट ठूलो संख्यामा आप्रवासीहरू प्रवेश गर्ने क्रममा भएको भागदौड़ र अव्यवस्थाका कारण 57 जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यमका अनुसार यस क्रममा करिब 60,000 आप्रवासीले सीमा पार गर्ने प्रयास गरेका थिए, जसका कारण अवस्था नियन्त्रण बाहिर पुगेको थियो। घटनापछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस घटनाका लागि मानव तस्करीमा संलग्न गिरोहहरू जिम्मेवार भएको आरोप लगाउनु भएको छ। सान्चेजले यो घटना स्पेनको क्षेत्रीय अखण्डताको उल्लंघन भएको बताउनु भएको छ। उता स्पेनका अधिकारीहरूका अनुसार हिजो साँझसम्म 48,000 भन्दा बढ़ी आप्रवासी स्वेच्छाले मोरक्को फर्किसकेका छन्। स्पेनको सर्वोच्च अदालतले स्यूटा र मेलिला पुग्ने प्रयासका क्रममा समुद्रमा पक्राउ परेका आप्रवासीहरूलाई कानूनी प्रक्रिया पूरा नगरी सीधै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको केही समयमै मोरक्कोबाट हजारौं आप्रवासी स्पेन प्रवेश गरेका थिए। फर्किरहेका एक आप्रवासीले समाचार संस्था रोइटर्ससँगको कुराकानीमा मानिसहरू मरिरहेको भन्दै यस्तो बाटोबाट स्पेन नपस्न आग्रह गरेका छन्। उत्तर अफ्रिकाको तटमा अवस्थित स्यूटा स्पेनको एउटा सानो भूभाग हो। राम्रो जीवनको खोजीमा युरोप पुग्न चाहने आप्रवासीहरूका लागि यो क्षेत्र लामो समयदेखि प्रमुख प्रवेश मार्गका रूपमा परिचित रहँदै आएको छ।
2: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक संरचनाको एक हिस्सा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव फिर्ता लिएको छ। सदस्य राष्ट्रका फुटबल संघहरूबाट तीव्र विरोध भएपछि फिफाले यो विवादास्पद योजना अघि नबढ़ाउने निर्णय गरेको हो। फिफाले विश्वकप सहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा करिब 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरेको थियो। उक्त योजना अनुरूप नयाँ कम्पनीको मूल्यांकन करिब 20 अर्ब डलर हुने अनुमान गरिएको थियो, तर प्रस्ताव सार्वजनिक भए लगत्तै युरोपेली फुटबल महासंघ यूईएफले कड़ा विरोध जनाएको थियो। यूईएफले यसलाई गोप्य रूपमा तयार पारिएको गैर जिम्मेवार र अस्वीकार्य प्रस्ताव भन्दै फिफालाई बहिष्कार गर्ने निर्णय समेत गरेको थियो। यूईएफले जारी गरेको विज्ञप्तिमा फिफाले फुटबलको आत्मा नै बिक्री गर्न खोज्दैको आरोप थियो। विरोध चर्किएपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले गैराती विज्ञप्ति जारी गर्दै प्रस्ताव फिर्ता लिएको घोषणा गरेका हुन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: सुनसरी लगायत विभिन्न जिल्लाको जारी कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै। सिराहाका गणेश यादवका परिवारसँग सरकारको 8 औँ सहमति।
1: विरल वर्षा तथा पहिरोले विभिन्न राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र कान्तिपथमा रातिको समयमा सवारी चलाउन रोक।
2: स्तनपान प्रवर्धनका लागि डब्ल्यूएचओको आह्वानमा विश्व स्तनपान सप्ताह आज शुरू, आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणालीमा जोड्ने लक्ष्य।
1: स्पेन पस्ने क्रममा भागदौड़ र अव्यवस्था हुँदा 57 आप्रवासीको मृत्यु, 48,000 आप्रवासी मोरक्कोतिर फर्किएको अधिकारीहरूको दावी।
2: र विश्व फुटबलमा बाह्य लगानीकर्ता भित्र्याउने फिफाको प्रस्ताव फिर्ता।
1: थाह संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। अप्सरा र रविन्द्र बिदा हुन्छौ। नमस्कार।

0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
1: AIO?
2: Yes, AIO. All in One Mart. The best place for shopping.
3: के छ र हो खास त्यहाँ?
2: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
3: वाउ, कहाँ छ र यो?
2: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
4: All in One Mart, helping make your life easier.

0: 21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
1: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: जसको
1: नाम नै पर्याप्त छ।
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी,
1: हामी गर्न सक्छौ,
0: हामी
1: गर्न सक्छौ,
0: गर्न सक्छौ।

चिलो कार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछ तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजरकोमा हेर

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस म चाहिँ तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर्न

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: गृहमन्त्री सुदन गुरूङ अझै केही दिन मधेसमै रहने, जनकपुरधाममा सद्भाव र्यालीपछि विरोध प्रदर्शन।
0: कोइरालाको संयोजकत्वमा देउबा समूहको राष्ट्रिय भेला मूल आयोजक समिति गठन। एकताको पहल गर्दा कंग्रेस नेतृत्व तयार नभएको इतर समूहको दावी।
1: सुर्खेतमा आजदेखि नागरिकको घर दैलोमा सवारी लाइसेन्स ढुवानी शुरू, बागमती सफाई महाअभियानको 690 हप्ता सम्पन्न।
0: समुद्री नाकाबन्दी जारी रहे, विश्वभर तेल आपूर्तिमा गम्भीर असर पार्ने इरानको चेतावनी। इरानमाथि आफूलाई कुनै पनि किसिमको विश्वास नरहेको ट्रम्पको भनाई।
1: र नेदरल्याण्डस क्रिकेट टोलीका कप्तान एडवार्ड्सद्वारा राजीनामा, बास टीलीले नयाँ कप्तान नियुक्त।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। गृहमन्त्री सुदन गुरूङ मधेस प्रदेशको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अझै केही दिन मधेस प्रदेशमै रहनुहुने भएको छ। घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग आवश्यक सहमति र समन्वय गरिसके पनि मधेस प्रदेशको समग्र सुरक्षा अवस्था पूर्ण रूपमा शान्त र सामान्य नहुँदासम्म काठमाडौँ नफर्किने तयारीमा रहेको उहाँको सचिवालयले जनाएको छ। मधेसका विभिन्न क्षेत्रमा देखिएको तनाव, शान्ति सुरक्षाको अवस्थाको निरन्तर अनुगमन तथा स्थानीय प्रशासन, सुरक्षा निकाय र सरकारवालासँग समन्वयलाई प्राथमिकतामा राख्दै गृहमन्त्री गुरूङ मधेसमै रहने निर्णयमा पुग्नु भएको हो। गृह मन्त्रालयका अनुसार प्रदेशको सुरक्षा अवस्थालाई स्थिर र सामान्य बनाउन आवश्यक पहल तथा समन्वयका कार्यहरू जारी रहेका छन्। मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न सबै पक्षसँग संवाद र सहकार्यलाई निरन्तरता दिएको जनाएको छ।
1: सुनसरी र सिराहामा भएका घटनाका दोषीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ। जनकपुरधाममा आयोजित सद्भाव र्याली समापन भए लगत्तै युवाहरूको एक समूहले दोषीलाई कार्यवाहीको माग गर्दै प्रदर्शन गरेको हो। नगरमा आयोजित सद्भाव र्याली विसर्जन भए लगत्तै स्वतस्फूर्त रूपमा भेला भएका युवाहरूले विरोध प्रदर्शन शुरू गरेका थिए। उनीहरूले सुनसरी र सिराहामा भएका घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कार्यवाही गर्न माग गर्दै चर्को नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले समाजमा शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य पक्ष थप संवेदनशील हुनुपर्नेमा जोड़ दिएका छन्। उनीहरूले पीड़ितलाई उचित न्याय सुनिश्चित गर्न र अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन स्थानीय प्रशासनको ध्यानकर्षण समेत गराएका छन्। सहभागी युवाहरूले शान्तिपूर्ण समाज निर्माणका लागि विधिको शासन अनिवार्य रहेको भन्दै प्रशासनलाई गम्भीर हुन आग्रह गरेका छन्। यसअघि जिल्ला प्रशासन कार्यालय 12 पनि जिल्ला सदरमुकाम कलैयामा सद्भाव र्याली निकालेको थियो। 12 प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको आह्वानमा आज जिल्ला प्रशासन कार्यालयबाट निकालिएको सद्भाव र्यालीले कलैया बजार परिक्रमा गरेको थियो।
0: नेपाली कंग्रेसको संस्थापन इतर देउबा समूहले आगामी राष्ट्रिय भेलाको तयारीका लागि डाक्टर शशांक कोइरालाको संयोजकत्वमा 551 सदस्य मूल आयोजक समिति गठन गरेको छ। आज काठमाडौँको चुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक समिति घोषणा गरिएको हो। प्रचार प्रसार समितिको संयोजक मीन विश्वकर्माले मूल आयोजक समितिसँगै भेला व्यवस्थापनका लागि 16 विभिन्न उपसमिति समेत गठन गरिएको जानकारी दिनुभएको छ। संस्थापन इतर पक्षले साउन 31 देखि 31 गते सम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ। सोही कार्यक्रमको तयारी स्वरूप आयोजक समिति गठन गरिएको जनाइएको छ। पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका संयोजक डाक्टर कोइरालाले पार्टी नेतृत्वले एकताको पहलमा सार्थक भूमिका निर्वाह नगरेकाले राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको बताउनुभयो।
1: सहकारी ठगी सम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतहरूमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न माग गर्दै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधान न्यायाधीशलाई प्रतिवेदन बुझाएको छ। उक्त विषय अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको थियो। कार्यदलले बुझाएको प्रतिवेदनको सिफारिश अनुसार मन्त्रालयले समर्पित इजलास गठन गरिदिन सर्वोच्च अदालतमा अनुरोध गरेको हो। सर्वोच्च अदालतले 2082 माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढ़ी भएका जिल्ला अदालतहरूमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न भनेपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। सहकारी क्षेत्रका समस्या समाधानलाई उच्च प्राथमिकता दिँदै मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्यहरूसहित उक्त प्रतिवेदन सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई बुझाउनु भएको हो।
0: उद्योग विभागले स्थिर पूँजी 25 करोड़ भन्दा कम पूँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र सोमातहतका निकायबाटै हुने स्पष्ट पारेको छ। उद्योग विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी 25 करोड़ भन्दा कम पूँजी भएका उद्योगका हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी औजार कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र सो मातहतका निकायबाट हुने विभागले जनाएको छ। त्यसै गरी रसायन आयात तथा वन्डेड वेयर हाउस एवं कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र सो अन्तर्गतका निकायहरूबाट हुने स्पष्ट पारिएको छ। विभागले उद्योग दर्ता र सोसँग सम्बन्धित अन्य थप सात थरीका सेवा पनि अनलाइन मार्फत प्रवाह गर्ने भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: भाइ भाइ भाइ सामान पुर्याउने अनि आइहाले, अरू सामान पुर्याउनु छ।
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
4: अनि खर्चहरू बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भर पर्छ म्याम।
3: मार्बल
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
3: साथ जीवन घरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। हुलाक निर्देशनालाई सुर्खेतले आजदेखि नागरिकको घर दैलोमा सवारी चालक अनुमति पत्र लाइसेन्स घर दैलोमा ढुवानी शुरू गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रूकुम पश्चिम र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमति पत्र हुलाक मार्फत नागरिकको घर दैलोमा ढुवानी शुरू भएको हो। यसका लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय सुर्खेतका सचिव अर्जुन कुमार पम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्द प्रसाद पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरी सो कार्यको औपचारिक आरम्भ गर्नुभएको थियो। मन्त्री परिषदको गत चैत 13 गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी सय कार्यसूचीको बुधा नम्बर 27 सरकारी सेवा घरमा नै उपलब्ध गराउने उल्लेख भए अनुरूप हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिनुभयो।
0: राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयं सेवा भन्ने नाराका साथ शुरू भएको बागमती सरसफाई महाअभियानको 690 हप्ता सम्पन्न भएको छ। सरसफाई महाअभियानको 690 हप्तामा गोहेश्वरी फाँट स्थित बागमती नदी ग्राममा सरसफाई गरिएको हो।
1: सफाई अनुरूप हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिनुभयो।

0: अभियानकर्मी किशोर सिंह शाहीले जानकारी दिनुभयो। कुहिने फोहोर भने नदी किनारमा गाड्ने गरिएको छ। सफाई महाअभियानबाट उठाइएको नकुहिने फोहोर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकको समन्वयमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। सफाईका सहभागीले 50 थान विभिन्न जातका बिरूवा पनि बागमती नदी किनारमा रोपेका छन्। सो अवसरमा गत वर्ष रोपिएका बिरूवाको गोडमेल पनि गरिएको थियो। आगामी शनिबार 691 हप्ताको बागमती सफाई पनि गुहेश्वरी क्षेत्रकै बागमती किनारमा गरिने भएको छ। अर्को हप्ता पनि वृक्षारोपण एवं गोडमेल कार्यक्रमलाई निरन्तरता दिइने सफाई महाअभियानले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। समुद्री नाका बन्दी जारी रहे विश्वभरको तेल आपूर्तिमा गम्भीर असर पार्ने इरानले चेतावनी दिएको छ। अमेरिकाले आफ्ना दक्षिणी बन्दरगाहहरूमा लगाएको समुद्री नाकाबन्दी जारी रहेमा त्यसले विश्वभरको ऊर्जा तथा तेल आपूर्तिमा गम्भीर असर पार्ने चेतावनी इरानको राष्ट्रिय सुरक्षा परिषदले दिएको हो। परिषदले नाकाबन्दी नरोकिए होर्मुज स्ट्रेटमाथि आफ्नो नियन्त्रण अझ कड़ा पारिने चेतावनी दिएको अल जजिराले जनाएको छ। साथै यसबाट अन्य सामुद्रिक मार्गहरू पनि प्रभावित हुन सक्ने संकेत गरिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आफूलाई अब कुनै पनि किसिमको विश्वास नरहेको स्पष्ट पार्नुभएको छ। क्याम्प डेभिडमा आयोजित मन्त्री परिषदको बैठकका क्रममा ट्रम्पले इरानले झूठ बोल्ने गलत जानकारी दिने गरेको बताउनुभयो। इरान वार्ताको कुरा गरेर बारम्बार आफ्ना वाचाबाट पछि हट्ने गरेको उहाँको आरोप छ। यद्यपि ट्रम्पले दुई देशबीचको वार्ता भने अझै पूर्ण रूपमा नटुटेको र जारी रहेको जानकारी दिनुभयो।
0: अब खेल समाचार। नेदरल्याण्डस क्रिकेट टोलीका कप्तान स्कट एडवर्ड्सले पदबाट राजीनामा दिएका छन्। एडवर्ड्सले राजीनामा दिएको नेदरल्याण्डस क्रिकेट संघ केएनबीले जनाएको छ। उनको राजीनामासँगै अलराउण्डर बास्टी लिडेलाई नयाँ कप्तान नियुक्त गरिएको छ। गैराती सम्पन्न लीग दुईको सिरिजपछि एडवर्ड्सले ड्रेसिङ रूममा आफू कप्तानबाट हट्ने निर्णय सुनाएका थिए। सोही क्रममा आज लिडेलाई नयाँ कप्तानको घोषणा गरिएको हो। एडवर्ड्सले कप्तानी छाडे पनि खेलाड़ीका रूपमा टोलीलाई योगदान दिइरहने बताएका छन्। सन् 2022 जूनदेखि एडवर्ड्सले टोलीको कमान सम्हालेका थिए। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: गृहमन्त्री सुदन गुरूङ अझै केही दिन मधेसमै रहने। जनकपुर धाममा सद्भाव र्यालीपछि विरोध प्रदर्शन।
0: कोइरालाको संयोजक तत्वमा देउबा समूहको राष्ट्रिय भेला, मूल आयोजक समिति गठन। एकताको पहल गर्दा कंग्रेस नेतृत्व तयार नभएको इतर समूहको दावी।
1: सुर्खेतमा आजदेखि नागरिकको घर दैलोमा सवारी लाइसेन्स डुवानी शुरू। बागमती सफाई महाअभियानको 690 हप्ता सम्पन्न।
0: समुद्री नाकाबन्दी जारी रहे विश्वभर तेल आपूर्तिमा गम्भीर असर पर्ने इरानको चेतावनी। इरानमाथि आफूलाई कुनै किसिमको विश्वास नरहेको ट्रम्पको भनाई।
1: र नेदरल्याण्डस क्रिकेट टोलीका कप्तान एडवर्ड्सद्वारा राजीनामा, बास डी लिडे नयाँ कप्तान नियुक्त।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: sip on ya.
1: Extreme energy drink.
2: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने
5: अब चिन्ता नगर्नुहोस्, किनभने
6: मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
7: यही साउन 23 गते शनिबार
8: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
9: यही साउन 23 गते शनिबार
10: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
11: सम्पर्क फोन नम्बर 0674202027
10: 24027।
11: सम्पर्क मोबाइल नम्बर 9857225597
10: 9851918।
12: ल बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
13: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
12: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
13: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
12: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
13: फोन 0868-26144 9510-16094 9846-39691।

ठ्याक्क थाहा पाइछु तपाई हामीसँगै बसेर गामका कुरा हानि होइन।

गाना साथी अनि के चाल खबर सन्चै हुनुहुन्छ आराम छ कुशल छ अनि मंगल छ भन्ने विश्वास गरिचुका रे रेडियो दिदी बहिनी 95.2 MHz को साथमा आज नि सदा चाहिँ आइहालिछु नि अनि रारा चाउचौद्वारा प्रायोजित कार्यक्रम गामका कुरामा म काली दिदी पानी पनि विदो हुने क्यानी क्यानी कुनी कुनी भइराखिछ करे जताततै यस्तै छ कतै परिचा कतै परे छैन कतै चाहिचरण हरे छैन कति परे परे गर्छ त्यस्तै छ त नि अनि हाल खबर के छ सन्चै हुनुहुन्छ होला आराम छ कुशल छ मंगल छ भन्ने विश्वास गरिछु रेडियो दिदी बहिनी 95.2 MHz को साथमा अबको ठ्याक 4 बजेसम्म बस्छौँ हामी अनि तपाईँले नि सुनेर साथ दिनुहोला लाइक गर्नुहोला कमेन्ट गर्नुहोला सेयर गर्नुहोला अरू साथीहरूलाई पनि यसो लाएर लगेर है कार्यक्रम त आएछ काली दिदी आइसक्नु भएछ बन्नु पर्यो अनि रारा चाउचाउ जित्नु पर्यो नि त नि कतिपय साथीले चाउचाउ जितेर नि लैसक्नु भएछ अनि तपाईँको पनि त पाली आउँछ करे होइन र लौ लौ लौ है त अब रारा जित्ने चाहिँ तपाईँकै पालो है ल सबै साथीलाई स्वागत फेरि पनि गर्छु अनि विशेष गरेर रेडियो दिदी बहिनी 95.2 MHz को फेसबुक हेर्नु भएछ अहिले अन्त अनि इन्टरनेट अनलाइन www.radiodidibaini.org लगन गर्नुभयो भने पनि जसुकैबाट नि सुन्न पाइन्छ सुन्नुहुन्छ अनि त्यसपछि हाम्रो पात्रो नेपाली पात्रा नै सुन्न पाइन्छ अनि दिदी बहिनी खबर.com मा पनि सुन्न पाइन्छ होइन अनि सबैजना साथीहरू त्यता नै जोडिन परो अनि त्यो पेजलाई पनि फलो गर्न परो दिदी बहिनी मिडिया भन्ने छ दिदी बहिनी खबर भन्ने होइन त म यहाँ लिङ्क राखिदिन्छु है यहाँ तलपट्टि हो यहाँ गएर नि जोडिन परो अनि कहिले काहीँ त हामी त्यहाँ टाइम त लाइभ आउँछौँ गरे है ल साथीहरूले फटाफट यता पनि यस्तो लाएर फलो गर्न परो अनि फोन हान्नु होला लाइक कमेन्ट सेयर गर्नुहोला भन्दै थिए एउटा फोन आइहालेछ साथीसँग फर्छ है नमस्कार गरे हजुर हेलो नमस्ते छ भाइ नमस्ते को बोल्नु भयो भन्न परेन फनामती आमा बोल्नु भयो अन्त बुढी भए क्या हो म त खै कुनै मेसो पेसो पाइ छैन है जस्तो पो लाग्छ त मलाई त लौ ठिक छ हाम्रो फनामा त्यो आमालाई किन नचिन्दा यसो जिस काम चुनाइ अनि खाजो चिया पानी नास्तो चासा खानु भयो कि खानु भन हो त नि त्यही त नि अनि पानी परिछ कि घाम लाग्छन् कि कस्तो छ त उताको अवस्था ए बा गर्मी छ नि त यहाँ नि घाम त लाइछ नि त नि बढी ल यस्तै छ अनि के भन्छ करे के गीत सुनाइहाल्नुहुन्छ करे थाहा छ मलाई त्यही गीत गाउनुहुन्छ ल हेर गीतै गाउनु भाइ मिठो गीत गाउनुहुन्छ यहाँ फनामा त्यहाँमा आइहाल्नुहुन्छ करे भनेर ढुक्क परेर नाच्ने भनेर तयारी गरेर आइच्छु नि म त के को लौ ठोक्नुहोस्

0: sam na na sam na na ma na i ma धन्यवाद भाइ अब धेरै गाउँदाखेरि फेरि अरू साथीहरूलाई पालो चाहिएला
1: ए बा साह्रै मिठो गीत गाउनुहुन्छ तनिका कसरी होला आमैलाई भेटेर गीत गाउन लाम्ने जस्तो पो भयो त नि लौ हेर साह्रै मिठो गीत गाउनु भयो अनि मुया हुनुहुन्छ करे अब भन्नै पर्दैन मुया चाहिँ गर्दै गर्नु होला आफ्नो ख्याल गर्नु होला अहिले छुट्छु है
0: शिव शङ्कर भोलेनाथले रक्षा गरून् शिवजीको महिना हो भन्न चाहन्छु
1: ल धन्यवाद छुटे पनि है नमस्कार ल हेर फनामती आमा हुनुहुन्छ अनि साथीहरूले चाहिँ यस्तो कार्यक्रम हेरेर फोन हान्नुभयो भने साह्रै सजिलो हुन्छ कहाँ होइन अब यहाँ फेरि अन्त साथीहरूले फोन हान्ने साथीहरूले यताबाट फोन ठोक्ने गर्नुभयो भने चाहिँ अलिक गाह्रो पिरो पर्छ कि अहिले एकजना साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार गरे हजुर नमस्ते शान्ति बुइनी बोल्नुभयो के छ हाल खबर सन्चै छ खाजा खानु भयो कि क्या ए बा घाम लासे अल्छी अल्छी लाम्छ सुत्न सुत्न मुन लाम्छ अन्त ए हो ल ठिक छ लौ लौ रमाइलो गर्नु होला अनि के सुनाउनुहुन्छ त आज हामीलाई गीत गाउनुहुन्छ होइन नि भाइ कस्तो मिठो गाउनुहुन्छ ल ठोकिहाल्नुहोस् है त
0: हुन्छ
1: ल
0: भिज तिम्रो रातो पथ्यो भिज तिम्रो रातो पथ्योरी समझले पानीले भिज तिम्रो रातो पथ्योरी हे समझले पानीले हो भिज तिम्रो रातो पथ्योरी भिज मेरो रातो पथ्योरी निज मेरो रातो पथ्योरी समझले पानीले भिज्यो मेरो रातो पथ्योरी हे समझले पानीले हो भिज्यो मेरो रातो पथ्योरी
1: ए बा मिठो गीत गाउनु भयो लु धेरै धेरै धन्यवाद अब मुया गरिराख्नुहुन्छ मुया गर्नुहुन्छ मुया गर्दै गर्नु होला अहिले छुट्छु है लौ त नि लौ नमस्कार गरे ए बा हाम्री प्यारी बुइनी हुनुहुन्छ शान्ति बराल अनि मिठो गीत गाउनु भयो धेरै धेरै धन्यवाद भन्छु रारा चाउचाद्वारा प्रायोजित कार्यक्रममा छन् साथीका फोन डेङ्गा डेङ्गा आएका रहेकी छन् अहिले अर्को साथी स्वागत गरिहाले नमस्कार गरे हजुर बा नमस्ते
2: हजुर नमस्कार नमस्कार
1: ए बानी को बोल्नुभयो कहाँबाट
2: म पर्वतदेखि सावित्रा रेग्मी
1: के छ त नि हामी सावित्रा रेग्मीको खबर खाबर सन्चै हुनुहुन्छ करे खाजु खान के आउनुभयो मलाई नि सन्चै सबै अलिक गर्मी भएर यही उम्ली जस्तै निदाम्ली जस्तो पो गरेको छु त म त अब तपाईँको गीत सुनेपछि अलि टाँठी हुन्छु भनेर पर्खिच्छु अनि खाजा साजा खानु भयो होइन भन्नुभयो के भन्नुभयो
0: हजुर खाजा अब एकछिनमा खाने चिया खाँदैछु
1: ल हो त अनि के सुनाउनुहुन्छ आज
0: हजुर
1: गीत सुनाउनुहुन्छ
0: हजुर हजुर गीत नै सुनाउँछु
1: ल ठोकिहाल्नुहोस्

0: आहा कस्तो मिठो गीत गाउनु भयो त नि भाइ, सुनेर लट्ठै परे म त। ल हेर, साह्रै मिठो गीत गाउनु भयो, धेरै धेरै धन्यवाद छ। अब फेरि फेरि दिनानी सम्झै गर्नु होला, पुरस्कार जितेपछि फ्याट मेसेज आउँछ, अहिलेलाई छुट्छु है। ए बा सावित्रा हुनु त, यही कुष्माबाट फोन आउनु भएर त। ल धेरै धेरै धन्यवाद, धेरै धेरै मुया, कस्तो मिठो गीत गाउनु भएको। हाम्रो साथीहरूका कमेन्ट मैले पढ्न पाइ छैन, अब बल्ल पढ्छु। करे रारा चाउचाउद्वारा प्रायोजित कार्यक्रममा हुनुहुन्छ दिदी बहिनी, खबरको पेजको मैले कपी लिङ्क हालिदिन्छु क्या, यहाँ कमेन्ट हान त हो, त्यहाँ नि फलो गर्नु होला। अनि अब कहिले काहीँ त्यताबाट पनि हामी लाइभ आउँछौँ, अरू अरू कार्यक्रम पनि सुन्न पाउनुहुन्छ, समाचार हेर्न पाउनुहुन्छ, सुन्न पाउनुहुन्छ, भिडियो हेर्न पाउनुहुन्छ होइन त। अनि ल धन्यवाद भन्छु। अनि अस्तिको हप्ता चाहिँ हामी सम्झना राई चाहिँ विजेता बन्नु भएको थियो, उहाँलाई चाहिँ पुरस्कार गइसकेको छ, बाटा छ होला, उहाँलाई पनि सम्झिन चाहे, फेरि पनि बधाई दिन चाहे। धेरैजना साथीले मुया गर्नुहुन्छ, सम्झिनुहुन्छ, खुसी लाग्छ, सम्झिँदै गर्नु होला। अब कमेन्टतिर पनि यस्तो लाग्न पर्यो, अनि फोन पनि हान्दै गर्नु होला, तपाईँले पनि जित्न पर्यो करे रारा चाउचाउ। 9857139 को व्हाट्सएपमा चाहिँ फोन हान्नु होला सबैजनाले, रमाइलो गफ गफ गरौँला होइन र। अनि त्यही व्हाट्सएपमा हान्नु होला, अब कति नेपालमा भएका साथीले डाइरेक्ट फोन हान्नुहुन्छ, व्हाट्सएप नचलाउने साथीले, नभए चाहिँ सबैले व्हाट्सएपमै हान्नुहुन्छ, नेट भएपछि चाहिँ व्हाट्सएपमा हानेपछि पैसा नि काटेन अन्त। अनि त्यस्तो हुन्छ कि कुरो, अब म कमेन्टतिर लाम्छु है। उमेश रेग्मी भाइ भन्नुपर्छ, दिदी भन्नुहुन्छ उहाँले मुलाई, अनि उहाँले चाहिँ नमस्कार है काली दिदी, म पनि विराटनगरको बासबारी गाउँदेखि तपाईँको कार्यक्रम सुन्दैछु भन्नुहोस्, सुन्न आइपुगे भन्नुहोस्, धेरै खुसी लाग्छ, धेरै मुया गर्ने मुन्छे खुसी लाग्छ। ल धन्यवाद छ हाम्रा उमेश रेग्मीज्यूलाई। मीना श्रेष्ठ दिदीले नमस्कार सबैलाई भन्नुभएको छ, अन्जु रेग्मीले नमस्कार भन्नुभएको छ, उहाँलाई पनि नमस्कार गर्न चाहन्छु म। ल फेरि पनि धन्यवाद, कमेन्ट गर्दै गर्नुहोला, लाइक गर्दै गर्नुहोला, फोन चाहिँ गर्दै गर्नुहोला। अब कोठ्याक 4 बजीसम्म चाहिँ बस्छौँ हामी, सेयर चाहिँ गर्नुहोला, सेयर गरेपछि सबै साथीलाई थाहा हुन्छ। अहिले अर्को एकजना साथी आउनुहुन्छ, उहाँलाई स्वागत गर्छु, नमस्कार हजुर। ए हेलो नमस्कार गरे है त।
1: नमस्ते,
0: नमस्कार, ठिकै छु भाइ। म त को बोल्नु भयो, पहिला त सानो बाबु बोले जस्तो मान्दथे।
1: ए हजुर, यहाँनिर पढ्दै बसिरहेको
0: छौँ। ल ठिक छ, को बोल्नु भयो, कहाँबाट?
1: हजुर,
0: को बोल्नु भयो नि, कहाँबाट?
1: म सरिना गुरुङ बोल्दैछु, मोरङबाट।
0: ए बा, अनि के छ हाल खबर, कस्तो छ मौसम मोरङतिरको? ए हो र, अनि के सुनाउनुहुन्छ यता साथीहरूले फोन टोकेर थोरै डिस्टर्ब हान्नु होला जस्तो छ, सुनाइहाल्नुहोस् है त। हजुर
1: हुन्छ,
0: ल
1: ढिटो फोनी देऊ तलाई भाकी।

0: Anlayacaksın. Ayın kuvasına.
1: ए बस साथी को तो काट्यो भाई अर्क साथी हो नमस्कार गरे आई तो
2: नमस्ते हजुर नमस्ते
1: नमस्कार हजुर को बोल्नु भो भाई कहाँ बाट
2: हजुर म यता पर्वतकै मान्छे हाल पोखराबाट रामबहादुर बिक बोल्दैछु
1: रामबहादुर बिक के छ हाल खबर पहिलोचोटि सुने क्या अन्त पहिलोचोटि आवाज सुनिए जस्तो छ तपाईँको होइन र
2: हो
1: ठिक छ के छ हाल खबर अनि पोखरा कस्तो छ मौसम घर यता पर्वत कता हजुरको
2: मौसम अब यस्तै छ पोखराको भन्नु पर्दाखेरि कहिलेको घाम लाग्ने कहिलेको पानी आउने यस्तै छ
1: ल ठिक छ अब यसो सम्झदै गर्नु पर्यो नि व्हाट्सएप छ भने व्हाट्सएपमा फोन हान्ने पनि हुन्छ है
2: होइन यस्तो छ अब म त दृष्टि दिनु हो
1: ए हजुर
2: मैले चाहिँ अब त्यस्तो व्हाट्सएप एउटा कल गर्दिनँ किपोर्ड वाला मोबाइल बाहेक
1: हजुर
2: अनि अब यसो हाम्रो आदरणीय दिजु शान्ति बलले ल है प्रोग्राम आइराखेको छ सहभागिता जनाउनु पर्यो भन्ने आधारले मात्रै प्रोग्राममा सहभागिता जनाउनु लागेको हो
1: लाएर लाएर धेरै खुसी ला सम्झदै गर्नु होला अनि बेला बेलामा आउनु भयो भने पुरस्कार पनि जितिन्छ रारा चाउचाउ अनि सम्पर्क कुराकानी गरेपछि मोबाइलमा हान्दा नि केही फरक पर्दैन मोबाइल हाल्न नि पाइयो नेपालमा भएको साथीहरूले त तर पैसा लाउँथेन व्हाट्सएप भयो भन्ने कुरो मात्रै हो अनि के सुनाउनु आज हामीलाई गीत सुनाउन पाइयो हिन्दी पाइएन इङ्ग्लिस पाइएन इङ्ग्लिस मैले अलि जान्दिनँ करे हिन्दी चाहिँ हाम्रा बजाउँदैनौ नेपाली मात्रै हो अनि नेपालीमा जुन गीत सुनाउन पाउनुहुन्छ गजल चुटकिला मुक्त सबैलाई जे जे आउँछ त्यही त्यही सुनाउन पाउनुहुन्छ पाइन्छ मजाले
2: हुन्छ म चाहिँ आफ्नै शब्द आफ्नै भए यो चाहिँ म सुनाउन चाहन्छु है त
1: ओके लो ठोकिहाल्नुहोस् है त

मनको पीडा गाउँदै हिँड्छु।

आहा कस्तो मिठो गीत सुनाउनु भयो, धेरै मार्मिक गीत। अनि बेला मौका सम्झिँदै गर्नु होला। अनि पुरस्कार अब गोलापथबाट हो, नियमित आउनेलाई विशेष प्राथमिकता पनि दिन्छ, सधैँ आइराख्नु होला समय मिलेसम्म। अहिलेलाई छुट्छु है, हस् नमस्कार। ए बानी कस्तो मिठो गीत गाउनुहुने रहेछ भाइ है। अनि धन्यवाद भन्छु उहाँलाई चाहिँ। अनि तपाईँले यसो फोन हान्न सक्नुहुन्छ, लाइक कमेन्ट सेयर गर्न सक्नुहुन्छ। अनि साथीहरूको मिस कल चाहिँ बेसमरी आइछ, यता फोन गर्दा चाहिँ यसो सुनेर गर्नुभयो भने चाहिँ अलिक सजिलो हुन्छ के मलाई पनि हो नि तर। अनि यता साथीसँग बोल्दा बोल्दै उठाउन मिलेन करे। अब एकजना साथी हुनुहुन्छ भनेको फ्याट काट्यो क्या, लगेर लगाएर साथीहरूले सम्झिँदै गर्नु होला कि न। फोन त काटेको काट्टै गरौ त साथी। नमस्कार, लौ हेर काट्यो है काट्यो। पालै पालो आनामा है त साथीहरू। बिस्तारै बिस्तारै कतिपय कमेन्ट चाहिँ उडिसकिन्छन्, देखेको कमेन्ट चाहिँ पढ्छु। नमस्कार गरे हजुर। ए बा म त आरामै छु नि भाइ, हजुरलाई कस्तो छ त नि? चापाई चापा गाई भाइ बोल्नु भयो जस्तो लाग्यो मलाई, होइन र? हो, काठमाडौँबाट चिनेका भरे म त। अहिले त आजल त ठ्याक्कै चिन्न लागेको रे भाइलाई त। अनि के छ काठमाडौँको मौसम कस्तो छ बताउनुहोस्। यहाँ नै परेको त छैन, यहाँ त टलल घामलाई टेकेर है त अहिले कस्तो छ कुन त। अनि खाजा खाना के आउनु भयो त नि? रारा चाउचाउ खानु भयो, लौ ठिक गर्नु भयो। के सुनाउनुहुन्छ त आज हामीलाई? आज केही नसुनाउने, आज यस्तै बोल्ने मात्रै होला नि तर। लौ लौ ठिकै छ। अनि त्यसपछि अपुर गुरु ठिकै छ, आफ्नो ख्याल गर्नु होला, मुया गर्नुहुन्छ भन्नै पर्दैन, सम्झिँदै गर्नु होला। अहिले छुट्छु त नि हुन र। लौ नमस्कार। ए बा हाम्रो प्यार भाइ हुनुहुन्त मुया गर्ने मुन्छे, यसो गफमा चाहिँ टुच्च मार्छु भनेर आउनु भएर चाहिँ धन्यवाद भन्छु है। साथीहरूको कमेन्ट कतिजनाको स्किप भइसक्यो हेर्दैछु है। यता मासबार सात पोखराबाट सबैमा सम्झना भन्नुभएको छ, शान्ति बरालज्यूलाई धन्यवाद, उमेश रेग्मी दाईले, इलाम निवासी मिडिया प्रेमी बहिनी सृजना थापा मगरलाई चाहिँ जन्मदिनको शुभकामना दिनुभएछ। ल तनी हाम्रो तर्फबाट पनि उहाँलाई धेरै शुभकामना छ। युक्त प्रसाद श्रेष्ठ दाजुले मौसम कस्तो छ कुसमतिरको, धेरै गर्मी छ सिस्टर, मैले ग्रुप र धेरै साथीलाई सेयर गरेको छु है, सुनेर साथ दिने छु भन्नुहोस्। साह्रै मुया गर्ने मुन्छे, धेरै धेरै धन्यवाद हाम्रो युक्त प्रसाद श्रेष्ठ दाजुलाई पनि। अनि दाईले नसुने कले सुन्छ त नि, दाईको मुयाले त यहाँ छ नि। प्रेम बार अधिकारी ज्यूले पनि आई एम कम फ्रम काठमाडौँबाट सुन्नुभएको छ, ल उहाँलाई धन्यवाद धन्यवाद भन्छु। स्ट्रङ भाइले नि हेलो पवन कली भन्नुभएको छ, हजुर म सा समुद्र पारी साउदीबाट हेर्दैछु सुन्दैछु भन्नुभएको छ, ल सुन्नु पर्यो नि त नि भाइ। धेरै दिन पछि बल्ल हाम्रा भाइलाई भेट्टाएका रे, धेरै धेरै धन्यवाद। अनि हाम्रो लागि फोन कल सुविधा छैन विदेशमा हुनेहरूको लागि, ए बा अनि हाम्रै विदेशमा भएका साथीहरूले फोन गर्न सजिलो होस् भनेरै वाट्सएपमा गर्ने गरेको कहाँ त, विदेशमा भएका साथीहरूलाई चाहिँ वाट्सएपमा गर्नुहुन्छ। मैले पहिला वाट्सएपमा नि गर्ने मेसेन्जरमा नि गर्ने गराकी थिएँ करे, तर यता वाट्सएपमा त मेसेन्जर त टुच टुच टुच टुच टुच टुच त्यसै हान्ने के साथीहरूले, त्यही भएर मेसेन्जरमा चाहिँ मिल्दैन हजुर, वाट्सएपमा मात्रै गर्नु भन्ने गराएको होइन, नभए चाहिँ मेसेन्जरमा पनि लिन्थ्यौँ हामीले। अनि यता यता दोहोरो भएर अनि जुदो अनि गाह्रो पारो पिरो करे क्या हुन्छ। विशेष धन्यवाद छ बुद्ध बज्रकारीले सम्झिन्छु भन्नुभएको छ, धन्यवाद छ। अनि हाम्रो सम्धिज्यू नि आउनु भएर छ, ओहो सम्धिज्यूको फेरि लभ परेर कता जानुभएको छ जस्तो लाइटो ठ्याक्क आज आउनु भएको छ। नमस्ते सम्धिनीज्यू, म ढकाल धर्मराज बित्ता मोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्छु। यस कार्यक्रम मार्फत शुभ सन्देश राख्नु पर्दा आज साउन
16 गते जन्मदिन मनाउने इटहरी घर भई हाल इण्डियामा हुनुहुने मीडिया प्रेमी आत्मीय मित्र बसन्त श्रेष्ठ भोजपुर घर भई हाल मलेसिया हुनुहुने मीडिया प्रेमी तीर्थ रसाइली इलामका बहिनीहरू दीपिका तिवारी सृजना थापा मगरलाई जन्मदिनको लाख लाख शुभकामना र आफन्त परिवार लगायत सबैलाई मिठो माया अनि मलाई चिन्नुहुने साथीहरूलाई माया भन्नुहोस् धन्यवाद छ धेरै धेरै खुसी ला धेरैजना साथीहरूले फोन हान्ने प्रयास गर्नुभएछ कतिपय साथीको फोन मैले अहिकार दिते गाह्रो पिरो चाहिँ मान्न भएन यता मोबिलमा फोन आउँदाखेरि वा यतापट्टि वासमा कुरा गर्दाखेरि यतापट्टि उठाउन मिल्दैन अर्कोतिर कुरा गर्दा अर्कोतिर उठाउन मिल्दैन सँगसँगै त होइन त्यही भएर काटिन्छ के गाह्रो पिरो चाहिँ मान्न भएन है मेरा प्यारीहरू प्याराहरू प्यारीहरू मात्रै होइन प्याराहरू धेरै हुनुहुन्छ फेरि प्याराहरू पनि हुनुहुन्छ है त ल धन्यवाद मैले दिदी बहिनी खबरको फेसबुक पेजको चाहिँ लिङ्क त्यहाँ राखेको छु त्यहाँ गएर सबैले यसो फलो गर्न पर्यो अनि त्यहाँ फलो गर्नुभयो भने त्यहाँबाट नि हामी लाइभ आउँछौँ अनि हाम्रो उमेश रेग्मी दाईले शान्ति आज सबैलाई पर्यो आवश्यकता शान्ति भन्नु मात्रै व्यवहार गयो कता कता सबै खोज्छन् किन आज शान्ति मात्र यहाँ बुद्धले रोपेको शान्ति त आज कहाँ गयो कहाँ भन्नुभएछ ल राम्रो आफ्नो प्रतिभा चाहिँ दाजीले सुनाउनुहुन्छ लेख्नुहुन्छ अनि फोन पनि गर्नुहुन्छ फेरि बेला मौका धेरै माया गर्ने मान्छे हाम्रो कार्यक्रमलाई धेरै माया गर्ने मान्छे कार्यक्रम कहिले काहीँ नेटको असुविधा भयो लाइभ आएन भने खैतनी कार्यक्रम भन्नुहुन्छ मुया गर्नुहुन्छ खुसी लाग्छ अनि बाबुराम अन्जानज्यूले पनि नमस्कार है कुवेत बाट सुन्दैछु भन्नुभएछ मैले नि नमस्कार ठोकेछु है ल धन्यवाद छ धेरै धेरै मुया छ कतिपय साथीका कमेन्ट छेकिटन के भन्छ अरे स्किप भइछन् के अहिले पढ्न पाइन नि त साथीहरूको लगातार ढ्याङ्की ढ्याङ ढुङ्की ढुङ ढुङ्की ढुङ फोन आयो अनि पाइन क्यान हुन्छ पनि अनि हेलो नमस्कार जन्मदिनको शुभकामना बसन्त श्रेष्ठ दाईलाई भन्नुभएछ मुनाज्यूलाई ल मुनाज्यूलाई धन्यवाद कमेन्ट गर्नुभएकोमा अनि विमला बुइनीले पनि नमस्कार हाम्री प्यारी काली दिदीको हाल खबर के छ त नि भन्नुभएछ ए पुई म त राम्रै छु आरामै छु चिकट्याक छु चिकट्याक छु चिकट्याक छु होइन ल धन्यवाद छ राम्री नै छु भन्न पर्यो आफैले पहिला आफैलाई राम्री भन्नुपर्छ अरे क्या अनि के हान्छ तिनीहरूले नभने ल धन्यवाद छ है त अनि कतिपय कमेन्ट लुके चम्का फनामतिया मैले सबैले मन पराउने सुगा भएर पिन्जडामा बस्नुभन्दा कसैले नमन पाउने काग भएर आकाशमा उड्नु मजा हुँदो रहेछ भोगाई भन्नुभएछ आहा कस्तो मन पर्यो नि भाइ मलाई त है साँच्चै हो नि अनि सबैको मन राख्छु यसलाई नै माया गर्छु त्यसलाई नै माया गर्छु यसको नि मन राख्छु त्यसको नि मन राख्छु भन्दा भन्दै आफ्नो मन त डाँडा काटेर पारी पुगिसक्दो रहेछ के त्यही भएर सबैलाई खुसी राख्न सकिन्न आफू खुसी हुनु पर्यो आफू मुस्कुराउनु पर्यो अनि राम्रो चाहिँ कसैको नराम्रो चाहिँ गर्नु भएन सबैको राम्रो होस् सबैको जय होस् सबैको भलो होस् चाहिँ भन्नु पर्यो तर आफू खुसी हुनु पर्यो सबैलाई राम्रो राम्रो राख्दा राख्दै जिन्दगानी त सकिगो त लौ त अनि लौ भर्खर सुन्नुभएछ भने रारा चाउचाउद्वारा प्रायोजित कार्यक्रम गामका कुरा सुन्नुभएछ है त

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र
1: कामका कुरामा फेरि पनि स्वागत गर्छु, फेरि पनि नमस्कार गर्छु करे। अब जम्मा 5 मिनट छ म बस्नलाई, त्यसपछि त म फुत्त जान पर्छ, टुइमा हुन्छ। अनि साथीहरूले मुया गरिराख्नु भएछ, खुसी लाग्छ, खुसी लाग्छ। सबैलाई धन्यवाद भन्छु, धेरै धेरै मुया छ करे। सम्झिनु, लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। मैले भनि नै राखेको छु, रेडियो दिदी बहिनी 95.2 MHz प्रत्यक्ष सुन्न मिल्छ, इन्टरनेट अनलाइन www.radiodidibaini.org लगन गरेर सुन्न मिल्छ। अनि त्यसपछि तपाईँले चाहिँ हामीलाई दिदी बहिनी खबर.com मा पनि सुन्न सक्नुहुन्छ, त्यहाँ पनि कार्यक्रम सेयर हुन्छ, अनि कहिले काहीँ हामी त्यहाँबाट पनि लाइभ आउँछौँ। त्यही भएर मैले साथीहरूलाई सजिलो होस् भनेर फेसबुकको लिङ्क चाहिँ टुट्छ कमेन्टमा चाहिँ हालिदिन्छु, हेर्नुहोस् त। अनि हो, त्यहाँ गएर फुट क्लिक्क पार्नुहोस् र अनि फलो गर्नुहोस्, अनि त्यसपछिबाट त्यताबाट पनि हामी आउँछौँ बेला मौकामा, अन्य कार्यक्रमहरू पनि ल्याउने प्रयास गर्छौँ। कस्तो लाग्छ सल्लाह सुझाव दिँदै गर्नु होला, अनि त्यसपछि म प्रयासै गर्नेछु। अनि सबैलाई धन्यवाद भन्छु, धेरै धेरै मुया छ, मुया गर्नुहुन्छ। विशेष गरेर चाउचाउलाई धन्यवाद जसले हाम्रो कार्यक्रमलाई प्रायोजन गरेको छ, अनि नयाँ नयाँ साथीहरू, नयाँ नयाँ प्रतिभाहरू सुन्न पाएका छौँ। साथीहरूले चाउचाउ जित्न पाउनु भएको छ, घर लान पाउनु भएको छ, खाना पाउनु भएको छ। धेरैजना साथीहरू हुनुहुन्छ जसले राधा चाउचो जितिसक्नु भएको छ, यत्रो धेरै महिना हामीले कार्यक्रम चलायौँ नि त, होइन। अब कति चाहिँ साथीहरूले फेरि हेरा मैले 10 दिनै जितेको, म अब जित्दिनँ कि भने टिन्सन नै मान्न पर्दैन, टिन्सन भन्ने मान्नै हुन्न है, फेरि जित्न नि सक्नुहुन्छ होइन र। अनि फेरि सधैँ रेगुलर आउन थाल्नुभयो, कार्यक्रम हेर्नुभयो, कमेन्ट गर्नुभयो, सेयर गर्नुभयो भने पनि त्यहाँबाट पनि विजेता चाहिँ भइहालिन्छ। त्यही भएर टिन्सन चाहिँ नमान्नु होला, त्यसो गरे कसो होला नि भन्छु ल। सबै साथीलाई धन्यवाद छ। अनि गफारी केटीले जानी जानी भन्ने गीत प्ले गरिदिनु न भन्नुभएछ, गीत चाहिँ बजाउन त मिल्दैन बढी लै। गीत त तपाईँले फोन गरेर गाउने हो का, होइन गीत गाउने हो, अनि त्यसपछि कमेन्ट अब कमेन्ट गर्ने हो। अब होइन भाइ, म त गीत गाउन, मलाई त लाल लाग्छ, म त यस्तो कमेन्ट मात्रै गर्ने बोल्दिनँ म त भन्नुहुन्छ भने कमेन्ट मात्रै गर्नुभयो, अनि साथीहरूलाई सेयर गर्नुभयो भने पनि जित्न सक्नुहुन्छ चाउचाउ। होइन भने चाहिँ यस्तो मुया मुयाका कमेन्ट गर्न नि सक्नुहुन्छ, अनि होइन भने चाहिँ अब यसो लाएर टुच्चो फोन पनि हान्न सक्नुहुन्छ। मैले गीत चाहिँ बजाउन पाउँदिनँ, जानी जानी आइन तिम्रो भन्ने गीत भन्नुभयो होला, बिदा हुने टिम भइहाल्यो लुखा होइन त। लामो समय पछि एसएमएस गरेको छु भन्नुभएछ, म स्मृतिपूर्ण हो का भन्नुभएछ लो। साह्रै धेरै धन्यवाद, धेरै धेरै मुया छ। अनि मैले सबै कमेन्ट चाहिँ पढ्न पाइनँ क्या, सानो सम्झनाले दर्शन काली दिदी भन्नुभएछ, एउटा दर्शन गर्छु नि भाइ मैले नि, के छ हाम्रो खबर, सन्चै हुनुहुन्छ होला करे, आराम छ होला करे, कुशल मंगल हुनुहुन्छ होला भन्ने आशा अनि विश्वास गरिछु। अनि हाम्री बुइनी त जित्नु भएको होइन त नि अस्तिको चाउचो, होइन चाउचो पुगिसकेको छैन होला हाम्री सानो सम्झनाले, कस्तो मिठो गीत गाउनु भयो त नि उहाँले, चाउचाउ चाहिँ जित्नु भएको अघिल्लो हप्ताको चाहिँ, उहाँलाई फेरि पनि बधाई भन्छन्। शान्ति बरालज्यूले नि गजल पठाउनु भएर चाहिँ सबै पढ्न पाइन, कति छिटो 4 बजी सकु आउन पाउनु भएको छैन, जानै हतार भो है सक्यो सिस्टर भन्नुहोस्। हाम्रो युक्त प्रसाद दाजैले धेरै धेरै मुया दाजै, त्यो त मुयाले गर्दा त्यस्तो भएको हो के, जन्मदिनको शुभकामना दिनुभएछ फनामती आमाले कुन नानीलाई हो, अब त बिदा लिने समय भयो भन्नुभएछ सृजना थापाको जन्मदिन रहेछ। धेरैजना साथीहरूले जन्मदिनको शुभकामना दिनुभएछ, हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्दै अब चाहिँ जान्छु म। अनि राम्रोसँग बस्नु होला, आफ्नो ख्याल गर्नु होला, मुया गर्दै गर्नु होला, लाइक कमेन्ट सेयर गर्नुहुन्छ गर्दै गर्नु होला। सरु मगर दाई हो, दाईलाई त कति दिनपछि देखे नि भाइ, फेरी पालो आउँछ है धैर्य गर्नुपर्छ भन्नुभएछ युक्त प्रसाद दाईले धन्यवाद भन्छु अनि राम बहादुर बिक भाइजी लगायत उमेश रेग्मी सर युक्त प्रसाद सर लगायत सबै साथीमा मिठो सम्झना भन्नुहुन्छ हाम्रो राम बहादुर बिक भाइ पनि नयाँ हुनुहुन्छ आज आउनु भएको अनि साह्रै मिठो गीत गाउनुभयो त आगामी दिनहरूमा पनि उहाँलाई समावेश गर्दै गर्यौं भने अवश्य पनि उहाँले पनि पुरस्कार जित्नुहुन्छ है त ल यति भन्दै राएर चाउचाउलाई धन्यवाद भन्छु दिदी बहिनी खबरको पेज पनि मैले राखिदिन्छु त्यसमा नि फलो गर्नुभयो भने धेरैजना साथीहरू त्यसबाट पनि जोडिन सक्नुहुन्छ अनि त्यसपछि जहाँ जहाँबाट जसरी सुन्नुभयो फोन गर्नुभयो मेसेज गर्नुभयो कमेन्ट गर्नुभयो सबैलाई धेरै धेरै धन्यवाद भन्दै अनि भोलि त आइहाल्छु कहिले ल रामसा बन्नुहोला आफ्नो ख्याल गर्नुहोला आजको बसैबाट म काल दिदी जान्छु है त ल त नि नमस्कार।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: मधेसमा देखिएको तनाव विस्तारै साम्य हुँदै अफवाह र हिंसाबाट जोगिन सबै पक्षको अपील।
2: राहदानी आवेदन फारम सोमबारसम्म खुला, शनिबार र आइतबार सार्वजनिक विदाका दिन पनि आवेदन फारम भर्न सकिने, तोकिएकै समयमा उपस्थित हुन विभागको आग्रह। उपभोक्ताहरूले टेकुबाट एलपी ग्यास पाउन सक्ने।
1: सहकारीको मुद्दा हेर्न छुट्टै इजलास गठन गर्न सरकारको प्रस्ताव। राजनीतिलाई शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रूपमा लिन नहुने गगन थापाको भनाई। कंग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि मूल आयोजक समिति गठन।
2: अमेरिका इजरायलद्वारा इरानका ऊर्जा संरचनामा ठूला आक्रमणको तयारी। तेहरानको कड़ा चेतावनी, मलेसियाको जनसंख्या 3.44 करोड़ पुग्यो।
1: र अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा बलिङतर्फ सन्दीप लामिछानेको वरियता 13 स्थान खस्कियो। निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो नेपाली रेडियो,
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको निधन सम्बन्धी खबरबाट। विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्स्ताईको निधन भएको छ। पाकिस्तानको ब्रडपिक हिमालको हिम पैह्रोमा उहाँसहित अन्य 10 जना बेपत्ता हुनुभएको थियो। पूर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उहाँको निधन भएको जानकारी सञ्जाल मार्फत गराएको छ। बेपत्ता 10 मध्ये 6 जना नेपाली पर्वतारोही रहेका थिए। 4 जनाको शव भने शुक्रबार नै फेला परेको थियो। पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पिकमा गत बिहिबार 14 साउन मध्यान्नतिर हिम पैह्रो गएको थियो। उक्त हिम पैह्रोमा 6 जना नेपाली सहित 10 जना आरोही बेपत्ता भएका थिए। पूर्जा टोलीका नेता हुनुहुन्थ्यो। पूर्जाले सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना भन्दा केही बढ़ी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो। विश्वको 12 अग्लो हिमाल ब्रोड पीकलाई आरोहणका लागि अत्यन्तै चुनौतीपूर्ण हिमाल मध्ये एक मानिन्छ। पाकिस्तानको ब्रोड पीक हिमालमा खसेको हिमपैरोमा परि 43 वर्षीय उमेरमा निधन भएका पूर्जाको कम्पनी एलाइटले जनाएको हो। निम्स्ताईका नामले चिनिने निर्मल पूर्जा पाकिस्तान शासित गिलगित बाल्टिस्तानमा रहेको 8,047 मिटर अग्लो हिमाल ब्रोड पीकमा बिहिबार जुलाई 30 हिम पैह्रोमा परि बेपत्ता भएका 10 आरोही मध्ये एक हुनुहुन्छ। वर्तमान पर्वतारोहण क्षेत्रका सबैभन्दा चर्चित व्यक्तिमध्ये एक बेलायती नेपाली आरोही पूर्जाका नाममा धेरै कीर्तिमान छन्। उहाँको सबैभन्दा प्रसिद्ध सफलता सन् 2019 स्थापित थियो। त्यति बेला उहाँले विश्वका 14

0: अग्ला चुचुरो मात्र छ महिना भन्दा केही बढ़ी समयमा आरोहण गर्नुभएको थियो। कसैले यति छोटो समयमा कायम गरेको त्यो पहिलो कीर्तिमान थियो। पुर्जाको जन्म नेपालको हिमाली जिल्ला म्याग्दीको समुद्री सतहबाट करिब 1600 मिटरको उचाइस्थित एउटा सानो गाउँमा भएको थियो। आफ्ना बुबा र दाजुको चाप पछ्याउँदै उहाँ 18 वर्षको उमेरमा सन् 2003 बेलायती सेनामा भर्ती हुनुभएको थियो र 2009 रोयल मरिन बन्नुभयो। बेलायती सेनामा बिताएको 16 वर्षको अवधिमा उहाँको पर्वतारोहणप्रति रूचि जाग्यो र सन् 2012 उहाँ सगरमाथा आधार शिविरसम्म पैदल जानुभयो र योजना अनुसार काठमाण्डु फर्कनुको साटो उहाँले आरोहण सिक्ने निर्णय गर्नुभएका पुर्जाको वेबसाइटमा उल्लेख छ। उहाँले चाँडै नै 6119 मिटर अग्लो लोबुचे इष्ट पनि आरोहण गर्नुभएको थियो। यता प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोडपिकको हिमपैरोमा ज्यान गुमाएका निर्मल पूर्जा सहितका नेपाली आरोहीको निधनमा श्रद्धांजलि व्यक्त गर्नुभएको छ। आज फेसबुक मार्फत प्रधानमन्त्री बालेन्ले मृत्युले आरोहीको भौतिक यात्रा मात्र रोकिएको टिप्पणी गर्दै साहस समर्पण र योगदानको इतिहास सबै सधैं जीवित रहने बताउनु भएको हो। निर्मल पूर्जा निमस्ताई लगायत सम्पूर्ण दिवंगत आरोहीको भौतिक यात्रा मात्रै रोकिएको छ तर उहाँहरूको साहस समर्पण र योगदानको इतिहास सधैं प्रेरणायुक्त र जीवित रहिरहनेछ प्रधानमन्त्री बालिनले लेख्नु भएको छ।
1: तराई मधेशमा देखिएको तनाव सर्वपक्षीय संवाद सुरक्षा उपस्थितिको वृद्धि र स्थानीय समुदायको सक्रियतापछि क्रमशः साम्य हुँदै गएको छ। सरकार राजनैतिक दल नागरिक समाज धार्मिक अगुवा र स्थानीय तहले संयमता संवाद र सहिष्णुता मार्फत सामाजिक सद्भाव जोगाउने प्रयासलाई तीव्र बनाएका छन्। विभिन्न जिल्लामा शान्ति र सद्भाव कायम गर्न र्याली बैठक तथा प्रतीकात्मक अभियान सञ्चालन भइरहेका छन् भने अफवा र हिंसाबाट जोगिन सबै पक्षले अपील गरेका छन्। सुनसरीका 9 स्थानीय तहमा लगाएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू आदेश हटाए पनि निषेधाज्ञा आदेश जारी गरेको छ। सेराको लाहानमा जारी कर्फ्यू हटाइएको छ। गोलबजारको कर्फ्यू भने जारी राखिएको छ। अर्घाखाँचीमा हिन्दू र मुस्लिम समुदायका युवाहरूले धार्मिक सहिष्णुता सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्दै आज सन्धिखर्का स्थित शान्ति बगैंचामा सद्भाव कार्यक्रम सम्पन्न गरेका छन्। सुनसरीको बाछिटा पुगेको जिल्ला प्रशासन कार्यालय वर्षाले जारी गरेको निषेधाज्ञा पनि हटाइएको छ र त्यहाँ पनि शान्ति कायम हुँदै गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभएको छ। तराई मधेशका केही जिल्लामा पछिल्लो समय देखिएका सामाजिक तथा साम्प्रदायिक तनावका घटनाप्रति चिन्ता व्यक्त गर्दै अर्घाखाँचीका जेन्जी युवाहरूले पनि जिल्लामा आपसी भाइचारा मेलमिलाप र सद्भाव कायम रहेको सन्देश दिन संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका छनृ
0: मधेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यकरण गर्न गृहमन्त्री सुदन गुरूङले आज धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता गरिरहनु भएको छ। गृहमन्त्री गुरूङले आन्दोलनकारी पक्षका प्रतिनिधिहरूसँग छलफल अगाडि बढ़ाउनु भएको हो। गत साउन 10 सुनसरीको कप्तानगंजमा दुई समुदायबीच भएको झडपमा परि दुई युवकको मृत्यु भएपछि तराईका जिल्लामा प्रदर्शन र आन्दोलन शुरू भएको हो। सोही क्रममा सिराहामा दुई समूहबीचको विवादले उग्र रूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एकजना युवाको ज्यान गएको थियो। सिराहामा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारले आजै दाह संस्कार गर्ने तयारी गरिरहेको छ। औरही गाउँपालिका दुई तुलसियाका रामवृष यादवका 15 वर्षीय छोरा गणेशको सिराहालको गोल बजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो। गृहमन्त्री सुदन गुरूङसँग सहमति भएपछि परिवारले गणेशको आजै दाह संस्कारको तयारी गरेका छन्। उनको शव आजै गाउँ लगिनेछ र उक्त खबर प्राप्त भएपछि परिवारजन आफन्त तथा स्थानीयवासी शवको प्रतीक्षामा थिए। गणेशको घर अगाडि ठूलो संख्यामा स्थानीयवासी आफन्त र शुभेच्छुकको भीड़ लागेको छ। परिवारका अनुसार शव गाउँ पुगेपछि अन्तिम श्रद्धांजलिका लागि तुलसिया स्थित बाबा कोटीमा केही समय राखिनेछ। त्यसपछि गागन खोलाको किनारमा उनको दाह संस्कार गर्ने तयारी भएको छ।
1: सामाजिक सद्भाव खलबाइलको आरोपमा पर्साबाट भने 4 पक्राउ परेका छन्। वीरगंज महानगरपालिका 11 रानीघाटबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीले जानकारी दिनुभयो। उनीहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए। प्रहरीले साम्प्रदायिक सद्भाव बिग्राने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। त्यसो गरेमा कड़ा कार्यवाही हुने चेतावनी पनि दिएको छ। कार्यालयले बाल बालिका सम्बन्धी ऐन 2075 अनुसार बाल बालिकालाई हड़ताल बन्द धरना वा जुलुसमा प्रयोग गर्न नपाइने कानून व्यवस्थाको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।
0: सहकारी ठगी सम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतहरूमा तत्काल सहकारी कसुरी हेर्ने समर्पित इजलास गठन गर्न माग भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै इजलासको मागसहितको प्रतिवेदन तयार पारेको हो। आज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा उक्त प्रतिवेदन उहाँलाई बुझाउनु भएको हो। कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगी भन्दा फरक प्रकृतिको सामाजिक आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ।
1: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रूपमा लिन नहुने बताउनु भएको छ। पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको विपद पूर्व तयारी तथा प्रतिकारीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले जनसेवाको रूपमा राजनीतिलाई लिनै पर्ने बताउनु भएको हो। राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमको रूपमा नभई सार्वजनिक र मानव सेवाको सबैभन्दा ठूलो रूप मान्नुपर्ने उहाँले बताउनु भएको छ। आजै असन्तुष्ट समूहले चुनदेवीमा खीर भोज आयोजना गरेको छ र खीर भोजबाट शशांक कोइरालाको नेतृत्वमा आयोजक समिति गठन गरेको छ। साउन 29 गते कांग्रेसको असन्तुष्ट समूहले भेला आयोजना गर्ने निर्णय गरेको छ, जसको संयोजकमा शशांक कोइराला रहनु भएको छ।
0: राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फारम आगामी सोमबारसम्म खुला राख्ने जनाएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै शनिबार र आइतबार सार्वजनिक विदाका दिन समेत राहदानी आवेदन फारम भर्न सकिने जनाएको हो। विभागका अनुसार वैदेशिक रोजगार विभागले साउन 14 गते जारी गरेको सूचना अनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली अन्तर्गत आवेदन दिने म्याद थप भएपछि त्यसलाई मध्यनजर गर्दै राहदानी आवेदन फारम खुला भएको हो। विभागले आवेदन फारम भरेका सेवाग्राहीलाई फारममा उल्लेख गरिएको मिति र समयमा नै विभागमा उपस्थित भएर राहदानी

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। उपभोक्ताले टेकुबाट एलपी ग्यास पाउन सक्ने भएका छन्। काठमाडौँ उपत्यकामा बढ़ी माग हुने ग्यासको आपूर्तिलाई सहज बनाउन साउन 16 गते आजबाट टेकु स्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एसपी ग्यास, एभरेस्ट, सगुन तथा श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योग मार्फत वितरण गर्न थालिएको छ। बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म बिक्री गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै ग्यास वितरण व्यवस्थालाई थप व्यवस्थित बनाएको जनाएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको जनाएको छ। बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा विक्रेतालाई घरयासी उपभोक्तालाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री गर्न आग्रह गरिएको छ।
2: शुक्रराज ट्रपिकल तथा सरारोग अस्पतालले झाडा पखाला लगायतका पानीजन्य रोगका बिरामी बढ्दै गएका जनाएको छ। वर्षायामसँगै हैजा, आउँ, निमोनिया, रुगाखोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम बढ़ने गरेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार अस्पतालको ओपीडीमा आउने अधिकांश बिरामी झाडा पखाला, टाइफाइड, निमोनिया, रुगाखोकी लगायतका लक्षण लिएर पुग्ने गरेका छन्। अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले गर्मी तथा वर्षायामसँगै हैजा, आउँ, निमोनिया, रुगाखोकी तथा टाइफाइड जस्ता पानीजन्य रोग अन्य बेलाको तुलनामा बढ़ी फैलने गरेको बताउनु भएको छ। दूषित पानी सेवन गर्दा सामान्यदेखि गम्भीर झाडा पखालाको स्वास्थ्य समस्या निम्तने उहाँले बताउनुभयो। दूषित पानीमा रहेका हानिकारक जीवाणुले पेट दुख्ने, ज्वरो आउने, बान्ता र पखाला लाग्ने, जन्डिस, शरीर दुख्ने, कलेजोमा संक्रमण हुने जस्ता रोगको लक्षण देखिने पुनले बताउनुभयो। डाक्टर पुनका अनुसार लामो समयसम्म दूषित पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनका साथै मृगौला, कलेजोलाई दीर्घकालीन असर पुग्ने गर्छ।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश स्थित सुरक्षा निकायका प्रमुखसँग समसामयिक सुरक्षा तथा विपद व्यवस्थापनका विषयमा छलफल गर्नुभएको छ। मुख्यमन्त्री शाहले प्रदेश स्थित सुरक्षा निकायका प्रमुखको बैठक बोलाएर समसामयिक सुरक्षा तथा विपद व्यवस्थापनका विषयमा छलफल गर्नुभएको हो। बैठकमा मुलुकमा विकसित राजनैतिक तथा सामाजिक अवस्था, विभिन्न क्षेत्रमा भइरहेका आन्दोलन, सम्भावित प्रदर्शन तथा झडपका घटनाका साथै मनसून सक्रिय भएसँगै प्रदेशका विभिन्न जिल्लामा आउन सक्ने बाढ़ी, पहिरो र डुबान जस्ता विपद बाट उत्पन्न हुन सक्ने चुनौतीबारे छलफल भएको छ।
2: विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन्। बाराको जितपुर सिमारा 16 घर भई काठमाडौँको तारकेश्वर बस्ने 33 वर्षीय सागर उप्रेती र रूपन्देही घर भएका 45 वर्षीय कृष्ण कुमार उपाध्याय पक्राउ परेका हुन्। उप्रेतीलाई टोखाबाट र उपाध्यायलाई काठमाडौँ महानगर 12 नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि युवाहरूलाई प्रलोभनमा पारेर ठग्ने गरेको आरोप छ। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग दाहचल पठाइएको प्रहरीले जनाएको छ।
1: आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ। यस वर्ष दिगो जीवनको स्वस्थ शुरूआत, प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नाराका साथ अगस्त 1-7 साउन 16-22 गतेसम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिनेछ। सप्ताहका अवसरमा स्वास्थ्यकर्मीले शिशु जन्मिएको एक घण्टाभित्रै बिगौती दूध खुवाउन आग्रह गरेका छन्। बिगौती दूधलाई शिशुको पहिलो खोपका रूपमा लिने पनि गरिन्छ। यसले रोगसँग लड्ने क्षमता बढ़ाउन महत्वपूर्ण भूमिका खेल्नेछ। शिशु जन्मिएको पहिलो 6 महिनासम्म आमाको दूध मात्रै खुवाउन तथा त्यसपछि उमेर अनुसारको पूरक आहारसँगै कम्तीमा 2 वर्षसम्म स्तनपानलाई निरन्तरता दिन सुझाव दिइएको छ। स्वास्थ्य विज्ञका अनुसार आमाको दूध शिशुका लागि अमृतसर हुने भएकाले यसले आवश्यक पोषण प्रदान गर्नुका साथै विभिन्न संक्रमण र रोगबाट जोगाउन मदत गर्छ। स्तनपानले महिलामा स्तन तथा पाठेघरको क्यान्सर हुने जोखिम समेत कम गर्ने बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। मधेश प्रदेशमा रोपाई अन्तिम चरणमा पुगेको छ। मधेश प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म मधेश प्रदेश भर 3,50,118.88 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ, जुन कुल रोपाई योग्य क्षेत्रफलको 91.55% हो। मधेश प्रदेशका 8 जिल्ला मध्ये सिराहामा सबैभन्दा बढ़ी 100% रोपाई सम्पन्न भएको छ। सिराहामा 54,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भएको सोही क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको मधेश प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। सप्तरीमा 90% रोपाई सम्पन्न भएको छ। सप्तरीमा 68,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भएकोमा हालसम्म 61,200 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। धनुषामा 85% रोपाई भएको छ। जिल्लामा 43,900 हेक्टर क्षेत्रफलमा धान खेती हुने लक्ष्य रहेकोमा हालसम्म 37,315 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ। त्यस्तै महोत्तरीमा 74.77%, सर्लाईमा 94%, रौतटमा 93%, बारामा 95% र पर्सामा 91% रोपाई सम्पन्न भएको छ।
2: उद्योग विभागले स्थिर पूँजी 25 करोड़ भन्दा कम पूँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार स्वमहतका निकायबाटै हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्र भित्र पर्ने स्थिर पूँजी 25 करोड़ भन्दा कम पूँजी भएका उद्योगको हकमा उद्योगका लागि आवश्यक पर्ने मेसिनरी, औजार, कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र सोभ माथहतका निकायबाट हुने उद्योग विभागले जनाएको हो।
1: अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढ़दै जाँदा काँकड भिटा नाकाबाट हुने अलैंची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 अलैंची निर्यातबाट 12,63,69,70,00 रूपियाँ बराबर कारोबार भएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7,67,40,37,000 रूपियाँ बराबरको अलैंची निर्यात भएको थियो।
2: अब विदेशका खबर। अमेरिका र इजरायलले ईरानका ऊर्जा पूर्वाधारमाथि ठूलो सैन्य आक्रमणको तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ। अमेरिकी संचार माध्यम सीबीएस न्यूजका अनुसार यसै साताभित्र ईरानका विद्युत उत्पादन केन्द्र, पावर प्लान्ट र तेल प्रशोधन केन्द्रलाई लक्षित गर्दै संयुक्त सैन्य कार्यवाही हुन सक्ने तयारी भइरहेको हो।
1: मलेसियाको कुल जनसंख्या सन् 2026 3,44,00,000 पुगेको छ। मलेसियाको तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा जनसंख्या 0.5% वृद्धि भएको हो। प्रतिवेदन अनुसार सन् 2025 3,42,00,000 रहेको कुल जनसंख्या बढ़ेर यस वर्ष 3,44,00,000 पुगेको छ। मलेसियाली नागरिकको संख्या 3,08,00,000 बढ़ेर 3,10,00,000 पुगेको छ भने नागरिकको जनसंख्या वृद्धि दर 0.6% रहेको छ। गैर नागरिकको संख्या भने लगातार घट्दो क्रममा रहेको विभागले जनाएको छ। सन् 2025 0.5% घटेको गैर नागरिकको संख्या यस वर्ष थप 0.2% घटेको छ। कुल जनसंख्या मध्ये मलेसियाली नागरिकको हिस्सा 90.2% पुगेको छ, जुन अघिल्लो वर्ष 90.1% थियो।
2: अब खेलकुद हालै सम्पन्न आईसीसी विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डस र नामिबिया सम्मिलित श्रृंखलामा नेपाली टोली चारै खेलमा पराजित हुँदा त्यसको असर खेलाड़ीको वरियतामा देखिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले एक दिवसीय अन्तर्राष्ट्रियको ताजा वरियता सार्वजनिक गरेको थियो। त्यसमा सबैभन्दा बढ़ी असर स्पिनर सन्दीप लामिछानेको वरियतामा परेको छ। बलिङतर्फ सन्दीपको वरियता 13 स्थान खस्किएको छ। करण केसी, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीको बलिङ वरियता सुधारिएको छ। ललित 2 स्थान उक्लदै 46औंमा छन्। दिपेन्द्रको वरियता 10 स्थान सुधार भएको छ। यस्तै ब्याटिङ वरियतामा आसिफ शेख 2 स्थान तल झरेका छन्। यस्तै ओपनर कुशल भुर्तेल ब्याटिङको 100 स्थानभित्र पनि पर्न सकेनन्। दिपेन्द्र र गुलशन झाको पनि ब्याटिङ वरियतामा सुधार आएको छ। अलराउण्डर वरियतामा सन्दीप लामिछाने 59 स्थानबाट तल खस्किएर 72औंमा पुगेका हुन्। दिपेन्द्र सिंह ऐरीले अलराउण्डर वरियतामा 3 स्थान सुधार गरेका छन् र करण केसी 6 स्थान उक्लिँदै 82औं स्थानमा रहेका छन्। सोमपाल कामी पनि 1 स्थान सुधार गर्दै 97औं स्थानमा उक्लिएका छन्।
1: विश्वभरिबाट व्यापक विरोध भएपछि विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको केही हिस्सा निजी लगानीकर्ताहरूलाई बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताएका छन्। फिफाले विश्वकप लगायतका फिफाका कार्यक्रमहरू सञ्चालन गर्ने नयाँ इकाइमा करिब 20% शेयर बिक्री गरेर 4.2 अर्ब डलरसम्म उठाउने योजना बनाएको थियो। इन्फान्टिनोले उक्त योजनाले फुटबल समुदायभित्र विभाजन सृजना गरेको बताउँदै भने त्यसैले यो प्रस्ताव अब अघि बढ़ाइने छैन। इन्फान्टिनोले यसअघि आफ्ना योजनाको समर्थन गरे प्रत्येक 211 सदस्य राष्ट्रसंघलाई 4 करोड़ अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गरेका थिए, जसको चौतर्फी विरोध भएको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: ब्रड पिक हिम पहिरोमा परि कीर्तिमानी आरोही निर्मल पुर्जाको निधन। नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालनको श्रद्धांजलि। तराई मधेसमा देखिएको तनाव विस्तारै सामने हुँदै अफवाह र हिंसाबाट जोगिन सबै पक्षको अपील।
1: राहदानी आवेदन फारम सोमबारसम्म खुला। शनिबार र आइतबार सार्वजनिक विदाका दिन पनि आवेदन फारम भर्न सकिने। तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह। उपभोक्ताहरूले टेकुबाट एलपी ग्यास पाउन सक्ने।
2: सहकारीको मुद्दा हेर्न छुट्टै इजलास गठन गर्न सरकारको प्रस्ताव। राजनीतिलाई शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रूपमा लिन नहुने गगन थापाको भनाई। कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि मूल आयोजक समिति गठन।
1: अमेरिका इजरायलद्वारा इरानका ऊर्जा संरचनामा ठूला आक्रमणको तयारी। तेहरानको कड़ा चेतावनी। मलेसियाको जनसंख्या 3.44 करोड़ पुग्यो।
2: र अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा बलिङतर्फ सन्दीप लामिछानेको वरियता 13 स्थान खस्कियो। निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुने नै छौ। नमस्कार।

0: Radio NRM 99.1.
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
2: बाप रे
1: अब चाहिँ के हुने हो
3: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
3: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRM 99.1 सबैका लागि सूचना
8: नेपाली रेडियो नेटवर्क रेडियो NRM 99.1 मा यो हो फिल्मी मेलोडी

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले रातिको ठीक 9 बज्यो।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै समक्षमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी छ?
1: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं। किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सकिने कन्डिसन चाहिँ यो मौसमले थिएन।
0: गए
1: तर फर्के,
0: कसरी प्रस्तुत हुने, के के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
1: तयारी त पुग्छ नि, किन नपुग्नु? होइन, फिल्ड गइन्छ। अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन। त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा, के एक दुई तिन अब कसरी गइजाने भनेर होइन। त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने, जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ।
0: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले? हजुर,
1: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन। त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्। जाजरकोटमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ। यिनी विषयवस्तुलाई उठाउनुपर्छ सदनमा।
0: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
1: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तरमा केमा लागिरहेछु भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्। यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बना सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो आवाजलाई उठाइराखेका छौं र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहलकदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
0: हुनुहुन्छ
1: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
0: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
1: आशा त चाँडै होला भन्नै सकिँदैन किनकि 4-5 जना कर्मचारी जोस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ। त्यो 4-5 जना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिन पर्यो। किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो। त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरिएको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले। त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौं।
0: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि, त्यो दौडधुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
1: हामी त गरि नै रहेछौँ, हाम्रो कामै त के हो र? सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन। धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाइ भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ होइन, गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
0: के हो यो डिडिए भनेको?
1: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंश भण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
0: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
1: आफूले गरेको काममा त जो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यलताको सिर्जना त हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
0: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेको छ सांसदको रूपमा?
1: म आफै भोगिरहेछु होइन, म आफै पीड़ित हो, लगायतका मान्छेले अब सांसदको रूपमा नसुन्ने उहाँहरूको पनि एउटै माग के हो भने हामी चुनावमा जाँदै गर्दा पनि मैले धेरै अन्त त जानु पाइनँ, जिल्लामा त जिल्लाभरि नै गएको थिएँ, त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो कि। सो आम नागरिकको त्यस्तो थियो, हाम्रो प्रतिबद्धता पनि हामी तपाईँहरूको घर बनाउनेमा सके जति हाम्रो सबै तागत लगाएर लाग्नेछौँ भन्ने नै थियो।
0: अनि त्यसअनुसार कि दिनदिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई?
1: मान्छेहरू त घर टौराले जस्तो अस्ति हावाहुरी थियो टौरा उडायो, आज त्यसपछि गएर यो वर्षा सुरु भएको छ अनि बाढी पहिरो आउँछ, पहिरोले घर पुर्छ, अब दिनदिनै त भनिहाल्छन् नि, अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन, त्यसले गर्दाखेरि हामीलाई भन्नुहुन्छ उहाँहरूले।
0: तपाईँ अनि के भनेर जवाब दिनुहुन्छ?
1: अब यो भइरहेछ भन्छ अनि हामीले कुरा उठाइरहेछौँ होइन, उहाँहरूले सुन्नु पनि हुन्छ, फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ, जे प्रयास गर्नुभएको छ, यो असाध्यै राम्रो हो, यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि, नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो, हामीले गरेको काम तपाईँले केही गरेको छैन भन्दै भन्नुहुन्न नि उहाँहरू।
0: अनि तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने हो कि, अथवा गृहमन्त्रीले यसरी अगाडि बढाइदिए हुन्थ्यो भन्ने लागेको हो कि, अथवा अरू कुनै मन्त्रालयको बीचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ्न सक्छ, त्यो गति लिन सक्छ?
1: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु, हाम्रो एउटै माग कहाँ हो भने डिडिएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू टन्नै होइन जति आवश्यकता छ कम्तीमा 50-60 जना त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ, हिजो पनि थियो र भोलि पनि रहन्छ।
0: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई त्यो पुर्याउनको लागि त्यो पनि समन्वय बराबर उत्तिकै भइरहेको छ कि कस्तो छ?
1: त्यो एकदम अहिले कस्तो छ भने प्राय सबै सरकारी अफिसहरू भन्नु न जो भूकम्पबाट क्षतिग्रस्त छन् तिनी पुनर्निर्माणका लागि भनेर केही रकम छुट्याएको छ। मेरो अपेक्षा छ छिटो कार्यान्वयन भइदियोस् होइन, कार्यान्वयन भएन भने त फेरि त्यो रकम छुट्याएर मात्रै पनि अर्थ रहँदैन, त्यसले गर्दाखेरि छिटो कार्यान्वयन भइदियोस्। अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन किनकि सबै त्यो त्यहाँको भरि संघले हेर्ने भन्ने छ, अब संघले कति भ्याउने हो त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले। त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि, जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन, मालपोतमा आउने मान्छेले अहिले पनि तिनी कागज जागजहरू हराइराखेका छन् होइन, त्यस्तो कन्डिसन छ, त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख पाइराख्नु भएको छ।
0: अनि चुनावको समयमा यहाँले अलिक बढी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि न्याय एउटा दलित समुदायमाथि अथवा अरू जो जुन खालको पीड़ा अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छु भन्नुभयो, त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसो संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वय गरिराखेको यहाँले?
1: चुनाव मात्र भएन, मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढंगले उम्मेद्वार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै होइन, त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरूमा पनि एउटा जो होस् मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा जो सबैको अपेक्षा के गर्छु भने चुनावको बेला जाजरकोट केन्द्रित र भोलि पनि जाजरकोटको समस्या समाधान भए त भएका छैनन्, विशेष गरी कर्णाली केन्द्रित होइन, कर्णालीको समस्या समाधान भए त भएका छैनन्, अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ, त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्रित देशैभरिको त्यस्तो स्थिति होला। सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएको छु नि त, जुन ठाउँमा जन्मेको छु नि, त्यो पीड़ा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या। त्यसले गर्दाखेरि मैले त्यो जो यो समाज मान्छेलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्षको एजदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु भने यो अन्तिमसम्म।
0: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नुभयो, चाहे त्यो सोती घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ, र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीड़ा भोगिराख्नु पर्ने हो त्यो त एकातर्फ छ नि, त्यसमा कर्णाली भनेर फेरि अर्को ढंगबाट विभेद अर्को ढंगको फरक त्यपनाको महसुस गर्नु परिराखेको अवस्थामा, चाहे संघीय सरकारमा होस् चाहे प्रदेश सरकारमा, तपाईँको पार्टी त कुनै न कुनै ढंगबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ, सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ होइन, तत्कालीन माओवादी अहिले नेकपा, त्यसमा हालचालै त कर्णाली प्रदेशमा तपाईँकै पार्टीबाट मुख्यमन्त्री हुनुभयो, विगतमा कति काम भयो त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ?
1: सामाजिक सुधारका काम सहित जनयुद्ध शुरू भएदेखि नै भएका हुन्, जसले जे सुकै भनोस् म दावाका साथ भन्छु यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्याएको, त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो। म यसरी आइराखेको छु, एउटा के हो मजदुर परिवारमा जन्मेको एउटा मजदुरको छोरी भूमान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई होइन, त्यसले गर्दा म जस्ता त कति छन् कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू, आज हेर्नुहुन्छ भने दुईटा वडा सदस्य मध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने होइन, त्यसपछि दलितहरूले 60 वर्ष पुग्न बित्तिकै भत्ता पाउनुपर्ने, त्यसपछि श्रीमान बिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनुपर्ने, यावत समावेशी सिद्धान्तका कुराहरू, आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने, प्रधानमन्त्री महिला हुनुपर्ने होइन, यो देशको राष्ट्र प्रमुख राष्ट्रपति महिला हुनुपर्ने, यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध शुरूआत भयो त्यहाँदेखि नै भएको होइन। त्यसपछि यता आउँदाखेरि पार्टी यो प्रवृत्तिसँग जोडिँदो रहेछ कि, पार्टी कहाँनिर आयो त्यसपछि गएर पार्टी सरकारमा रह्यो कि रहेन, सरकारले केही गर्न सक्यो कि सकेन होइन। मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि होइन, त्यो उहाँले के भन्नुभएको थियो भने सायद टाउको हाम्रै हुन्छ, संरचना सबै अरूहरूले चलाउनेछन् है, शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो। त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि, अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि, त्यो प्रचण्डको हकमा मात्र होइन सबैको हकमा त्यो लागू भइराखेको छ।
0: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा, त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ, पीड़ा छ, प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था आउनु सुखद हो कि दुःखद हो?
1: मैले त अहिले त्यही कुरा गर्दैछु, म त अहिले पनि भन्छु यदि दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जातीय छुवाछुत जातका आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि, कति विडम्बना मान्छेलाई, आखिर मान्छे भनिन्छ, मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने जो अवस्था छैन हामी कहाँ होइन, जातका आधारमा छुवाछुत यस्तो छ मान्छे हो होइन, यो त प्राकृतिक नियम होला नि त, मेन्सुरेसन हुन्छ पर गोठ बनाइकन घरभन्दा होइन, त्यसपछि 50 मिटर पर होइन 200 मिटर पर गोठ बनाइकन राख्नुपर्ने स्थिति, जो 5 दिनसम्म महिनावारी बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ क्या, त्यो त्यो सामाजिक नियम अझ पनि यति दह्रो ढंगले चलिराखेको छ होइन। त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौँ हामी र चाहन्थ्यौँ।
0: अहिले विगतको देखे अहिलेसम्मको समीक्षा गर्दाखेरि यसमा कति कति त्यसको सकारात्मक नतिजा निस्क्यो, अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ?
1: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अलि हटेको छ, विगत बढेको छ अहिले होइन, यो सुती घटना जस्ता घटनाहरू विगतकै कारण भएका हुन्, छुवाछुतको कारण चाहिँ भएका होइन। छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसम्मको चलिरहेको थियो नि त, त्यसले गर्दाखेरि यो विभेदका कारण घटेका देशैभरका उनीहरूले त्यो विभेद एक्सेप्टै गर्न सकेको राखेका छैनन् के। अस्ति भने मैले सदनमा केही कुरा बोलेका थिएँ, दुई तिनवटा कुरा बोलेको थिएँ, दुनियाँ मान्छेहरूले मलाई यति गाली गर्यो कि ओहो कुरै छोड्नुहोस् होइन, त्यो भीम उपाध्यायबाट सुरु भयो, म उहाँलाई चिन्दिनँ होइन, व्यक्तिगत हिसाबले चिन्दिनँ, उहाँको स्ट्याटस हेरेको थिएँ, उहाँबाट सुरु भएको लहर सहित शिवसेना र हिन्दू महासंघ भन्नेहरूसम्म पनि गइकन जोडियो, उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाऊ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर, त्योसम्मको भन्नुपर्ने चाहिँ स्थिति सिर्जना भयो। भनेपछि समाज त कति विकराल अवस्था छ, म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि अहिले पनि सरकारमा म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको होइन, मैले त्यहाँ पनि एउटा काम शुरूआत गरेको थिएँ, साहित्यले यति धेरै राम्रो सन्देश थियो, पहिलो गाछमै ढुङ्गा भन्या जस्तै गरिकन सुति घटना हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो होइन, त्यो त्यस्तो घटनाको जो ह्यान्डल कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु भाइ, कोही मान्छे त्यति पीडित हुन नपरोन् तर लगाई सिंह जाजरकोटीले त्यो सामना गर्यौं कि त्यो पीड़ा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो। त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नरेन्द्र शाह भन्ने नगेन्द्र शाह भन्ने जाजरकोटी राज खानदानको एउटा सदस्य हो कि उहाँ होइन, त्यो आन्दोलनको संयोजक उहाँ हुनुहुन्थ्यो, उहाँलाई बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि तपाईँ दलित कम्युनिटीको कुन थरको मान्छे हो भनेर भन्दो रहेछ, अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो यस्तो भन्छ नि शान्ता भनेर भन्नुहुन्थ्यो कि मलाई, त्यो त राम्रो विषय हो त दाई भनेर भने मलाई पनि खुसी लागेको छ भनेर भन्नुहुन्थ्यो कि स्वभावली उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले होइन, यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ, त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातका आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सहित दलित कम्युनिटीको त रोदन मात्रै भन्ने हो त होइन, दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो, तर जो वर्गबाट होइन त्यो पीडा भइराखेको छ पीडितहरू नै यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि।
0: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रवि लामिछानेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढंगबाट केही गर्छौ भनेर कुरा उठाउनु भयो र त्यो सबैले देख्यो सुन्यो होइन, यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप केही गर्नुपर्नेछ संसदबाट र सरकारबाट?
1: सरकार र संसद भनेको यो देशको सर्वोच्च अङ्ग हो होइन, सरकारले त्यतिले पुग्दैन, सरकारले गर्ने साना कामले पनि नागरिकहरूसँग धेरै ठूलो प्रभाव पार्छ होइन, नपार्ने भन्ने कुरा रहँदैन, तर त्यो माफी चाहिँ दलित समुदायसँग माफी मागेको सरकारले होइन कि सत्तारूढ पार्टीका सभापतिले हो, सभापतिले चाहिँ माफी माग्नुभयो, त्यो माफी सरकारले
0: यद्यपि भन्दाखेरि चाहिँ सरकारको तर्फबाट पनि म भनेर त्यसरी उहाँले उच्चारण गर्नुभयो,
1: त्यस्तो त्यो हुँदैन नि, कहाँ हुन्छ, सरकार प्रमुख आफै आएर भन्नु पर्यो नि,
0: सत्तारूढ दलको तर्फबाट त्यो माफी माग्नुलाई कतिको सकारात्मक अथवा कसरी,
1: त्यो त राम्रो पक्ष हो, सत्तारूढ दलको प्रमुखले माफी माग्ने कुरा त्यो राम्रो पक्ष हो होइन, यो विश्वमा पनि कहीँ त्यस्ता प्र्याक्टिसहरू रहेछन् होइन, त्यसले गर्दाखेरि त्यो राम्रो पक्ष हो, म त राम्रोलाई राम्रै भन्छु,
0: अब त्यसो भए सरकारले र सरकार मात्रका अरू विभिन्न अङ्गहरूले अब गर्नुपर्ने चाहिँ के हो त त्यसो भए अर्को फेरि 10 वर्षपछि चाहिँ यही खालको विभेदको एउटा कथा कहानी हामीले सुनाउन नपर्ने गरी अथवा अनुभव त्यो अनुभूत गर्न नपर्ने गरी चाहिँ के भइदियो भने चाहिँ साँच्चैकै राम्रो हुन्छ अब भविष्यमा।
1: अब यो सुन्दा त फेरि मलाई गाली गर्नेको लहरै हुन्छ होइन, हाम्रो राज्य सत्ताको संरचना बेस छ कस्तो भन्नुहुन्छ भने अलिकति हिन्दू राज्यमा जो स्थापित बेस छ होइन, त्यसपछि गएर मुख्य छुवाछुतको जननी भनेको हिन्दू धर्म हो, अहिले अन्य धर्ममा पनि होला तर त्यो खासै देखेको छैन, हिन्दू धर्मभित्रका केही विकृतिहरूलाई अन्त्य गर्ने हो भने हिन्दू धर्मावलम्बी अभियन्ताहरू नै अगाडि बढ्नुपर्छ, यो संविधान त च्यान्ज हुन्छ भने यो पनि सामाजिक ऐन हो होइन, सामाजिक कानून जसरी बनाए पहिलाका पुर्खाहरूले म सम्मान गर्छु, धेरै कानूनहरू अहिले पनि यो समाजमा लागू गर्न लायक छन्, नैतिकताको कुरा छ होइन, त्यसपछि गएर अन्य प्रसङ्गहरू छन् तिनी यो समाजमा अहिले पनि अहिले समाजमा जसरी अराजकताहरू भट्किराखेको छ अहिले पनि लागू गर्न लायक छन्, तर कहाँ हो भने त्योभित्रका केही गलत चिजहरूको त अन्त्य गर्न पर्यो नि, जातका आधारमा गरिने छुवाछुत कुन बेसबाट आयो भन्ने हुन्छ कि, मैले त्यो ब्याकग्राउन्ड हेर्दाखेरि सही त्योबाट आएको छ, त्यसले गर्दाखेरि मैले भनेको छु तपाईँहरू हामीलाई हिन्दू धर्म बेठिक भयो भने भनेर गाली मात्रै नगर्नुहोस्, त्यो भित्र भएका विकृतिलाई सफा गर्नेतिर लाग्नु नि त, हामी पनि लाग्छौ भनेर मैले चाहिँ निरन्तर रूपमा भन्छु र अहिले पनि भनिराखेको छु, अस्ति मात्रै मैले सभामुखसँग कुरा गरेँ छलफल गरेँ होइन, यसको अन्त्य कम्तीमा यो देशमा तपाईँले कसरी हुन्छ, सबै मान्छेलाई राज्य सत्ताको बनेको कानूनलाई मात्र कार्यान्वयन गर्दैन न, काफी हुन्छ नि बनेको कानूनलाई कार्यान्वयन गरिदिने हो भने, अनि त्यसपछि गएर मान्छेलाई एउटा हुन्छ नि धार्मिक सहिष्णुता सहितको अभियान चलाइदिनुहोस्, अहिले पनि तपाईँ हेर्नुहुन्छ भने उता सुनसरीको घटना होइन यस्तो स्थिति चाहिँ सिर्जना भएको छ। त्यसले गर्दाखेरि त्यो अभियान चलाइदिनुहोस् जहाँ कि नेपालमा बस्ने सबै नेपाली होइन त्यसपछि गएर यहाँ बस्ने मान्छेहरूले विविध प्रकारको धर्म आस्थाका आधारमा धर्म मान्न पाउनुपर्छ, यो हाम्रो नेपालीहरूको नैसर्गिक अधिकार हो भन्ने वातावरणको सिर्जना गराइदिनुहोस् भनेर मैले सभामुखमा पनि कुरा गरेको छु।
0: सरकारले र सरकार मात्रका अरू मन्त्रालय अथवा अरू अङ्गहरूले जस्तो बनेको कानूनलाई कार्यान्वयन गर्ने एउटा कुरा भयो, त्यो बाहेक अरू गर्न सक्ने कुरा
1: अहिले थुप्रै कुराहरू छन् नि। जस्तो कहाँ हो भने शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि, होइन शिक्षामा लगानी गरिदिनु पर्यो। त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो। त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ, हामी कहाँ छौँ भन्ने छ। विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो। त्यसले गर्दाखेरि त्यो मध्येका पनि छुवाछुत अब अनि त्यसपछि पहिलो कुरा त कहाँ हो भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ क्या। यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्। तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन, यहाँ पनि दलित र गैर दलित